0: सुनाएकी छन्। चिसो भूमा म्याटका भरमा रात काट्नुपर्छ, चिसोका कारण शरीर दुख्न थालेको छ उनले भनेकी छन्। वीर अस्पताल मात्र होइन, काठमाडौँ उपत्यकाका अधिकांश सरकारी अस्पतालमा कुरुवाले बिरामीको हेरचाहसँगै भुइँको सुताई पनि झेल्नुपर्छ। गत साता गंगालाल अस्पतालमा आफ्ना बुवाको हेरचाहमा खटिएका चेतलालले पनि भुइँमै सुतेको बताए। उनी बसेको जनरल वार्डमा पनि कुरुवाका लागि सुत्ने व्यवस्था थिएन। गंगालालमा क्याबिन र पोस्ट ओपरेटिभ वार्डका कुरुवाका लागि सुत्ने मेचको व्यवस्था भए पनि अन्य वार्डमा भने छैन। उपत्यकाका टिचिङ वीर प्रसूति र कान्ति अस्पतालमा पनि अधिकांश कुरुवा भुइँमै सुत्ने गर्छन्। आईसीयूका बिरामीका कुरुवाका लागि कुरुवा कक्ष तथा क्याबिनका कुरुवाका लागि मेच वा सोफाको व्यवस्था भए पनि जनरल तथा अन्य वार्डका कुरुवाका लागि भने त्यस्तो व्यवस्था छैन। काठमाडौँ उपत्यकाका अधिकांश सरकारी अस्पतालमा कुरुवाका लागि सुत्ने व्यवस्था छैन। उनीहरू चिसो र फोहोर भुइँमा रात कटाउन बाध्य छन्। यसकारण बिरामीको हेरचाह गर्न आएका उनीहरू आफै बिरामी पर्ने जोखिम बढ़ेको छ। भुइँमा सुत्नु पर्दा कुरुवा नै बिरामी शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: विभिन्न पाँच बुधे माघ सहित साउन सात गतेदेखि धनगढ़ीमा अनशन थाल्नुभएका प्राध्यापक डाक्टर गोविन्द केसीले पाँचौं दिनमा आफ्नो अनशन तोड्नु भएको छ। सरकार र उहाँबीच सोमबार सात बुधे सहमति भएपछि केसीले अनशन तोड्नु भएको हो। सरकार र केसीबीच कैलाली स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई कम्तीमा 300 सैया पूर्ण क्षमतामा शिक्षण अस्पताल सञ्चालनका साथै आवश्यक जनशक्ति तुरन्त व्यवस्था गरी एमबीबीएस लगायत शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ।

0: tu, account open, activate any karobar, sajilai sanga. Busy life easy, banaudai harek din, global smart plus life ko pesma banking.
1: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर.
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि.
1: जे पाए त्यही खालास, अनि रोगले समात्ला.
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ. न रोगको डर, न त पैसा नै धेरै लाग्ने.
3: आजकल मेरो भान्सामा नि राजा च्याउ नै पाक्छ.
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ. एनसीए ग्रुटेकको उत्पादन.
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि.
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईँ सुन्दर हुनुहुन्छ नेपाली खबर.
6: नेपाली खबरमा अब भित्री पृष्ठका खबर. बजेट मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर प्रधानमन्त्रीबाट हटाइएपछि प्रतिपक्षी दलहरूले अर्थमन्त्रीको राजीनामा माग गर्ने तयारी गरेका छन्। जनस्तरबाट विरोध भइरहेको र चौतर्फी दबाव सिर्जना भएपछि प्रधानमन्त्रीले हस्तक्षेप गरी ती कर फिर्ता लिने निर्णय गराएका थिए। प्रधानमन्त्रीको यो कदमसँगै अर्थमन्त्रीले ल्याएको बजेटको औचित्य र नीतिगत निर्णयमाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दलहरू आक्रामक बनेका हुन्।
7: एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिलाई लिएर एमालेभित्र असहमतिका आवाज उठ्न थालेका छन्। शनिबार ओली र दाहालले पार्टीभित्र औपचारिक निर्णय नै नगरी प्रदेश सरकारमा सहकार्य गर्ने सहमति गरेका थिए।
6: लुम्बिनी प्रदेश सरकारबाट राजीनामा दिने तयारीमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूको राजीनामा होल्ड भएको छ। कांग्रेसका तर्फबाट प्रदेश सरकारमा रहेका पाँचजना मन्त्रीहरूको राजीनामा सोमबार मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष पेश गर्ने तयारी थियो। पाँचैजना मन्त्रीहरूले पार्टी संसदीय दलको कार्यालयमा आफ्नो राजीनामा पत्र आइतबारै पठाइसकेका थिए। तर सोमबार उनीहरूले राजीनामा बुझाउने तयारी गरेको भए पनि कांग्रेसले राजीनामा होल्ड गरिदिएको हो।
7: त्रिभुवन विश्वविद्यालय त्रिवि व्यवस्थापन संकाय डिनको कार्यालयले स्नातक स्नातकोत्तर तथा एमफिल तहका विभिन्न परीक्षामा सहभागी हुने विद्यार्थीका लागि नयाँ परीक्षा आचार संहिता तथा निर्देशन जारी गरेको छ। हालै एमबीबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएको घटनापछि परीक्षालाई थप मर्यादित व्यवस्थित निष्पक्ष र विश्वसनीय बनाउन कड़ा व्यवस्था लागू गरिएको डिनको कार्यालयले जनाएको छ।
6: रोपाई गर्नु मल नभएपछि भारतीय बजारबाट ल्याउन खोज्दा पक्राउ परेका सर्लाहीका दुई किसान दाजु भाइको मुद्दाको सुनवाई आउँदो शुक्रबार हुने भएको छ। 27 दिनदेखि न्यायिक हिरासतमा रहेका उनीहरूको धरोटी सम्बन्धी आवेदनमाथि 15 साउनमा भारतीय अदालतमा सुनवाई हुने भएको हो।
7: लमजुङमा एक वर्षको अवधिमा 3,000 भन्दा बढ़ी पशुमा कृत्रिम गर्भाधान भएको छ। भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका अनुसार गत आर्थिक वर्ष 2082-83 3,273 गाई भैंसीमा कृत्रिम गर्भाधान गरिएको हो।
6: दक्षिण कोरियाबाट फर्केका नेपाली नागरिकका लागि रिटर्नी इनोभेटर्स फर नेपालको तेस्रो समूहका लागि आवेदन माग गरिएको छ। कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग के हामी परियोजना अन्तर्गत ईपीएस मार्फत दक्षिण कोरियामा काम गरी नेपाल फर्केका व्यक्तिलाई उद्यमशीलता विकास र दिगो सामाजिक आर्थिक एकीकरणमा सघाउन सक्छौं भन्ने शीर्षक अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।
7: अब शेयर बजार सोमबार नेप्से परिसूचक 33.28 अंकले घटेर 2,701.32 बन्द भएको छ। यो दिन अघिल्लो दिनभन्दा नेप्से परिसूचक प्रतिशतका हिसाबले 1.21% घटेको हो। नेप्से पछिल्ला 10 कारोबार दिनमा 2 दिन मात्र घटेको हो। केही दिनदेखि बढ़ेको बजारमा सोमबार भने नाफा बुक गर्ने हावी हुँदा असर देखिएको हो। यस दिनको कारोबारले बनाएको रातो मैनबत्ती आकृतिले आगामी दिनमा पनि बिक्री चाप बढ़ने संकेत गर्दछ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम, डिश होम खुशीको कनेक्सन। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीचको तनाव मत्थर भएको छ। सैन्य तनाव घटेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट आएको छ। अमेरिका इरान सैन्य तनावमा विरामसँगै युद्ध विराम र रणनीतिक स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनबारे वार्ता अगाडि बढ़ने आशा पलाएको छ। यससँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट आएको अमेरिकी टेलिभिजन संस्था सीएनएनले जनाएको छ। पछिल्लो पटक इरानमा 13 दिनसम्म आक्रमण गरेपछि अमेरिकाले सप्ताह अन्तमा सैन्य कार्यवाही रोकेको छ।
2: अब खेल खबर। नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरूष फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल भलिबल लीगको खेलाड़ी अक्सुनमा राष्ट्रिय टोलीका मिडल ब्लकर चिरञ्जीवी खड्का र सनोज चौधरी सबभन्दा बढ़ी रूचाइएका खेलाड़ी बनेका छन्। ललितपुर स्थित होटल टुलिपमा आइतबार अबेर रातिसम्म सम्पन्न अक्सुनमा यी दुवै खेलाड़ीमाथि सहभागी एउटै सबै 6 वटै फ्रेन्चाइज टोलीले अधिकतम 1,20,000 रूपियाँ बोली लगाएपछि उनीहरू लक्की ड्र मार्फत आफ्नो टोलीमा आबद्ध भएका हुन्।
1: अब विचार विश्लेषण। उत्पादनमुखी अर्थतन्त्रको यात्रा शीर्षकमा गोर्खापत्रमा यादव देवकोटाको विचार छापिएको छ। प्रश्न भने मेटिसकेको छैन, नेपालमा संवादको इतिहास नयाँ होइन। विगतमा पनि यस्ता छलफल प्रतिबद्धता व्यक्त भएका र कार्यदल बनेका थिए, तर कार्यान्वयन कमजोर हुँदा निजी क्षेत्रको विश्वास बारम्बार टुटेको छ। त्यसैले अहिलेको प्रधानमन्त्री बाटै भएको छलफलको सफलता पनि घोषणामा होइन, परिणाममा मापन हुने अपेक्षा छ। किनभने वर्तमान सरकार विगतको जस्तो अरूको सहारामा बनेको नभई झण्डै 2/3 बहुमतको शक्तिशाली जनमतबाट बनेको हुँदा काम गर्ने इच्छा शक्ति देखाएर अघि बढ़दै गए। विरोधका स्वरहरू धूमिल हुँदै जानेछन् र यो पहल नेपालको उत्पादनमुखी अर्थतन्त्र, निर्माण, निर्यात विस्तार, रोजगारी सिर्जना, दिगो आर्थिक समृद्धि।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
4: चैते धानमा नेक ब्लास्टको समस्या।
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
4: रोगको लागि अनुकूल मौसम,
5: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू।
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
5: खेतमा पानी जमाइ राख्ने।
4: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
5: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
6: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
7: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
8: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
7: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550603359 र 98550603359।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
10: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: कर्णधारी श्रोता, आजको नेपाली बहसबाट खिम्बो उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका निम्ति 50 बढी रेडियो र फिल्म स्टेशनहरूबाट एकसाथ प्रसारण भइरहेको छ भने, त्यसै गरी नेपाली बहसलाई नेपाली नेटवर्कको फेसबुक पेज र त्यसै गरी नेपाली नेटवर्क टिभी युट्युब च्यानल मार्फत तपाईँहरू यतिखेर एकैसाथ सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 MHz पनि नेपाली बहस सुनिराख्नु भएको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ
0: प्रसारण भइरहेको छ।
2: शुक्ल पक्षको चतुर्दशी तिथि, विश्व हेपाटाइटिस दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: सरकार र डाक्टर गोविन्द केसी बीच सात बुँदे सहमति। सुनसरी लगायतका जिल्लामा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय आह्वान। सुरक्षा र प्रशासनको नेतृत्व फेरबदल।
1: प्रस्तावित दुई निर्वाचन आयुक्तको सुनवाई आज। सत्ता सहकारी गर्ने ओली प्रचण्डको सहमतिमा दुवै दलमा असन्तुष्टि। राजसभामा बालेन्द्र पक्षले अझै बुझाएनन् नाम। केही नेतालाई सभापति लामी छानेले मनोनित गर्दै।
2: निर्मला हत्याकाण्डको 8 वर्षमा पनि लग्न व्यक्ति भेटिएन। बीमा कम्पनीको प्रिमियममा आईपीओ जारी गर्ने अनुमति कानून विपरीत। असारको बिजुलीमा भ्याट नलाग्ने। तिरिसकेकाको रकम समायोजन हुने।
1: पाकिस्तानमा वर्षा र बाढ़ीका कारण मृत्यु हुनेको संख्या 107 पुग्यो। फ्रान्सको दक्षिण पश्चिममा भीषण डडेलो। हर्मुज जलमार्गका विषयमा कुनै धारणा नबनेको इरानको दावी।
2: र आईसीसी क्रिकेट विश्वकप लीग दुईमा नेपाल लगातार तेस्रो पटक पनि पराजित। नामिबिया 3 रनले विजयी। काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरण का 5 खेलमा पराजित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरको सबैभन्दा शुरूमा डाक्टर गोविन्द केसी र सरकारको बीचमा भएको सात बुँदे सहमतिको प्रसंग।
1: सरकारी वार्ता टोलीसँग सात बुँदे सहमति भएपछि चिकित्सा शिक्षा अभियन्ता डाक्टर गोविन्द केसीले अनसन तोड्नु भएको छ। सिटी प्रादेशिक अस्पतालको आईसीयूमा रहेका केसीले बिरामी कुरुवा बाजुराको गौमूल गाउँपालिकाका चक्र बहादुर धामीको हातबाट जुस पिएर अनसन तोड्नु भएको हो। केसी सहित दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाका पदाधिकारी हटाउनुपर्ने मागबाट पछि हटेपछि दुई पक्षबीच सहमति जुटेको हो। उहाँले शुरूमा विश्वविद्यालयका उपकुलपति सुनिल कुमार जोशी र रजिस्ट्रार भीम चन्दलाई हटाउनुपर्ने माग राख्नु भएको थियो। दुई दिनसम्म चलेको वार्तामा केसीले अन्तिममा रजिस्ट्रार चन्दलाई हटाउनुपर्ने मागलाई बटम लाइन बनाउनु भएको थियो। तर विश्वविद्यालय ऐन अनुसार पदाधिकारी पद मुक्त गर्न समस्या हुने भएपछि विश्वविद्यालय सञ्चालनसँग सम्बन्धित विषयमा सहमति पत्र तयार गरेर हस्ताक्षर भएको छ। सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा चिकित्सा शिक्षा ऐन 2075 को दफा 12 उपदफा 1 क बमोजिम कम्तीमा 300 सयको शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया विश्वविद्यालयले तत्काल अगाडि बढ़ाउनु पर्ने सहमति भएको छ। त्यसका लागि स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले आवश्यक सम्बन्धी तथा सहजीकरण गर्ने सहमति पत्रमा उल्लेख छ। विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाठ्यक्रमको स्वीकृति लगायतका शैक्षिक कार्यक्रमको तयारी तुरन्त पूरा गर्ने, 300 सयमा शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण खरिदको बन्दोबस्त तत्काल गर्ने सहमति पनि बनेको छ। त्यस्तै सहमतिको दोस्रो बुदामा विश्वविद्यालय सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन 2082 समेटी विश्वविद्यालयका पदाधिकारीको योग्यता र नियुक्ति लगायतका विषयमा संशोधन प्रक्रिया संघीय संसदको चालू अधिवेशनबाटै 3 महिनाभित्र अगाडि बढ़ाउने सरकार समक्ष प्रस्ताव पेश गर्ने पनि भनिएको छ। त्यस्तै चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, राष्ट्रिय चिकित्सा शिक्षा नियमावली र चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्यांकन तथा सीट निर्धारण सम्बन्धी एकीकृत कार्यविधिले तोकेका मापदण्ड बमोजिम सीट निर्धारण गर्ने सहमति पनि भएको छ। त्यस्तै दुवै पक्ष बीच निजी शिक्षण संस्थाको सीट वृद्धि नगर्ने तर सार्वजनिक शिक्षण संस्थामा भर्ना हुने विद्यार्थीको सीट वृद्धिमा आधा बाधा नपर्ने गरी सहमति पत्रमा उल्लेख गरिएको बताइएको छ।
2: सुनसरीको दिवानगंज गाउँपालिकामा आइतबार राति भएको गोली प्रहारमा एकजनाको मृत्यु तथा केही व्यक्ति घाइते भएपछि उत्पन्न तनाव घटाउन सरोकारवाला निकायले प्रयासलाई निरन्तरता दिएका छन्। विवाद साम्य पार्न स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनैतिक दल, जनप्रतिनिधि तथा स्थानीय समुदाय दिनभरि हिजो सक्रिय बने। हिजोको सर्वदलीय तथा सर्वपक्षीय बैठकले शान्ति र सद्भाव कायम गर्न आह्वान गरेको छ। दिवानगंज गाउँपालिका तीन कप्तानगंजमा आइतबार राति दुई समूह बीच भएको झडपका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा एकजनाको मृत्यु भएको थियो। सो झडपमा केही सर्वसाधारण र सुरक्षाकर्मी पनि घाइते भए। यो विषयलाई लिएर हिजो सदरमुकाम इनरुवा लगायत जिल्लाको दक्षिणी क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो। सम्भावित अप्रिय घटना रोक्न जिल्ला प्रशासन कार्यालय सुनसरीले दिवानगंज र हरिनगर गाउँपालिकाका संवेदनशील क्षेत्रमा कर्फ्यू लगाएको थियो। हिजो कर्फ्यू लगाइए पनि सुनसरीको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने देवानगंज, कप्तानगंज, हरिनगर, भुटाहा, इनरुवा, लौकही, भोकराहा लगायतका क्षेत्रमा दिनभरि प्रदर्शन भएको थियो। स्थानीय प्रशासनले उच्च सुरक्षा सतर्कता सहित सुरक्षा व्यवस्था कड़ा बनाउँदै स्थिति थप जटिल बन्न नदिन विभिन्न पक्षसँग निरन्तर समन्वय पनि गरिरहेको छ। सुनसरीको देवानगंज घटनापछि गृह मन्त्रालयले जिल्लादेखि प्रदेशसम्मको सुरक्षा नेतृत्वमा व्यापक हेरफेर गरेको छ। घटनापछि आकस्मिक रूपमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरे, सुनसरीका प्रमुख जिल्ला अधिकारी सीडीओ वासुदेव घिमिरे सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई जिम्मेवारीबाट हटाएको छ। गृह मन्त्रालयले घिमिरेलाई गृह मन्त्रालय तानेर सुनसरीको प्रमुख जिल्ला अधिकारीमा सहसचिव ईश्वरी प्रसाद अर्याललाई हटाएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुखमा घिमिरेलाई हटाएर प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई पठाइएको छ। सुनसरीका प्रमुख प्रहरी उपरीक्षक एसपी केशव कुमार थेबेलाई हटाएर एसपी पुष्पराज मल्ललाई त्यहाँ पठाइएको छ। सशस्त्र प्रहरी बल नेपालका एसपी श्याम कुमार कार्कीलाई फिर्ता गरी एसपी लवकुमार सापकोटालाई त्यहाँ खटाइएको छ। कप्तानगंजमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई हटाएर उक्त स्थानमा प्रधान कार्यालयमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ। गृहमन्त्री सुधन गुरूङको अध्यक्षतामा बसेको सुरक्षा समिति बैठकमा गृह सचिव, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक तथा नेपाली सेनाका प्रतिनिधिहरू पनि सहभागी बनेका थिए। हिजो लगातार चार घण्टासम्म केन्द्रीय सुरक्षा समितिमा छलफल भयो। आइतबार राति झडप नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। यसबारे गृहमन्त्री गुरूङको अध्यक्षतामा सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिमा छलफल गर्दै त्यसमा थप सावधानी अपनाउने र सामाजिक सद्भाव कायम गर्नका लागि सबैसँग अनुरोध गर्ने निर्णय पनि भएको छ। सुनसरीमा थप हिंसा भड्किन नदिन तीनवटै सुरक्षा निकायले संयुक्त योजना बनाएर सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरिएको छ। जिल्लामा सबै सुरक्षा निकायलाई निरन्तर छलफल र संयुक्त सुरक्षा योजना बनाउन भनिएको छ। स्थानीय प्रशासन ऐन अनुसार कर्फ्यू लगाएसँगै सुनसरीमा नेपाली सेनाले पनि सुरक्षाको तैनाथी बढ़ाएको छ। नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीलाई सूचना आदान प्रदान गर्न र घटनाबाट प्रभावित परिवार र समुदायसँग संवाद गर्न केन्द्रीय सुरक्षा समितिले निर्देशन दिएको छ। सुनसरी जस्तै अन्यत्र पनि अरू समूहको बीचमा भट्किन सक्ने आकलन गर्दै केन्द्रीय सुरक्षा समितिमा त्यसबारे सचेतना अपनाउने बारेमा पनि छलफल भएको छ। मोरङ, सप्तरी, रौतहट, पर्सा, कपिलवस्तु, नौलपरासी पश्चिम र बाँकी पूर्वमा पनि सचेतना अपनाउन मातहतका निकायलाई आवश्यक निर्देशन दिएको बैठकमा सहभागी एकजना उच्च अधिकृतले बताएका छन्।
1: आन्तरिक राजस्व विभागले असारमा खपत भएको बिजुलीको बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाउन नमिल्ने बताएको छ। चालू वर्षको बजेट मार्फत सरकारले साउनदेखि घरायसी ग्राहकलाई 5 र बाँकीलाई 13% भ्याट लाग्ने व्यवस्था गरेको छ। नेपाल विद्युत प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर ग्राहकलाई पठाएको थियो। त्यसपछि सरकारले नयाँ बजेटमा गरेको व्यवस्था अनुसार 1 साउनदेखि लाग्ने भ्याट किन असारमै जोडेको भन्दै प्राधिकरणको आलोचना भएको थियो। प्राधिकरणले यसबारे विभागसँग राय मागेको थियो। यससँगै प्रश्न पार्न विभागले हिजो सार्वजनिक सूचना नै जारी गरेको छ। 32 असारसम्मको बिजुली खपतको बिल 1 साउन वा त्यसपछि प्राप्त भए पनि 1 साउन अघिको खपतमा आर्थिक ऐन 2083 अनुसूची 1 समूह 2 अन्तर्गत आवश्यक वस्तुका रूपमा बिजुली समावेश भएकाले त्यस्तो खपतबाट भ्याट नलाग्ने सूचनामा उल्लेख छ। बिजुलीमा भ्याट लाउँदा र 50 युनिटसम्म छूट दिँदा उपभोक्ताको लागत बढ़ने, मध्यमार्गी ग्राहकलाई बढ़ी भार पर्ने, उत्पादन लागत र 50 युनिटमै रहने रूचाउने ग्राहक बढ़ने सरकारवाला बताउँछन्। विद्युत प्राधिकरणले विद्युत खपतमा न्यूनतम चार्ज वा डिमाण्ड चार्जमा पनि भ्याट लगाएकाले त्यसमा लाग्ने वा नलाग्ने समेत स्पष्ट पारिदिन भन्दै राय माग गरिएको थियो। विभागले विद्युत खपतमा न्यूनतम वा डिमाण्ड चार्ज असूल गर्ने रकम समेत विद्युत सेवा बाफत नै भएकाले एक साउनदेखि भएको विद्युत शक्तिको खपतमा न्यूनतम वा डिमाण्ड चार्जमा पनि भ्याट आकर्षित हुने हुँदा विविधता नरहन समेत दुविधा नरहन समेत भनेको छ। आर्थिक ऐन 2083 मूल्य अभिवृद्धि कर ऐन 2052 संशोधन गरी विद्युत सेवा प्रदान गर्ने व्यक्तिले अन्तिम उपभोक्तालाई 5% र अन्य उपभोक्ताको हकमा 13% भ्याट लाग्ने व्यवस्था गरेको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत प्रसारण भइरहेको साझा खबरमा कुपोषण अन्त्य गर्नको लागि सरोकारवाला निकाय संघको समन्वयमा विशेष कार्यक्रम गर्ने तयारी।
4: कोशीका 3-4 जिल्लामा जहाँ चाहिँ 10% माथि 15% र 10% उसमा जुन आएको छ त्यसमा चाहिँ हामी 2 महिनासम्म त्यो उपलब्ध गराउने भनेर यो अन्तिम चरणमा पुगिसकेका छ।
1: निर्मला हत्याकाण्डको 8 वर्षमा पनि संलग्न व्यक्ति भेटिएन, बीमा कम्पनीको प्रिमियरमा आईपीओ जारी गर्ने अनुमति कानून विपरीत लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
8: 5 बजे बिहान उठेर भरे 10 बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
9: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
10: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
9: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
11: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
12: कार्यक्रम साझा आवाज,
9: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
13: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
14: प्रोप्राइटर मधुमाया जी, पढे होइन प्रोप्राइटर भनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
9: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
10: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
11: पसिनाको सम्मान, समानताको अभियान,
12: कार्यक्रम साझा आवाज।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: हाल देशभर मनसूनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसूनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको विभागले जनाएको हो, जसका कारण हाल देशभर साधारणतया बादल लाग्नेछ भने बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी र मध्य प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आज दिउँसो देशको हिमाल र पहाड़ी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्ने मौसम विभागले जनाएको छ। मध्य प्रदेश तथा कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागमा केही स्थानमा चट्याङ सहितको वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा र बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा र कोशी प्रदेशको तराई भूभाग र मध्य प्रदेशका थोरै स्थानमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ।
2: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर, कान्तिपुर दैनिकमा देवानगंजमा दुई समूहको झडपमा प्रहरीको घातक हतियार प्रयोग, कम्बरमाथि गोली प्रहार हुँदा एकको मृत्यु, नौ घाइते शीर्षकमा अर्जुन सुविदीले सुनसरी र गौरव पोखरेलले काठमाडौँबाट लेख्नुभएको खबर छापिएको छ। सुरक्षाकर्मी पुग्नु अघि 81 बिजुली कटौती गरिएको थियो। प्रहरीले अन्धाधुन्ध गोली चलाएको स्थानीयले आरोप लगाएका छन्। अधिकांश घाइतेको कम्बरभन्दा माथि र छाती, पेट, कोख, कुम र हातमा गोली लागेको छ। हिजो दिउँसोदेखि बख्तरबन्द गाड़ी सहित नेपाली सेना गस्तीमा छ। गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति पनि गठन गरिएको खबरमा उल्लेख गरिएको छ। अर्को खबर, रासोपामा बालेन्द्र पक्षले अझै बुझाएन नाम, केही नेतालाई मनोनित गर्दै लामिछाने शीर्षकमा जयसिंह महराले लेख्नु भएको छ। महाधिवेशनको एक महिना बितिसक्दा पनि प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पक्षले मनोनयन गर्नुपर्ने नेताहरूको नाम नदिएपछि रासोपा सभापति रवि लामिछानेले केही नेतालाई केन्द्रीय सदस्य तथा पदाधिकारीमा मनोनित गर्ने हुनुभएको छ। महाधिवेशन स्थलमै सबै मनोनयन सकेर सामूहिक तस्विर खिचाउने सम्मको तयारी गरिए पनि शाह पक्षले नाम नदिएपछि त्यति बेला मनोनयन प्रक्रिया नै रोकिन पुगेको थियो। केन्द्रीय सदस्य र पदाधिकारी मनोनयन लगायतका निर्णयमा पुग्न लामिछानेले भोलिका लागि केन्द्रीय समितिको बैठक बोलाउनु भएको छ। बैठकको तेस्रो एजेण्डामा सांगठनिक व्यवस्थापन तथा मनोनयन सम्बन्धमा छलफल र निर्णय हुने उल्लेख गरिएको छ। तपाईले किनेको खाद्य वस्तु अर्ग्यानिक हो, शीर्षकमा सूरज कुँवरले लेख्नु भएको खबर छ। काठमाडौँमा बजारमा बाह्रै महिना पाइने जुम्लाको सिमी, सुर्खेतको भीर माहुरीको मह, सल्यानको अदुवा र मुस्ताङको आलु सुन्ने बित्तिकै उपभोक्ताको मुखमा पानी रसाउँछ। तर के तपाईले किनेका ती उत्पादन हिमाली माटोकै अर्ग्यानिक अर्थात प्रांगारिक प्रमाणित हुन्छ? यसको जवाफ न त विक्रेतासँग हुन्छ, न त उपभोक्तासँग। शुद्ध प्राकृतिक शत प्रतिशत नेचुरल वा अर्ग्यानिक भनिएका अधिकांश खाद्य वस्तु मान्यता प्राप्त निकायबाट प्रमाणित भएका छैनन्। अर्ग्यानिक प्रमाणीकरणका लागि नेपालमा एकीकृत प्रयोगशाला समेत अहिलेसम्म छैन। भित्री पन्नामा परिवारको सहमति बिना बगदादमा विमलको शव दफन शीर्षकमा होम कार्कीले लेख्नु भएको छ। विमलका भाइ सुजन भन्नुहुन्छ, मृत्यु भइसकेको खबर पाएपछि एक सातासम्म प्रतीक्षा गर्न त मुस्किल हुन्छ। हामीले त एक वर्ष नै बिताइसक्यौं, घरमा बुढी आमा हुनुहुन्छ, कहिले शव आउँछ र अन्त्येष्टि गरौंला भनेर काठमाडौँ धाइरहेका छौं, उहाँले भन्नुभयो। न्यायाधीशलाई महाभियोग लगाइने दावी तीन संस्थाले कुन आधारमा गरे, शीर्षकमा दुर्गा दुलाल लेख्नु भएको छ। राजीनामा मागिएको र महाभियोगको हल्ला निष्पक्ष न्याय सम्पादनमा दबाव पुग्ने र इजलासमा बसेको न्यायाधीशले स्वतन्त्र रूपमा न्याय दिन नसक्ने कानून क्षेत्रका विज्ञहरूको भनाइरहेको छ। भारतमा पक्राउ परेका किसान दाजुभाइको शुक्रबार सुनवाई शीर्षकमा शिव पुरीले रौतहटबाट लेख्नु भएको खबर छ। रोपाई गर्न मल नभएपछि भारतीय बजारबाट ल्याउन खोज्दा पक्राउ परेका सर्लाहीका दुई किसान दाजुभाइको मुद्दाको सुनवाई आउँदो शुक्रबार हुने भएको हो। 27 दिनदेखि न्यायिक हिरासतमा रहेका उनीहरूको धरोटी सम्बन्धी आवेदनमाथि 15 साउनमा भारतीय अदालतमा सुनवाई हुने भएको हो। धान रोप्ने चटारोका बीच रासायनिक मल नभएपछि भारतीय बजार सोनवर्षा पुगेका बलरा नगरपालिका पाँचका सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह दाजुभाइ 17 असारमा पक्राउ पर्नु भएको थियो र उहाँहरूको रिहाईका लागि पहल गर्न राजनैतिक दलका नेतृत्वहरूले पनि अनुरोध गर्दै आएका छन्। सुरुङ मार्गले अब नागढुङ्गा उकालोमा यात्रुलाई हाइसुख शीर्षकमा विमल खतिवडाले लेख्नु भएको छ भने असारको बिजुलीमा भ्याट नलाग्ने र तिरिसकेको रकम समायोजन गरिने बारेमा पनि पत्र पत्रिकाहरूमा खबर छ।
1: त्यस्तै आजको नागरिक दैनिकको पहिलो पृष्ठमा सर्वसाधारणलाई कहिले खुल्छ सुरुङ शीर्षकमा भुवन शर्माले लेख्नु भएको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सोमबारबाट सञ्चालनमा आएको छ। निर्माण थालेको 80 महिनापछि सुरुङ मार्ग सञ्चालनमा आएको हो। पछिल्लो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षाकर्मीको गाड़ीका लागि 24 घण्टा सुरुङ मार्ग सञ्चालन हुनेछ। तर सर्वसाधारणका लागि कहिले खुल्छ भन्ने प्रश्नको जवाब पनि अझै छैन। कार्तिकमा सकिएला सिद्धबाबा सुरुङ मार्ग शीर्षकमा रेखा भूषालले अर्को खबर लेख्नु भएको छ भने भुइँमा सुत्दा सुत्नु पर्दा कुरुवा नै बिरामी शीर्षकमा पवित्रा सुनवारले खबर लेख्नु भएको छ। काठमाडौँ उपत्यका अधिकांश सरकारी अस्पतालमा कुरुवाका लागि सुत्ने व्यवस्था छैन। उनीहरू चिसो र फोहोर भुइँमा रात कटाउन बाध्य छन्। यसकारण बिरामीको हेरचाह गर्न आएका उनीहरू आफै बिरामी पर्ने गरेको देखिएको छ। त्यस्तै भित्रपृष्ठमा कांग्रेस मन्त्रीहरूको राजीनामा होल्ड शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट खबर लेख्नु भएको छ भने 24 वर्षमा पनि सकिएन कमेरो टार जग्गा एकीकरण आयोजना शीर्षकको खबर कृष्ण केसीले लेख्नु भएको छ। त्यस्तै गरेर गोर्खापत्रको पहिलो पृष्ठमा दुर्लभ बन्दै गौथलीको चिरवीर शीर्षकमा सन्तोष दहितले खबर लेख्नु भएको छ। पहिले हरेक गाउँमा गौथलीका गुड देखिन्थे, पछिल्ला दिनमा गाउँभरि पक्की घर बने, अहिले गुड बनाउन ठाउँ नपाउँदा गौथली गाउँबाट हराउन थालेका छन्। त्यस्तै भित्री पृष्ठमा उद्योग स्थानान्तरण गर्दा घर जग्गा खरिद रजिस्ट्रेशनमा 50% छूट शीर्षकमा खबर छ भने खडेरीका कारण खेत बाँझै शीर्षकमा सल्यानको खबर प्रकाशित छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा सत्ता सहकार्य गर्ने ओली प्रचण्डको सहमतिप्रति दुवै दलमा असन्तुष्टि शीर्षकमा खबर छ। विगतको समीक्षा र आत्मआलोचना तथा पार्टीभित्र आन्तरिक छलफल नै नगरी सत्ताका लागि मात्रै सहमति भएको भन्दै प्रश्न उठेको छ। त्यस्तै मलामी नहुँदा खोला किनारमै गाडियो लालमतीलाई शीर्षकको खबर लोकेश साउदले बैतडीबाट लेख्नु भएको छ।
2: नयाँ पत्रिका दैनिकै भित्री पन्नामा निर्मला हत्याकाण्डको 8 वर्ष बितिसक्दा पनि अहिलेसम्म दोषीलाई प्रहरी प्रशासनले पक्राउ गर्न नसकेको बारेमा खबर छापिएको छ। मोहन विष्टले कञ्चनपुरबाट लेख्नु भएको हो। 5 प्रधानमन्त्री, 7 गृहमन्त्री, 8 आईजीपी, 12 डीआईजी, 11 सीडीओ, 11 एसपी, 4 मुख्यमन्त्री परिवर्तन भए तर उपलब्धि भने शून्य देखिएको उल्लेख गरिएको छ। अर्को खबर पनि छापिएको छ, बीमा कम्पनीको प्रिमियममा आईपीओ जारी गर्ने अनुमति कानून विपरीत शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको हो। धितोपत्र बोर्ड र बीमा प्राधिकरणले कानून विपरीत कार्य गरेको सर्वोच्चले फैसला गर्यो तर सजाय भने अझै तोकिएको छैन। अर्को खबर आर्थिक कारोबार दैनिकमा छ, बर्दिया र कैलाली जोड्न कडानीमा एकैसाथ दुई पुल बन्ने शीर्षकमा लक्ष्मण ढुंगानाले लेख्नु भएको हो। बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमाथि एकैसाथ दुई पुल संचालनमा आएका छन्। बर्दियाको राजापुर नगरपालिका 1 दौलतपुर र कैलालीको टीकापुर नगरपालिका जोड्ने दौलतपुर घाटमा झोलुङ्गे पुल बनेको उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। पाकिस्तानमा मनसून शुरू भए तापरिको अविरल वर्षा र बाढ़ीका कारण मृत्यु हुनेको संख्या 107 पुगेको छ। यसका साथै 344 जना घाइते भएका छन् भने सयौं घरमा क्षति पुगेको पाकिस्तानी राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार जून महिनाको अन्त्यदेखि शुरू भएको वर्षासँगै सम्बन्धित घटनाका सबैभन्दा बढ़ी पख्तुनख्वा प्रान्तमा 55 जनाको मृत्यु भएको छ। त्यसपछि पंजाब प्रान्तमा 36 जनाले ज्यान गुमाएका छन् भने अधिकांश मृत्यु घर वा छानो भत्किएर पुरिने घटनाका कारण भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। फ्रान्सको दक्षिण पश्चिमी शहर बोर्डो नजिक फैलिएको भीषण डढेरोका कारण स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। ठूलो संख्यामा मानिसलाई सुरक्षित आश्रय लिन सबै तयारी पूरा भएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। फ्रान्समा हालसम्म करिब 2,20,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने 1,00,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन् र इरानले स्टेट अफ हर्मुजको व्यवस्थापन सम्बन्धी आफ्नो अडानमा कुनै परिवर्तन नभएको स्पष्ट पारेको छ। इरानी विदेश मन्त्रालयका अनुसार ओमनसँग राजनीतिक र प्राविधिक तहमा वार्ता जारी रहेको बताए पनि अमेरिकासँग प्रत्यक्ष वार्ताको सम्भावना अस्वीकार गरिएको बताइएको हो।
2: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डसमा भइरहेको ओडीआई श्रृंखलामा नेपालले लगातार तेस्रो पटक पनि पराजित भएको छ। गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको हो। नेपालका तीव्र गतिका बलर करण केसी नेपालका लागि एक दिवसीय क्रिकेटमा 100 विकेट पूरा गर्नुभएको छ। करणले नामिबिया विरूद्ध 5 विकेट लिँदै एक दिवसीय खेलमा 100 विकेट पूरा गर्नुभयो। नेपालका लेग स्पिनर सन्दीप लामिछाने पहिलो पटक एक दिवसीय क्रिकेटमा लगातार 3 खेलमा विकेट विहीन बन्नुभएको छ। नेदरल्याण्डसमा चलिरहेको आईसीसी विश्वकप लीग 2 नेपालले 3 खेल खेल्दा सन्दीप विकेट विहीन बन्नुभएको हो। र पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित भएको छ। हिजो भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जितेको हो।
1: कुपोषण सर्वेक्षणको नतिजा र सरकारको आगामी रणनीति कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरमा अब कुपोषणको पछिल्लो तथ्याङ्कको कुरा। सरकारले राष्ट्रिय पोषण लेखाजोखा अभियान अन्तर्गत गएको वैशाख 15-देखि 30 सञ्चालन गरेको पोषण अवस्था जाँचमा मध्य प्रदेशका बालबालिकाको पोषणको अवस्था सबैभन्दा खराब देखिएको छ भने गण्डकीको अवस्था तुलनात्मक रूपमा सुधार भएको देखिएको छ। सरकारको सर्वेक्षणको नतिजा र पोषण सुधारका लागि आगामी योजना कस्तो छ, हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापासँग कुराकानी गरेका छौं।
4: सम्बद्ध मन्त्रालयहरूसँग पनि हामीले छलफल गर्यौं र यहाँ कसको रोल के हुन सक्छ, यो खालि एउटा मात्रै मन्त्रालयको विषय भएर बहुआयामिक विषय भएको उनले अब कसरी कार्ययोजना बनाएर कसरी जाने, आगामी दिनमा हामी कसरी जान सक्छौ भनेर यो स्थानीय जुन अहिले नाम फेरिएको जुन स्थानीय विकास मन्त्रालय अन्तर्गत हामीले स्थानीय विकास मन्त्रालयलाई टप 10 स्थानीय तह र टप 10 जिल्लाहरू सहितको त्यो नाम सहितको हामीले परिपत्र पनि गर्यौं
5: र
4: स्वास्थ्य मन्त्रालयको तर्फबाट हामी परिपत्र गर्यौं।
5: त्यसमा तीनवटा कार्यक्रम चलाउनु भन्नुभएको छ, एउटा बहुक्षेत्रीय पोषण योजनाको बजेट प्रयोग गरी कुपोषित बालबालिकाको उपचार तथा व्यवस्थापन गर्न, अर्को स्थानीय बजेटबाट पोषण सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिन भन्नुभएको छ भने सामाजिक व्यवहार परिवर्तन कार्यक्रम र अरू परिचालनको सन्दर्भमा पनि काम गर्नु भन्नुभएको छ। भनेपछि यो त्यही छलफलको निष्कर्षको आधारमा चाहिँ
4: तत्कालको रूपमा हामी गरौँ भनेर एउटा यो विषय भयो। त्यस्तै यो सँगसँगै अरू अर्को हामीले जस्तो लुम्बिनी र मध्य प्रदेश जुन योसँग जुन जोडिएका छन् उहाँहरूमा चाहिँ अहिले पनि एसकेआई नेपालले कुपोषण लागेका ती जुन हाम्रो जुन अहिले आएका बालबालिकाहरूको जुन मध्यम कुपोषण माम भन्छौ त्यो माम भएका बालबालिकालाई अहिले पनि सुपर सिरियल प्लस सम्पूर्ण बालबालिकाले पाइरहनु भएको छ। तराईका तीनटा जिल्ला मधेसका तीनटा जिल्ला र लुम्बिनी प्रदेशका जिल्लाहरूमा। त्यसै गरी अहिले हामीले अर्को एउटा तत्कालको लागि गर्न सक्ने जुन हाम्रो 10% भन्दा 15% भन्दा माथि कुपोषण देखिनु भनेको चाहिँ अलि एउटा अलार्मिङ सिचुएसन हो भनेर पनि जुन विश्व स्वास्थ्य संगठनको डिफिनेसन अनुसार छ भने चाहिँ हामीले अहिले के गरेका छौँ भने डब्ल्युएफपीसँग विश्व खाद्य कार्यक्रमसँग हाम्रो छलफलहरू भइसकेका छ र उहाँले करिब 12,000-15,000 यो मध्यम कुपोषण भएका बाल बालिकाहरूका लागि तयारी खानाहरू चाहिँ अब तराईका 3-4 जिल्ला र कोशीका 3-4 जिल्लामा जहाँ चाहिँ 10% माथि र 15% र 10% उसमा जुन आएको छ त्यसमा चाहिँ हामी 2 महिनासम्म त्यो उपलब्ध गराउने भनेर यो अन्तिम चरणमा पुगिसकेका छ। सायद अब हामी छिटोभन्दा छिटो त्यो चाहिँ एउटा कार्ययोजना बनाएर कसरी दिने के दिने भन्ने हामी गर्दैछौँ, त्यसमा पनि काम हुँदैछ। कडा शीघ्र कुपोषण जुन साम भएका बालबालिका 17,000 थिए, यी सम्पूर्ण 17,000 बालबालिका चाहिँ अहिले सबै उपचारमा छन्। उहाँहरूले आरयुटीएफ रेडी टु युज थेरापिटिकल फुड पाइरहनु भएको छ र हामीले त्यसका मोनिटरिङको लागि पनि जुन अहिले हजुरले यहाँ अहिले भर्खरै पढेर सुनाउनु भयो त्यसमा पनि हामीले यो बाहेक स्थानीय तह बाहेक पनि जति पनि छन् पोषण क्षेत्रमा काम गर्ने जुन साझेदारी संघ संस्थाहरूसँग पनि हामीले तत्काल बसेर त्यो राष्ट्रिय योजना आयोग बस्नुभन्दा अझै अगाडि तत्काल बसेर हामी छलफल गर्यौं।
5: सर्वेक्षणको नतिजामा गण्डकी प्रदेशमा शून्य नै भयो होइन,
4: यो
5: समस्या नभएर हो कि खास
4: समस्या कम छ। एनडीएचएसमा मिक्स सर्वेमा पनि पोषणको जुन प्रिभेलेन्स छ 5% भन्दा जुन 10% भन्दा कम, गण्डकी प्रदेश र अरू जुन हाम्रा अरू प्रदेशहरूमा अलिकति कम नै छ।
3: पोषण शाखा प्रमुख लीला विक्रम थापासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: सरकार र डाक्टर गोविन्द केसीबीच 7 बुधे सहमति, सुनसरी लगायतका जिल्लामा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय आह्वान, सुरक्षा र प्रशासनको नेतृत्व फेरबदल,
3: प्रस्तावित 2 निर्वाचन आयुक्तको सुनवाई आज, सत्ता सहकार्य गर्ने ओली प्रचण्डको सहमतिमा दुवै दलमा असन्तुष्टि, राष्ट्रपामा बालेन्द्र पक्षले अझै बुझाएन नाम, केही नेतालाई सभापति लामी छानेले मनोनित गर्दै,
2: निर्मला हत्याकाण्डको 8 वर्षमा पनि संलग्न व्यक्ति भेटिएन, बीमा कम्पनीको प्रिमियरमा आईपीओ जारी गर्ने अनुमति कानून विपरीत, असारको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेकाको रकम समायोजन हुने,
3: पाकिस्तानमा वर्षा र बाढ़ीका कारण मृत्यु हुनेको संख्या 107 पुग्यो, फ्रान्सको दक्षिण पश्चिममा भीषण डढ़ेलो, हर्मुज जलमार्गका विषयमा कुनै धारणा नबनेको इरानको दावी,
2: र आईसीसी क्रिकेट विश्वकप अफ द लिग दुईमा नेपाल लगातार तेस्रो पटक पनि पराजित। नामिबिया तीन रनले विजयी। काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लिग चरणका पाँचवटै खेलमा पराजित।
6: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो पटक बिउटाउन खोजिएको वाम गठबन्धन, जस अन्तर्गत नेकपा एमाले र नेकपाका शीर्ष नेतृत्वको बीचमा तीन बुधे सहमति भयो, तर नेकपा भित्रको अर्को एउटा समूह जो माधव नेपाल समूह छ त्यहाँ केही नेताहरूले असन्तुष्टि जनाएका खबर सार्वजनिक भएका छन् र प्रचण्डले नेता नेपालसँग छुट्टै भेटेर मनाउने कोशिश पनि गरिएका खबरहरू सार्वजनिक भए। यहाँ एउटा खुल्ला स्थान जस्तो देखाइएको छ जहाँ प्रचण्ड र एमाले अध्यक्ष ओली जस्ता देखिने व्यक्ति अंकमाल गर्दै मुस्कुराइरहेको देखाइएको छ र भने अलि परतिर नेता माधव नेपाल जस्ता देखिने दुवै हात बाँधेर टोलाइरहेको झोक्राइरहेको जस्तो देखाइएको छ। नेता नेपाल जस्ता देखिने व्यक्ति केही भन्दैछन्, माथि यस्तो लेखिएको छ।
7: हुँदै नभएको स्वर्ग र नरकको ट्राभल प्लान बनाउनु यो सरासर ठगी हो।
2: हौस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीन प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: No! No! No!
1: Sapai Islet Sunday Nuncha Radio Final 89.8 MHz.

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो। इट्स 7 AM।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
3: खेतमा पानी जमाइराख्ने।
2: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
1: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना, मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
6: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
6: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
6: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556994495।
4: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवा कराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहार अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने व्यवहार अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगा।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट, र विशेष गरी कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा पनि एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौटी चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz निलकन्ठी धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9056-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट। राजमिति 2083 साल साउन महिनाको आज 12 गते, तदनुसार ईस्वी सन् 2026 जुलाई 28 तारिक, सक सम्वत्सर 1948, नेपाल सम्वत् 1146, दिल्ला थ रौद्र नामक सम्वत्सर, दक्षिणायन वर्ष ऋतु, आज मंगलबार रहेको छ आषाढ शुक्ल पक्ष, तिथि रहेको छ आज चतुर्दशी तिथि रहेको छ, यस्तै गरेर नक्षत्रमा रहेको छ पूर्व साढा नक्षत्र, योगमा रहेको छ विष्कुम्भ योग रहेको छ, कर्णमा रहेको छ वणिज्य कर्ण रहेको छ, चन्द्रमा धनु राशिमा, श्री सूर्यनारायण चाहिँ कर्कट राशिमा, आनन्दादि योगमा आज मित्र योग रहेको छ। आज बिहान विशेष गरी सूर्योदय बिहानको ठिक 5:25 भयो भने सन् सूर्यास्त 6:54 हुनेछ र आजको दिनमान घडी 13:29 रहनेछ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। त्यस्तै गरी पालो रहेको छ आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। आजको अशुभ समय यानि कि आजको काल समय भनिरहेको छ दिउँसोको 1:51:36 दिउँसोको 3:32:58 आज काल बेला रहेको छ भने, आजको शुभ बेला रहेको छ दिउँसोको 3:32:59 विशेष गरी साँझको 5:14:20 आज शुभ बेला रहेको छ। आजको लाभ बेलाको समय रहेको छ, विशेष गरी लाभ बेलाको समय रहेको छ बिहानको 10:28:51 विशेष गरी दिउँसोको मध्याहको 12:10:14 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब नेपाल रहेको छ आजका दिन
तपाईँको कहाँ कसरी के गरेर बितिरहन्छ मेषादी बाह्र राशिफल, त्योभन्दा पहिला आजको ग्रह गोचर। ग्रह गोचरमा सूर्य कर्कट राशिमा, विशेष गरी चन्द्रमा धनु राशिमा, मंगल वृष राशिमा, बुध वृष राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि धनु राशि आउँछ, नाम आउँछ उत्तर पूर्व फाल्गुनीको तेस्रो चरण नाम आउँछ, फडिन्द्र अथवा फालकुमारी फाल्गुकुमारी यस्तो नाम आउँछ, मध्यनाडी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामीले तपाईँलाई गरायौं र अब भने पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल।

0: राशि।
1: मेष राशि हुनेहरूका लागि आजको दिन व्यवसायमा लाग्ने होला, विशेष फाइदा हुनेछ। तारिफका काम गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। उपलब्धिको स्तर प्राप्त हुँदै जानेछन् भने प्रत्याशित नतिजाले उत्साह जगाउनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। मेहनतले सफलताको उचाइमा पुर्याउनेछ। सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिन्छ। दिगो फाइदा हुने काममा जग बसाउने मौका समेत मिल्ने खालको योग भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन अस्वस्थ शरीर लिएर काममा जुट्नु पर्ने अवस्था आउन सक्छ। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भङ्ग हुनुका साथै धन बाहिर सक्छ। बाध्यात्मक परिस्थितिले इच्छा शक्ति कुण्ठित हुँदै जानेछन्। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय रहनेछन्। स्वास्थ्यका लागि आहार विहारमा समेत ध्यान पुर्याउनु होला। नतिजा सच्याउन काम देखाउनु पर्ने खालको योग भनी राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन सुन्दर पहिरनले व्यक्तित्वमा निरखरता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछन्। उपहारले उत्साह जगाउनेछ। मित्रता प्रेमको बन्धन कसिलो भएर जानेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनसँगको साथले उत्साह जगाउनेछ। तर आमदानी भइरहे पनि फजर खर्च बढ्नेछ। विलासितामा धन सङ्ग्रह गर्नुपर्ने परिस्थिति समेत आउला। वाद विवादमा अघि नसर्दा नै राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन रोकिया काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेर अधिकार स्थापित गर्न सकिन्छ। व्यापार लगायत आर्थिक लाभ हुने काम फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौर जिताउन सक्छ। भौतिक साधन जुट्दै जाँदैछन्। दिगो फाइदा हुने काम शुरू हुन सक्छ। प्रतिस्पर्धीहरू किर्न लाग्दै जानेछन् भने मुद्दामा पनि आफ्नो पक्षमा विजयको सम्भावना। राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन मेहनत गर्दा लक्ष्य अनुसार समयमै काम सम्पादन हुँदै जाँदैछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। विद्यामा वृद्धि सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उचितै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिन्छ। व्यापारमा पनि फाइदै फाइदा हुनेछ। पशुपालन र कृषिमा राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीहरूको साथले उत्साह समेत जगाउने खालको योग भनी राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसके पनि समस्या सुल्झाउँदै जाँदैछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढेका आफन्त नजिक्न सक्छन्। पुरानो सम्झौता भङ्ग हुन सक्छ। शुभचिन्तकका लागि साथमा लिएर जुट्नुहोला। महत्वाकांक्षी योजना सम्पादन हुने समय। राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि हुनेहरूका लागि आजको दिन कर्मयोगले लोकप्रियता दिलाउनेछ भने विशेष उपहार समेत प्राप्त गर्ने समय रहेको छ। तर पहिलेका सहयोगहरू प्रतिस्पर्धाको रूपमा देखा पर्दै जानेछन्। प्रतिद्वन्दीहरू बढ्दै जानेछन् भने लाभांश पनि बढिन सक्छ। रोकिया काम दोहार प्रदान गर्नु पर्ला। उद्योग र व्यापारमा फाइदा हुनेछ। पुरुषार्थी कामले समाजमा स्थापित पाउनेछ। चुनौती पन्छाएर पनि लाभमा सफल हुने खालको योग भनी राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन तारिफका काम गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। सुगत समाचारले उत्साह जगाउनेछ। आमदामीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। नयाँ काम प्रारम्भ हुँदै जाँदैछन्। मेहनतले सम्मान स्थान दिनुहुँदैछन्। बोलीको प्रभाव बढ्नाले काममा फाइदा हुनेछ, विभिन्न भौतिक साधन प्राप्ति हुँदै जानेछन्, धन तथा ज्ञानको भण्डार पनि बढ्ने खालको योग भनी राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन काम बढ्नुको साथै दिन लाभदायक र मनोरञ्जन पूर्ण रहनेछ। रमाइलो जमघरको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगीहरूले साथ दिनेछन्। बिछोडीका आफन्तजनसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय रहेको छ। पहिरनले व्यक्तित्वमा समेत आकर्षण ल्याउन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। खर्चिलो योजना बन्नाले धेरै रकम जो गर्नुपर्ला। स्वकीय विलासी वस्तुमा खर्च गराउनेछ। सभा उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। आफन्तबाट टाढिनु परे पनि टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नु पर्ला। पछिको लागि लगानी गर्ने समय पनि राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्दै जाँदैछन्। आमदानी बढ्नाले उच्च जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फलको मार्ने समय रहेको छ। रोकियो काम बन्दै जाँदैछन् भने जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम गर्न सकिन्छ। खोजी गर्दा आमदानीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। मेहनत गर्दा लक्ष्य अनुसार काम सम्पादन हुन सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हात लागि हुने सम्भावना रहेको छ। व्यापारमा पनि राम्रो फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। लगनशीलताले कीर्ति पनि ल्याउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्दै जाँदैछन्। महत्वाकांक्षाले लक्ष्यमा पुर्याउन पनि सक्छ। कर्तव्यपरण रहँदै अगाडि बढ्नुहोस्। दिन राशि मिल्दै आजको दिन विशेष शुभ रहनेछ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गार्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

सम्बसे पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मिषादि बाह्र राशि फलका विषयमा जानकारी तपाईँले प्राप्त गरिसक्नु भएको छ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा जानकारी, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने ग्रहण बेला रहेको छ। मैले तपाईँहरूलाई केही समय अगाडि पञ्चकको विषयमा जानकारी गराएको थिएँ। पञ्चक भनेको के हो? पञ्चक भन्नाले त्यसलाई भनिन्छ सरुन पनि भन्ने गरिन्छ। काहीँ काहीँ पहाडी क्षेत्रमा सरुन भन्ने पनि चलन रहेको छ। सरुनलाई चाहिँ हामीले पञ्चक भनिन्छ, शास्त्रले पञ्चक भन्छ। पञ्चक चाहिँ तपाईँको पाँच प्रकारका पञ्चक हुन्छन् यसमा विशेष गरी। र पञ्चकको विषयमा धेरैजनाले मलाई मेसेन्जरमा जानकारी गराउनुहुन्छ, भन्नुहुन्छ कि पञ्चक भनेको के हो गुरु, शरण भनेको के हो, यो दुईटा एउटै हुन् कि फरक फरक हुन् कि भनेर भन्नुहुन्छ क्या मलाई। त्यही भएर मैले त उहाँलाई के भन्छु भने विशेष गरी चाहिँ पञ्चक भनेको र शरण भनेको कुरा एउटै हो। यसमा पाँच प्रकारका पञ्चक हुन्छन्। पञ्चक पनि एउटा मात्रै पञ्चक हुँदैन, पाँच प्रकारका पञ्चक हुन्छन्। ती पाँच प्रकारका पञ्चकका फरक फरक कामहरू हुन्छ, होइन? अब हामीले बुझ्ने गरिन्छ पञ्चक पर्यो भने पञ्चकभित्र कसैको मृत्यु भयो भने चाहिँ दाह संस्कार गर्न हुँदैन, अथवा पञ्चकको विधि शान्ति गराएर दाह संस्कार गर्नुपर्छ भन्ने पनि हुन्छ। यसमा मृत्यु पञ्चक भन्ने छुट्टै हुन्छ, होइन? त्यो मृत्यु पञ्चक कुन दिन पर्दछ, कुन नक्षत्रलाई चाहिँ पञ्चक भनिन्छ, यो विशेष गरी चाहिँ हाम्रो पञ्चक भनेको पाँचवटा नक्षत्रलाई पञ्चक हामीले भन्न सकिन्छ। यसमा म तपाईँलाई विशेष गरी चाहिँ आजको ज्योतिष वास्तु कार्यक्रममा म के सन्देश तपाईँलाई दिन चाहन्छु भने विशेष गरी चाहिँ पञ्चकको महत्व र यस अवधिमा गर्न हुने अथवा नहुने कार्यको विषयमा विस्तृत रूपमा जानकारी पनि म तपाईँलाई गराउँछु। मैले केही दिन अगाडि पनि मैले भनेको थिएँ तपाईँलाई, आज फेरि धेरैजनाले बुझ्नु भएन अथवा उहाँले चाहिँ भन्नुभयो मेरो छिमेकीले सुन्नु भएछ मैले सुन्न पाइने कुरो कार्यक्रममा लगाउनु एकचोटि कृपा गर्नुहोस् भन्नुभएको छ। उहाँको साथसाथै सम्पूर्ण श्रोताहरू म फेरि पनि दोहोऱ्याउन चाहन्छु पञ्चक भनेको के हो भन्ने विषय। विशेष गरी चाहिँ पञ्चक भन्नाले चन्द्रमाले कुम्भ र मीन राशिमा वरण गर्ने पाँच दिनलाई जनाउँदछ। विशेष गरी चन्द्रमाले कुम्भ राशि र मीन राशिमा जब चन्द्रमा पर्दछ त्यो दिनदेखि पञ्चक सुरु हुन्छ। कुम्भ राशिदेखि सुरु भएर मीन राशिको बीचमा, मीन राशिमा सकिन्छ पञ्चक। जब मेष राशि लाग्दछ चन्द्रमा तब तपाईँको सकिन्छ पञ्चक सकिन्छ। अब यसरी पनि बुझ्न सकिन्छ तपाईँले फेरि यसमा तपाईँको विशेष गरी चाहिँ धनिष्ठा शतभिषा अनि त्यसरी पूर्व भाद्रपदा उत्तर भाद्रपदा अनि रेवती यी पाँचवटा नक्षत्रलाई पनि हामीले पञ्चक भनिन्छ। फेरि यी पाँचवटा नक्षत्र तपाईँको चाहिँ चन्द्रमा कुम्भ राशि र मीन राशि जहिले हुन्छ त्यही बेलामा ठ्याक्कै मिल्छ, यस्तो मिलेको हुन्छ यो चाहिँ, यसलाई हामीले पञ्चक भनिन्छ। यी पाँच नक्षत्रको योग फलले पाँच दिनको पञ्चक बन्दछ। ज्योतिष शास्त्र अनुसार विशेष गरी पञ्चकलाई अशुभ तथा संवेदनशील कालको रूपमा पनि मानिन्छ। यो राम्रो होइन पनि भनिन्छ, किनकि यो समयमा चन्द्रमा जल तत्व र वायु तत्वसँग गहिरो सम्बन्धमा रहन्छ, जसले मानिसका मानसिक पारिवारिक तथा सामाजिक काममा प्रभाव पार्ने विश्वास गरिन्छ। यो समय त्यति राम्रो हुँदैन। चन्द्रमा जब तपाईँको चाहिँ विशेष गरी कुम्भ राशि र मीन राशिमा प्रवेश गर्नुहुन्छ त्यो समयमा चाहिँ चन्द्रमाको तत्व जल तत्व र वायु तत्व तपाईँको चाहिँ पानी र चाहिँ तपाईँको हावा तत्वमा विलय भयो चाहिँ गहिरो सम्बन्धमा रहेको हुन्छ चन्द्रमा, जसले गर्दा मानसिक र सामाजिक पारिवारिक काममा प्रभाव पार्ने असर पार्ने पनि भनिन्छ। पञ्चकलाई विशेष गरी पाँच प्रकारका पञ्चक हुन्छन्। पाँच प्रकारका पञ्चकलाई विशेष छुट्टी आएको छ। एक नम्बरमा धनपञ्चक भनिन्छ। कुन नक्षत्रलाई धनपञ्चक भनिन्छ भन्दा धनिष्ठा नक्षत्रलाई धनपञ्चक भनिन्छ, अनि त्यसपछि शतभिषा नक्षत्रलाई रोग पञ्चक भनिन्छ। पञ्चक पाँच प्रकारका हुन्छन् भनेको थिएँ नि मैले, लय एउटा पञ्चक धनपञ्चक, दोस्रो नम्बरमा चाहिँ रोग पञ्चक, तेस्रो नम्बरमा पूर्व भाद्रपद नक्षत्रको लागि चाहिँ राजा पञ्चक भनिन्छ, अनि उत्तर भाद्रपद नक्षत्रको लागि चाहिँ मृत्यु पञ्चक भनिन्छ, होइन? अनि रेवती नक्षत्रको पञ्चकलाई चोर पञ्चक भनिन्छ। हरेक पञ्चकले गरेका कामको परिणाममा आआफ्नो असर पार्ने मान्यता रहेको छ कि
जुनसुकै पञ्चक पनि नराम्रो हुन्छ अथवा राम्रो हुन्छ भन्ने कुराहरू हुँदैन। पञ्चकमा गर्न हुने काम निषेधित कार्यहरू विशेष रहेको छन्। विशेष गरी घरको छाना ढलान गर्ने अथवा घर छाउने, पहिला पहिला सरन परेछ घर छाउनु हुँदैन, सरन चाहिँ छरेर चाहिँ घर छाउनु पर्छ भन्थे, आजभोलि टिन लगाउन थाल्नुभयो अथवा ढलान गर्न थाले, हाम्रा श्री यशोतार थाल्नु भएको छ। घर कोठ बनाउन नहुने कामहरू गर्न नहुने भनिन्छ। घरको कोठाको छाना चाहिँ विशेष गरी चाहिँ बनाउन नहुने, छाना ढलान गर्न नहुने, टाइल काठ बिछाउन नहुने, पञ्चक गर्न नहुने चाहिँ गर्न नहुने भनेर सुझाव दिएको छ। कारण यसले परिवारमा विवाद, आर्थिक खर्च बढाउनेछ, अस्थिरता ल्याउने भनेर भनिन्छ। विशेष गरी पञ्चकमा हामीले गर्न नहुने कार्य भनेको चाहिँ पञ्चकमा दक्षिण दिशाको यात्रा प्रतिकूल मानिन्छ, यो गर्नु हुँदैन। कारण स्वास्थ्यमा समस्या बाधा उत्पन्न हुने हाम्रो विश्वास रहेको छ। विशेष गरी चाहिँ हाम्रो पञ्चकको समयमा काठ दाउरा ठुलो भण्डारण नगर्ने, परम्परा अनुसार पञ्चकमा घरमा सबै काठ दाउरा घाँस जम्मा गर्न निषेध गरिएको छ। कि घाँसहरू ल्याएर जम्मा गर्न हुने, दिनदिनै काटेर दिनदिनै हाल्न हुन्छ, जम्मा पारेर दुई तिन दिनलाई एकैचोटि जम्मा गर्नु हुँदैन। कारण के हुन्छ भन्दा आगलागी वा विवादको जोखिम बढ्दछ, यसरी छुट्याएको छ। यस्तै गरी मृत्युको पञ्चक अन्त्येष्टि, होइन अन्त्येष्टि गर्न कुनै पनि मृत्यु पर्दछ यो समयमा भने कुश पञ्चक वा पञ्चक शान्ति पूजा गरेर मात्र दाह संस्कार गर्नुपर्ने हुन्छ। कुरा बुझ्नुभयो? न त परिवारमा पाँच सदस्यलाई क्षति पुग्ने भन्ने विश्वास रहेको छ। त्यही भएर चाहिँ तपाईँको कुशको चारवटा लास बनाइन्छ अनि एउटा मृत्यु भइहाल्यो, होइन भने पाँचवटालाई बनाएर एकै एउटै चितामा राखेर चलाउने पनि चलन छ। नियममा चाहिँ फरक फरक चिता राख्नु, साना साना चिता भए पनि फरक फरक राखेर पाँचवटा तपाईँको चाहिँ दाह संस्कार गर्नु भनेको छ यसमा चाहिँ। यस्तै गरी बिस्तारै उमेर बढ्दै गएसँग कपाल काट्ने, घर परिवर्तन गर्ने कामहरू पनि गर्नु हुँदैन। पञ्चकमा नयाँ घर प्रवेश गर्नबाट हामी टाढा रहनुपर्छ। घरमा सर्ने, सोधकेरीलाई घर ल्याउने काम पनि असहज रूपमा हामीले मान्न सकिन्छ। विशेष गरी पञ्चकमा गर्न हुने काम चाहिँ के गर्न हुन्छ पञ्चकमा भन्दा, नित्य नियमित पूजा, हवन, जप, ध्यान गर्नुहुन्छ। जस्तै गायत्री मन्त्र जप गर्नुहुन्छ, नित्य कसैले हवन गर्नुहुन्छ नित्य हवन गर्नुहुन्छ, नित्य नियमित पूजा पाठहरू गर्नुहुन्छ। सामान्य कृषि कार्य, दैनिक श्रम भनेको दिनदिनै कृषिहरू गर्दै हुनुहुन्छ भने दिनदिनै कार्य गरिरहनु भएको छ भने त्यो काम रोकिँदैन। व्यवसाय अफिसका नियमित कामहरू, व्यापार व्यवसाय फ्याक्ट्रीहरू सञ्चालन भइरहेका छन् भने त्यसलाई रोक्नु मिल्दैन, रोक्नु पर्दैन। पठन पाठन यात्रा दक्षिण बाहेक दक्षिण दिशातिर यात्रा गर्नु हुँदैन। पठन पाठन पनि यो समयमा गर्न मिल्छ, दक्षिण बाहेक अरू यात्रा गर्न मिल्छ। देव कार्य, दान पुण्य, व्रत उपवास भनेको कसैले एकादशी व्रत, कसैले सोमबारको व्रत, कसैले मङ्गलबारको व्रतहरू राख्नुहुन्छ भने पनि यो समयमा गर्न मिल्दछ भनेर पञ्चकले भनेको छ। वास्तुका सुधारात्मक उपायहरू पनि हामीले गर्न मिल्दछ। ज्योतिष शास्त्रले पञ्चकलाई कर्म विवेक प्रकट गर्ने समय मान्छ। यसले ठूलो जोखिमयुक्त काम भन्दा शान्त सजग भएर दैनिक काम गर्नु उत्तम पनि मानिएको छ। यसमा विशेष गरी चाहिँ अब पञ्चकको शान्ति गर्नुपर्दछ। पञ्चक शान्ति गर्ने विधि चाहिँ यदि केही गर्नुभएको छ भने कुशको पञ्चक विधि शान्ति गर्ने, राम नाम जप गर्ने, गायत्री मन्त्रहरू जप गर्ने, पञ्चक पञ्चदेव पूजा गर्ने, अथवा चाहिँ विशेष गरी चाहिँ पञ्चदेव भनेको पूर्व भाद्र उत्तर भाद्र नक्षत्र शान्ति गरेर काम पनि गर्न सकिन्छ। विशेष गरी चाहिँ अब पाँच प्रकारका पञ्चकहरू विभाजन गरेका छन्। मैले भनेको थिएँ नि तपाईँ अघि पाँच प्रकारका पञ्चकहरू चाहिँ विशेष गरी चाहिँ पञ्चकलाई केवल पाँच दिन मात्र भनिँदैन। विशेष ज्योतिष शास्त्रमा यी पाँच दिनलाई पाँच भिन्न भिन्न स्वभावका रूपमा पनि वर्णित गरिन्छ। यी पाँच प्रकारको पञ्चकले मानिसका कार्य, फल, कार्य, समय, दैनिक जीवनमा हुने परिणामलाई फरक फरक ढङ्गले प्रभाव पारेको हुन्छ। यस्तै गरी धन पञ्चकमा के हुन्छ भन्दा, मैले अघि तपाईँलाई भनेको थिएँ पञ्चक पाँच प्रकारका हुन्छन् भनेर। अब म तपाईँलाई वर्णन गर्छु धन पञ्चकको विषयमा। अब यो
पञ्चक आर्थिक विषयसँग सम्बन्धित मानिन्छ यो धनपञ्चक चाहिँ, विशेष गरी धनपञ्चकमा आर्थिक विषयसँग सम्बन्धित रहेको छ। पैसासँग जोडिएको काम कुनै पनि ठूलो लगानी, फ्याक्ट्रीहरूमा लगानी, घर घरेलीमा लगानी, घर घरेली बहिनाबाट भैँसीहरू बहिनाबाट अथवा किनेर लिएर आउन यो समयमा हुँदैन। ठुला ठुला लगानीहरू, गाडी खरिद गर्न हुँदैन, पसल व्यापार व्यवसायमा लगानी गर्न हुँदैन, ठुला ठुला जस्ता लगानी गर्न हुँदैन। जोखिम कारोबार, ऋण लेनदेन गर्न विशेष गरी सजग रहनुपर्छ। ऋण कसैलाई दिनु हुँदैन, कसैसँग ऋण पनि लिनु हुँदैन। यस्तै ब्याङ्कसँग पनि हामीले ऋणहरू यो पञ्चकको समयमा लिनु हुँदैन। कुन पञ्चक भन्दा धन पञ्चकमा लिनु हुँदैन। यस अवधिमा अनावश्यक खर्च हुन्छ, धन हानि, आर्थिक उताप चढाव हुने हाम्रो मान्यता रहेको छ, धर्मशास्त्रले भन्दछ। यो समयमा लिनुभयो भने कुन पञ्चकमा? धन पञ्चकमा विशेष गरी चाहिँ। तर नियम, सावधानी र योजनासहित गरियो काम सजिलै सम्पन्न पनि हुने गर्दछ। यसलाई विशेष सावधानी अप्नाएर गर्नुपर्ने कुराहरू पनि रहेको छ। जस्तै रोग पञ्चक, यो पञ्चकलाई स्वास्थ्यमा असर पार्ने कालका रूपमा पनि हामीले लिन सकिन्छ। यसलाई भनिन्छ रोग पञ्चक। दोस्रो पञ्चकलाई शरीर कमजोर हुने, पुराना रोग चर्किन सक्ने, विशेष गरी इन्फेक्सनहरू हुन सक्छ यो रोग पञ्चकमा। ससाना चोटपटक हुने जोखिम पनि हुन सक्दछ। परिवारमा पनि स्वास्थ्य सम्बन्धी कुनै चुनौतीहरू बढ्न सक्ने मान्यता पनि रहेको छ। यसले धेरै जोखिमपूर्ण शारीरिक काम, ठूलो अपरेशन, अत्यधिक यात्रा आदिमा ध्यान दिनु उचित हुनेछ। यो समयमा अपरेसन गर्नु हुँदैन, साना साना घाउ चिर फार पनि गर्नु हुँदैन, पिलोहरू आएको छ भने यो रोग पञ्चकको समयमा गर्नु हुँदैन। शरीरमा पुराना चोटहरू रहेका छन् भने पनि यसलाई विशेष सावधान हुनुपर्दछ भनेर भनेको छ। अब अर्को नम्बरमा आउँछ, तीन नम्बरमा राजपञ्चक। सुन्नुहोस् है, तपाईँले बुझ्नुहोस् एकदम, मैले तपाईँलाई सक्दो तरिकाले बुझाउने गरेको कोसिस गरेको छु। पञ्चक पाँच प्रकारका हुन्छन्। अब तेस्रो नम्बरको पञ्चक हो राजपञ्चक। यो पञ्चक चाहिँ शासन, पञ्चायत, नेतृत्व, सरकारी कामसँग सम्बन्धित रूपमा मानिन्छ। सरकारी कार्यका कार्यमा महत्वपूर्ण काम, निवेदन, अनुमति, कागजी प्रक्रियालाई ढिला वा बाधा आउने सम्भावना हुन्छ। यो राजपञ्चकको बेलामा कुनै कार्यलाई, यातायातहरू कुनै गर्नु भएको छ तपाईँले, सरकारी काम कार्यहरू गर्न खोजिराख्नु भएको छ, निवेदनहरू दिन खोजिराख्नु भएको छ भने यो पञ्चकमा नदिएको राम्रो, राजपञ्चकमा। तपाईँलाई राजपञ्चक कुन दिन आउँछ, के दिन आउँछ थाहा नहुन सक्छ, होइन? त्योभन्दा राम्रो पञ्चकभरि नगर्दा राम्रो हुन्छ। कागजी प्रक्रियामा यो गर्नुभयो भने ढिलो आउँछ अथवा बाधा आउँछ, कसै रोग दिन पनि सकिन्छ, हामी अगाडि बढ्न नसक्ने, हाम्रा कार्यहरू सिद्ध नहुने कुराहरू पनि हुन्छ यसमा चाहिँ। अनि यसबाट विवादहरू पनि उत्पन्न हुन सक्छ, झै झगडा मनमुटाव हुन सक्छन्, झन्झट आइलाग्न सक्छ, ढिलाइ सुस्ती हुन सक्छ, निर्णयमा असाध्य ढिला हुने, झमेलाहरू आइलाग्ने, आज हुन्छ भोलि हुन्छ पछि हुन्छ भन्ने ढिलो भइराख्ने, विशेष गरी चाहिँ प्रशासनिक उल्झन जस्ता कुराहरू बढ्न सक्ने। कागजी प्रक्रियामा यो गर्नुभयो भने ढिलो आउँछ अथवा बाधा आउँछ, कसै रोग दिन पनि सकिन्छ, हामी अगाडि बढ्न नसक्ने, हाम्रा कार्यहरू सिद्ध नहुने कुराहरू पनि हुन्छ यसमा चाहिँ। अनि यसबाट

पर्छ। अलिकति इमर्जेन्सी परेको छ भने विशेष सावधान अप्नाएर तपाईँले कामहरू गर्न सक्नुहुन्छ भनेर भनेको छ। जस्तै गरी चार नम्बरको पञ्चको मृत्यु पञ्चक हो कि होइन, यो पाँच प्रकार मध्येको सबैभन्दा संवेदनशीलको रूपमा पनि हामीले मान्न सकिन्छ। यसलाई भनिन्छ मृत्यु पञ्चक भनेर हामीले बुझ्न सकिन्छ। यो पाँच प्रकार मध्ये सबैभन्दा संवेदनशीलको रूपमा पनि हामीले मान्न सकिन्छ पञ्चक। र यो पाँच प्रकार मध्येमा मृत्यु पञ्चक चाहिँ असाध्यै खतरा डर लाग्ने हामीलाई हो कि होइन, घर परिवार मृत्यु वा दारुण घटना हुन सक्ने हाम्रो विश्वास रहेको छ, धार्मिक विश्वास रहेको छ। पञ्चकमा कसैको मृत्यु भयो भने अनि हरेक वर्ष वर्षमा अथवा वर्ष दिनभित्र पाँचजना अरूको पनि मृत्यु हुन्छ भन्ने हामीले सुनिन्छ। यो कुरो सत्य कुरा रहेछ नि त, शास्त्रले के भनेको छ भन्दा मृत्यु पञ्चक अत्यन्तै संवेदनशील रहेको छ, खतरा रहेको छ, सावधान हामीले अप्नाउनु पर्दछ। यदि कसैको मृत्यु परेको छ भने पञ्चक शान्ति गरेर मात्र दाह संस्कार गर्नु उपयुक्त मानिन्छ। किन दाह किन शान्ति गर्ने भन्दा एउटाको मृत्यु भयो पञ्चकको समयमा सदस्यको भने अरूकोलाई हानि नगरोस्, नोक्सानी नगरोस्। सबैको मृत्यु नै हुन्छ भन्ने कुरा हुँदैन, फेरि हेर्नुहोस् है, मृत्यु समान दुःख पाउन सकिन्छ, दरिद्रता आउन सक्छ, परिवारमा अशान्ति आउन सक्छ, कलह झगडा झगडा मनमुटाव हुन सक्छ, मृत्यु समान दुःख चाहिँ हामीले पाउन सकिन्छ। त्यही भएर पञ्चकको शान्ति गरेर मात्र दाह संस्कार गर्न उपयुक्त मानिन्छ। पञ्चक भनेको शरण होइन, हाम्रा हजुरबाहरूले चाहिँ शरण भन्नुहुन्थ्यो, हाम्रा बुवाहरूले पनि शरणै भन्नुहुन्छ, आजभरि पनि पञ्चक भन्नुहुन्न, उहाँले शरण परेको छ आज भन्नुहुन्छ। परिवारका पाँच सदस्यलाई असर पर्ने चाहिँ विशेष गरी भनाइ पनि परम्परागत रूपमा हामीले सुनिराखेका छ। त्यो पञ्चकका दिनहरू विशेष सावधानी अप्नाएर सल्लाह सुझाव लिएर गुरु पुरोहितको पण्डितजीहरूको सल्लाह सुझाव लिएर मात्रै काम गर्दा विशेष गरी राम्रो मानिन्छ भनेर मैले तपाईँलाई भने। यो पञ्चकले चोरी हानि चोरी हुन्छ, कुन पञ्चकले भन्दा चोर पञ्चक भनेको थिएँ मैले, नुकसान हुने हानि सम्बन्धी प्रभावहरू हुने पाँचौ नम्बरको पञ्चक। यो पञ्चकले चोरी हानि हुन्छ, दुर्घटनाहरू गराउँछन्, दुर्घटनाहरू बढ्न सक्ने संकेत भन्ने गर्दछ यो चोर पञ्चकले। लामो यात्रा गर्दै हुनुहुन्छ भने नगर्नुहोस्, यो समयमा हानि दुर्घटनाहरू चाहिँ यसले हुन सक्छ, यसमा विशेष तपाईँले सावधान अप्नाउनु पनि पर्ने कुराहरू रहेको छ। विशेष गरी चाहिँ लामा यात्राहरू गर्दाखेरि सावधान भएर अगाडि बढ्नुभयो भने तपाईँहरू यसबाट बच्न सक्नुहुन्छ। विशेष गरी चाहिँ यात्रामा विशेष गरी चाहिँ सामानहरू हराउन सक्छ, यात्रा गर्दाखेरि चाहिँ चोरी हुन सक्छ, घर व्यवसायमा चोरी हुन सक्छ, यो पञ्चकमा ठगी हुन सकिन्छ, हामी कसैले हामीलाई ठग्न सक्छन्, आर्थिक क्षति जस्ता जोखिम पनि हुन सक्ने यो देखाउँछ। यसबाट नयाँ सामान किन्नु हुँदैन, कुनै पनि नयाँ नयाँ सामग्रीहरू किन्नु हुँदैन, महँगो वस्तुहरू किन्नु हुँदैन, सुरक्षित राख्ने विशेष ध्यान दिनुपर्दछ यो पञ्चकमा चाहिँ विशेष गरी चाहिँ। अब विशेष गरी चाहिँ पञ्चक का पाँच प्रकारका पञ्चकका स्वभावहरू अनुसार म तपाईँलाई छुट्याउन चाहन्छु पाँच नक्षत्रका पाँच पञ्चकहरू, धनिष्ठा, शतभिषा, पूर्व भाद्रपद, उत्तर भाद्रपद, रेवती, यी नै पाँच नक्षत्रलाई ज्योतिषमा पाँच प्रकारका पञ्चकसँग सम्बन्धित मानिन्छ। यो कुनै पनि कुन कुन नक्षत्र कुन कुन प्रकारका पञ्चक भन्ने स्पष्ट तारिका पनि मैले तपाईँलाई भनिसकेको छु, एकचोटि फेरि भन्छु तपाईँले सुन्नुहोस् है। धन पञ्चक भनेको धनिषा नक्षत्रलाई धनपञ्चक भनिन्छ, यसमा धन सम्पत्ति खर्च आर्थिक उतापटाप लगानीमा सावधान हुन्छ, यसमा सब तपाईँहरू विशेष सावधान अप्नाउनु पर्ने हुन्छ यो धनपञ्चकमा चाहिँ, यानि कि धनिषा नक्षत्रको पञ्चकलाई धनपञ्चक भनिन्छ। अब शतभिषा नक्षत्रको नक्षत्रलाई रोग पञ्चक भनिन्छ, यसमा स्वास्थ्यमा असर पार्ने रोग चर्किने उपचारमा ढिलाइ हुने अनि यो समयमा अपरेसन गर्नुभयो भने चाहिँ रोग सञ्चय हुनलाई समय लाग्ने, घाउ पाक्न सक्ने होइन इन्फेक्सनहरू हुन सक्ने, यो शतभिषाको नक्षत्रको पञ्चकलाई चाहिँ तपाईँको रोग पञ्चक भनिन्छ हामीले चाहिँ। अब पूर्व भाद्रपद नक्षत्रको पञ्चकलाई राजा पञ्चक भनिन्छ, सरकारी प्रशासनिक काममा ढिलाइ निर्णयमा ढिलाइ हुने झमेलाहरू धेरै झमेला एक पछि अर्को झमेला लाग्ने पनि भनिन्छ यसमा चाहिँ। विशेष गरी चाहिँ पूर्व भाद्रपदको नक्षत्रको यसलाई भनिन्छ राजपञ्चक। यस्तै गरी अब उत्तर भाद्रपदको नक्षत्रलाई चाहिँ हामीले मृत्यु पञ्चक पनि भन्न सकिन्छ, परिवारमा

संवेदनशील स्थिति उत्पन्न हुन सक्छ, मृत्यु सम्बन्धी कष्ट आउन सक्ने हाम्रो विश्वास रहेको छ। यसमा चाहिँ कुन पञ्चकलाई भन्दा उत्तर भाद्र नक्षत्रको पञ्चकलाई मृत्यु पञ्चक हामीले भन्न सकिन्छ। सुन्नुहोस् है, एकदम ध्यान दिएर। अनि अर्को रहेको छ रेवती, रेवती भनेको चोर पञ्चक होइन, रेवती नक्षत्र यो यसलाई पाँचौ पञ्चक भनिन्छ। यो रेवती नक्षत्रलाई चाहिँ चोरी हुने, विशेष गरी चोरी डकैती हुन सक्छ परिवारमा, दुर्घटना आदि हुन सक्छ परिवारमा, यात्राहरू गर्नु हुँदैन, हानि हुन सक्छ, नोक्सानी हुन सक्छ, यो समयमा ठगी हुन सकिने कुराहरू विशेष रहेको यो चोर पञ्चकमा चाहिँ तपाईँले एकदम सावधान भएर तपाईँले गर्नुहोला। मैले भन्न खोजेको के हो भन्नुहुन्छ भने, पञ्चकका पाँच नक्षत्र पाँचै प्रकारका पञ्चकसँग जोडिन चाहन्छन् जोडिन्छन् र धनिष्ठा धनपञ्चक, शतविषा रोगपञ्चक, पूर्व भाद्रपद राजापञ्चक, उत्तर भाद्रपद मृत्यु पञ्चक र रेवती चोर पञ्चकको रूपमा हामीले मान्न सकिन्छ, मानिएको छ। यी पाँच नक्षत्रका दिनलाई पञ्चक भनिन्छ, जसले मानव जीवनमाका पाँच क्षेत्र धन स्वास्थ्य प्रशासनिक जीवन मरण र सुरक्षामा आआफ्नो प्रभाव पारेको छ। त्यही भएर तपाईँले विशेष सावधान भएर अगाडि बढ्नुभयो भने असाध्य राम्रो हुनेछ। विशेष गरी चाहिँ हामी अहिले यतिखेर कार्यक्रम ज्योतिष वास्तुको विषयमा छौँ। हामी कार्यक्रम ज्योतिष वास्तुमा भूत वर्तमान र भविष्यको बारेमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी म तपाईँलाई गराउँछु। मैले तपाईँलाई भनेको छु, कुनै पनि कार्य गर्नु पूर्व किन ज्योतिषीहरूसँग सल्लाह लिएर काम गर्नुपर्छ, यसको विषयमा पनि मैले तपाईँलाई भनेको छु, बारम्बार भनेको छु। कुनै पनि काम गर्नुभन्दा पहिला ज्योतिषीसँग सल्लाह लिएर काम गर्नुभयो भने तपाईँलाई राम्रो हुन्छ। ज्योतिष शास्त्र केवल एउटा भविष्य बताउने विद्या मात्रै होइन, यो जीवन सञ्चालकको विज्ञानको रूपमा पनि हामीले बुझ्न सकिन्छ ज्योतिष शास्त्रलाई। कुनै पनि काम गर्नु पूर्व किन ज्योतिषको सल्लाह लिनु उचित हुन्छ भन्दा, हरेक काम सफल हुने समय फरक फरक प्रकारका र फरक फरक नक्षत्रको अनुकूल हुन्छ। कुनै नक्षत्र ढिलो हुन्छन्, कुनै नक्षत्र बाधा आउँछन्, कुनै नक्षत्र राम्रा, कुनै नराम्रा। काम छिटो सिद्धिन्छ, ज्योतिषको आधारमा काम गर्नुभयो भने छिटो काम सिद्धिन्छ, कुनै रोकावटहरू आउँदैन, कुनै बाधाहरू अडचनहरू आउँदैन, झमेलाहरू आइलाग्दैन, अनि जोखिमको पनि कम हुन्छ। कहीँ लगानी डुब्छ कि कहीँ फस्छ कि होइन, यात्रा गर्दै हुन्छ दुर्घटना आदि हुन्छ कि हुँदैन कि फाप्छ कि फाप्दैन कि त्यो दिन तपाईँलाई त्यो दिशातिर यात्रा गर्दा भनेर पनि ज्योतिषले भन्नुहुन्छ। अनि नतिजा राम्रो पनि आउँदछ। फेरि के हुन्छ भन्दा, काम पनि छिटो हुन्छ, जोखिम पनि हुँदैन, जुन नतिजा पनि राम्रो आउँछ, सफल हुन्छ तपाईँ, तपाईँ सफलतातिर धकल्छ। जस्तै विदेश यात्रा गर्न खोज्दै हुनुहुन्छ अथवा विदेशको एप्लाई गर्न खोज्दै हुनुहुन्छ भने हेराएर गर्नुभयो भने चाहिँ तपाईँको विदेश यात्रा सफल हुन सक्छ। विवाह गर्दा केटी हेर्न जाँदै हुनुहुन्छ भने, कन्या हेर्न जाँदै हुनुहुन्छ भने कुरा मिल्न सक्छ। घर घडेरी तपाईँले चाहिँ बैना गर्न जाँदै हुनुहुन्छ भने मूल्य मिल्न सक्छ, सफलता तपाईँले हुन सक्छ। गाई भैँसी खरिद बिक्री गर्दै हुनुहुन्छ भने तपाईँलाई यसबाट फाइदा हुन सक्छ, रोकावटहरू नआउन सक्छ, पछि रोग व्याधि नलाग्ने, त्यसबाट चाहिँ तपाईँलाई वृद्धि हुने, धन वृद्धि हुन पनि सक्छ भनेर भनेको छ ज्योतिषले। यही मुहूर्त मिलाएर काम गराउनुहुन्छ गुरुहरूले चाहिँ। सानो काम पनि बिग्रिन सक्छ, तर ग्रह दशाहरू चाहिँ तपाईँले नहेराइकन काम गर्नुभयो भने झन्झट र खर्च बाधाहरू बढ्न पनि सक्छ। ज्योतिषीहरू चाहिँ विशेष गरी यस्ता यस्तै खालका मुहूर्तहरू हेर्नुहुन्छ कि कुन दिन तपाईँलाई राम्रो हुन्छ भनेर मुहूर्तहरू मिलाएर काम गराउनुहुन्छ, जसले कामलाई सफल पनि बनाउन सक्दछ भनेर भनेको छ। अनि व्यक्तिको सबैलाई एउटै कुरा हुन्छ भन्ने छैन, फेरि सबैलाई एकै दिन राम्रो हुन्छ भन्ने कुरा छैन। व्यक्ति व्यक्तिको ग्रह दशा फरक फरक हुन्छ। जसरी स्वास्थ्य सबैको एउटै हुँदैन, ग्रह दशा पनि सबैको एउटै हुँदैन। जसरी मन सबैको एउटै हुन्छ, त्यसरी ग्रह दशा पनि सबैको एउटै हुन्छ भन्ने कुराहरू हुँदैन। कसैको लागि माङ्गलिक दिन हुन सक्छ, अरूको लागि त्यो दिन अशुभ पनि हुनसक्छ फेरि होइन। ज्योतिषीले जन्म कुण्डली गोचर र दशा अन्तर्गत हेरेर कसको लागि कुन समय र कुन दिन चाहिँ शुभ र अशुभ छ भनेर चाहिँ ज्योतिषीले हामीले बताउँछौँ तपाईँहरूलाई। त्यही भएर तपाईँले हेरेर काम गर्नुपर्दछ भन्न खोजेको मैले, त्यही भएर हो। गलत समयमा सुरु गर्यो कामले बारम्बार अवरोध दिन्छ। घर निर्माण गर्नको लागि, घरको जग पूजा गर्नको लागि, घरको वास्तु पूजा गर्नको लागि, व्यापार सुरु गर्नको लागि, विवाह
चाहिँ यात्राहरू, विवाह, गाडी सम्पत्ति खरिद गर्न, सुन चाँदी खरिद गर्नको लागि यी सबै कामका लागि गलत समय पनि छानिएमा गलत हुन सक्छ। के हुन्छन् गलत समय छानियो भन्दा? काम रोकिन सक्छ, खर्च बढ्न सक्छ, असफलता आउन सक्छ, परिवारमा तनाव बढ्ने सम्भावना पनि हुन सक्ने गर्दछ। ज्योतिषले यस्तै अवरोध हुने समय पहिल्यै चेतावनी दिन्छन्, पहिल्यै भन्नुहुन्छ यो यो दिन राम्रो हुँदैन, यो यो दिन राम्रो हुन्छ भनेर भन्नुहुन्छ। कसैको ग्रह कमजोर छ भने, पितृदोष छ भने, वास्तुदोष दोष छ भने जति मेहनत गरे पनि नतिजा कम आउँछ। यस्तो व्यक्तिले के गर्नुपर्छ भन्दा रत्न कवच धारण गर्ने, मन्त्र जपहरू गराउने, पण्डितजी राखेर तिथि अनुसारको पूजाहरू पनि गर्ने, अनुकूल अनुष्ठानहरू पूजाहरू गराएर अनुकूल बनाउने, रत्नदान चाहिँहरू कवचहरू धारण गर्ने जस्ता उपायद्वारा ग्रह कुलहरू अनुकूलहरू बनाउने गर्नुहुन्छ ज्योतिषी गुरुहरूले। विशेष गरी चाहिँ यस्ता उपायले मानसिक, पारिवारिक र आर्थिक जीवनमा शान्ति पनि ल्याउने गर्दछ। जीवनमा अनावश्यक जोखिम खर्च र समस्याहरू कम गर्न सक्नुहुन्छ ज्योतिषीहरूले। विशेष गरी चाहिँ सही समय, सही दिशा, सही निर्णय लिएर अघि बढ्दा मनुष्यको जीवन धेरै सहज र सफल हुने गर्दछ। ज्योतिष मार्गले चाहिँ यस्ता कुराहरू बताउने गर्दछ। विशेष गरी चाहिँ गलत निर्णय घटाउने गर्दछ। ज्योतिषले हेराउनु गर्नुभयो, तपाईँ कुनै निर्णय गलत छन् भने त्यसलाई अवरोधहरू गराउन सक्छन् ज्योतिषीहरूले। ल गलत छ है, यो यो हुँदैन है तपाईँको लागि भन्न सकिन्छ। जस्तै तपाईँलाई होटल लाइन सम्बन्धी काम फाप्छ भने तपाईँले के काम गरिरहनु भएको छ अहिले भन्दा? फलाम सम्बन्धी, गाडी घोडा सम्बन्धी काम गर्नुभएको छ नि। ल है, यो चाहिँ हुँदैन तपाईँलाई। तपाईँले गर्नुपर्ने काम चाहिँ होटल लाइन हो, तर तपाईँले गाडी घोडा सम्बन्धी काम गर्नुभएको रहेछ। गाडी घोडालाई हटाउनुहोस् र होटलतिर लगानी गर्नुहोस्, तपाईँलाई फाइदा हुन्छ भनेर गुरुहरूले ज्योतिषीहरूले भन्नुहुन्छ। अवसर पहिले देखाइदिनुहुन्छ गुरुहरूले चाहिँ। ल है, योतिर छ है तपाईँलाई राम्रो, ल है यो विदेश जाँदा तपाईँलाई राम्रो हुन्छ, ल है सरकारी चाकरी खाँदा राम्रो, अथवा होइन है तपाईँ सरकारी चाकरी खानुभयो भने तपाईँलाई घाटा हुन्छ, नाफा हुँदैन, व्यापारतिर लाग्नुहोस्, अथवा प्राइभेट चाकरी खानुहोस् तपाईँलाई यसबाट राम्रो हुन्छ भनेर गुरुहरूले ज्योतिषीहरूले पहिला नै भनिदिनुहुन्छ। हेराएर गर्नुभयो भने चाहिँ भविष्यको सम्भावना जोखिम पनि विशेष गरी कम हुन्छ। मैले भन्न खोजेको के हो भन्दाखेरि चाहिँ विशेष गरी चाहिँ शास्त्रले के भन्छ भने कालो ही बलवान, काल नै बलवान, समय नै बलवान हुन्छ। समयभन्दा ठूलो शक्तिशाली अरू कोही पनि हुन सक्दैन। ज्योतिषले यही समय पहिचान गरेर हामीलाई सही, विशेष गरी क्षणमा सही कार्य गरेर प्रेरित गर्नुहुन्छ गुरुहरूले। त्यसैले महत्वपूर्ण काम सुरु गर्नु पूर्व ज्योतिषीको सल्लाह लिनु उचित हुनेछ। आध्यात्मिक, वैज्ञानिक र व्यावहारिक तिनै दृष्टिले लाभदायकको रूपमा पनि हामीले मान्न सकिन्छ भनेर मैले तपाईँलाई जानकारी पनि गराएको छु। विशेष गरी चाहिँ कार्यक्रम ज्योतिष वास्तुको विषयमा छौँ हामी यतिखेर। भूत, वर्तमान र भविष्यको विषयमा जानकारी गराउनु पर्ने आज मैले तपाईँलाई केही कुराहरू चाहिँ अति आवश्यक कुराहरू जानकारी गराएँ। मैले दिनदिनै ग्रह दशा र भाग्यको विषयमा जानकारी गराउँछु। के हो भाग्य, के हो ग्रह, के हो थाहै छैन, किन हेराउनु पर्छ भन्ने कुरा पनि कति हाम्रा श्रोता थाहा नहुन सक्छ। त्यो भएर मैले आजको यो समयमा विशेष तपाईँलाई जानकारी भन्ने गराएको छु। फेरि पनि यस्तै कुराहरू जानकारी म तपाईँलाई गराउँदैछु। भूत, वर्तमान र भविष्यको विषयमा पनि, ग्रह दशा र भाग्यको विषयमा पनि हामीले धेरै धेरै हेरिराखेका छौँ, सुनिराखेका छौँ, फोन गरिराख्नु भएको छ है। तपाईँले मसँग प्रत्यक्ष रूपमा तपाईँले जोडिन चाहनुहुन्छ, भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि तपाईँले आएर हामीसँग भेटघाट पनि गर्न सक्नुहुन्छ। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुबाट अलिक छिटो बिदा माग्ने बेला भएको छ। भोलि बिहान म फेरि तपाईँसँग ठिक्क 7 बजे कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रको साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 एएम
1: चैते धानमा नेक ब्लास्टको समस्या
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
1: रोगको लागि अनुकूल मौसम
2: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
2: खेतमा पानी जमाइराख्ने
1: वेभिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
2: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असाढ 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855607359 र 9855607359।
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह बिबिएस्ट्रो बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
3: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 स्थित वन, सम्पर्क नम्बर 0556994395।
4: ए लौ न लौ लौ, चटाइन पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चटाइन गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभीसँग युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: होइन है दिदी कता हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
2: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा
1: ए दिदी त्यसै म तपाईँलाई जिस्काउँछु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
2: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बीच चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण न्यौपाने मोबाइल 9845049486
3: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ जिल्ला प्रशासन कार्यालय चितवन
2: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने क्यान्सर मुटु रोग दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट बिडी गुटका खैनी ई सिगरेट हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ
4: मदिराको सेवन नगर्ने रक्सी बियर वाइन जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात कलेजो सम्बन्धी रोग पेट वा आन्द्रामा घाउ हुने क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन् मदिराको सेवनले घरेलु हिंसा अपराध र दुर्घटनालाई बढाउँछ
2: शारीरिक रूपमा सक्रिय रहने योग गर्ने हिँडुल गर्ने दौड़ने साइकल चलाउने पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने शरीरको तौल बढी भए घटाउने स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने
4: नुन र चिनीको प्रयोग कम गर्ने नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ खानामा नुनको प्रयोग कम गर्ने दिनको 5 ग्राम भन्दा कम खाने गुलियो पेय पदार्थ मिठाई चकलेट जस्ता खानेकुराहरू कम खाने चिया र कफीमा चिनी कम हालेर खाने शुद्ध र सफा पानी पिउने एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने
2: सन्तुलित खाना खाने क्यान्सर मुटु रोग मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न दाल गेडागुडी दुध दही माछा बोसो नभएको मासु अन्डा हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने खानासँग नुन नहालेको सलाद नियमित खाने
4: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनाव मुक्त वातावरण सिर्जना।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।

0: नमस्कार, स्वागत छ तपाईँलाई कार्यक्रम सहकारी दर्पणमा। म कार्यक्रम सञ्चालक पुनम मगर। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट सहकारी दर्पणमा तपाईलाई फेरि पनि स्वागत छ। भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो, त्यस्तै गरी रेडियो शिवशक्ति सँगै इच्छा कामना गाउँपालिकाको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट तपाईले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। कार्यक्रम सहकारी दर्पणमा विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरूसँग, संचालकहरूसँग, शेर सदस्यहरूसँग हामी कार्यक्रममा प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सँगै सहकारीको पछिल्लो अवस्थाको बारेमा पनि हामी कार्यक्रममा अवगत गराउँछौ नै। कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। सहकारीको प्रेरक अनुभव जानकारीको विशेष प्रस्तुति लिएर हामी आइसकेका छौं। रैथाने खेती जोगाउने चेपाङ जाति आजको सहकारी दर्पणमा गाउँको खेती शहरको माटमा आनन्दित छन्। पहाड़का किसान रैथाने बाली उत्पादनमा दुर्गम पहाड़ी क्षेत्रका किसानले गरेको रैथाने खेती प्रणाली नै वर्तमानमा धेरै उपभोक्ताहरूको नजर लागिरहेको छ। आधुनिक खेती गर्ने रहर बोकेका उनीहरू रासायनिक मल हाइब्रिड बिउ पहुँचबाट टाढा थिए। बाटोको असुविधा, पैसा लगायतको अभावले कृषि व्यवसाय उनीहरूको रैथानेमा नै सीमित हुन पुग्यो। तर उनीहरू रैथाने बिउ बिजन र प्राङ्गारिक मलबाट नै कृषि उपज उत्पादन गर्ने गरेको थाहा पाएपछि पछिल्ला समय शहरमा खोलिएका अर्ग्यानिक मार्टहरूको नजरमा उनीहरू परे र उनीहरूलाई यस व्यवसायमा टिकाउन विभिन्न खाले सहयोग पनि गर्ने गरे। आजको कार्यक्रम सहकारी दर्पणमा हामी उनै रैथाने बिउ बिजन जोगाउने किसानका कुरा आज हामी गर्छौं। आज हामी नेपालको अति सीमान्तकृत आदिवासी जनजाति समुदायमा पर्ने जाति चेपाङ समुदायले चलाएको सहकारीका बारेमा कुरा गर्छौं। यो सहकारीको उद्देश्य, लाभान्वित सेवाग्राही, शेयर सदस्य लगायतका विषयमा पनि हामी आज यो कार्यक्रम सहकारी दर्पण मार्फत जानकारी गराउँछौ। यो समुदायलाई पर्जा पनि भनिन्छ। उनीहरू मुख्यतया महाभारत पर्वत श्रृंखलाका भिलालो जमिन, जंगल नजिक र कन्दराहरूमा छरिएर बसोबास गर्छन्। उनीहरूको मुख्य बसोबास चितवन, मकवानपुर, धादिङ र गोर्खाको पहाड़ी क्षेत्रहरूमा रहेको छ। प्रकृति पूजक यस समुदायको आफ्नै मौलिक भाषा, संस्कृति र परम्परा पनि छ। नेपालको राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा चेपाङ समुदायको कुल जनसंख्या 84,364 पुगेको छ। यिनीहरूको थात थलो, परम्परागत पेसा र जीवनशैली खोरिया खेती हो। यो समुदायको मुख्य पुर्ख्यौली पेसा हो। उनीहरूले रैथाने खेती नै गरिरहे पनि रैथाने बाली जोगाउने समुदाय जस्तै बनेका छन्। पछिल्लो समय कृषिमा आधुनिकीकरणका नाम भित्रिएका बिउ बिजन मल लगायतले हाम्रो खाद्य पदार्थ नै जोखिमयुक्त बन्दै गएको छ, अखाद्य पदार्थ जस्तै बन्दै गएको छ। यस्ता विषादी रहित खेतीलाई प्राथमिकताका साथ उपभोक्ताले खोजी खोजी खान थालेका पनि छन्, जसका कारण पहाड़मा खोरिया खेती गर्दै जीवन धान्ने यस्ता समुदायले उत्पादन गरेका सामग्रीको माग सर्वत्र बढ्न थालेको छ। आज हामी यिनै विषयमा चर्चा गर्नेछौ। मकवानपुर जिल्ला राक्सीराङ गाउँपालिका वडा नम्बर 6 सिलिङ्गेमा 2062 सालमा खोलियो श्री जनचेतना साना किसान कृषि सहकारी संस्था। त्यस क्षेत्र चेपाङ समुदायको बाक्लो बसोबास रहेको क्षेत्र पनि हो। विशेष गरी त्यस क्षेत्रका कृषकहरूकै लागि आर्थिक उपार्जनलाई सहयोग पुर्याउने उद्देश्यले खोलिएको यस संस्थाबाट धेरैले लाभ लिइरहेका छन्। यस संस्थामा चेपाङ समुदाय नै शेयर सदस्य पनि रहेका छन्। हाल यस सहकारीमा 237 जना शेयर सदस्यहरू रहेका छन्। यिनीहरू मध्ये कोहीले मौरी पालन त कोहीले गेडागुडी लगायत कोदो फापर जस्ता खेती उत्पादनमा जोडिएका छन् त कोही मौरी पनि पाल्दै यस्ता खेतीपाती पनि गर्दै आइरहेका छन्। यो सहकारीले गरिरहेको काम हो। कसरी शेयर सदस्यले लाभ लिइरहनु भएको छ त भन्ने सम्बन्धमा सुनौ सहकारीका अध्यक्ष दिनेश पर्जाको भनाई।
1: म अहिले उत्पादन गर्दै आएको चाहिँ 2062 सालमा सहकारी संस्था स्थापित भए पश्चात हामी लोथर बजारमा मह कलेक्सन गर्दै आएको थियो। हामी 2064-65 सालदेखि चाहिँ हामीले चाहिँ राक्षिराङ गाउँपालिकाको वडा नम्बर 6 सिलिङ्गी मकवानपुरमा त्यहाँका चेपाङ कम्युनिटीभित्र पर्ने त्यहाँका समुदायहरूको हितको लागि र उहाँहरूको आर्थिक जीविकोपार्जन सुधार ल्याउनको लागि हामीले सहकारीको सिद्धान्त र उद्देश्य अनुसार नै हामीले आज मौरी पालन व्यवसायमा हामी सिङ्गो राक्षिराङ गाउँपालिका वडा नम्बर 6 का सबै किसानहरू चाहिँ होमिएको अवस्था छ।
2: 237 जना यस सहकारीको सदस्य हुनुहुन्छ र साथसाथै महको साथसाथै यहाँले खाद्यान्न होइन बालीहरू जस्तै गरी गहत यस्तोहरू पनि उत्पादन गरिरहनु भएको छ। कसरी यसको व्यवस्थापनमा खट्नु भएको छ, कसरी बजारीकरणको अवस्था कस्तो छ, यसलाई नेपाल सरकारका विभिन्न तह र तबकाको सहयोग यहाँलाई आएको छ कि छैन, यस विषयमा पनि प्रस्ताइदिनुहोस् न।
1: आज हामीले राक्षिराङ गाउँपालिका वडा नम्बर 6-7-8 नम्बर वडाका त्यहाँका साबी काँक्रा गाविस भित्र रहेको त्यहाँका जनताहरूले उत्पादन गरेका त्यहाँका किसानहरूले उत्पादन गरेको मह लगायत त्यहाँका चाहिँ मास गहत कोदो फापर दाल दलनहरू चाहिँ हामीले चाहिँ सहकारी संस्था अन्तर्गत हामीले चाहिँ कलेक्सन गर्ने र विभिन्न बजारहरूमा पठाउने काम गरिरहेका छौँ। र त्यस बजार मध्येमा चाहिँ हाम्रो मुख्य बजार चाहिँ हाम्रो चाहिँ काठमाडौँ हो। काठमाडौँ लगायत हामीले चाहिँ पोखरा, त्यसपछि हामीले इलाम अनि हेटौँडा, नारायणगढ अनि मुस्ताङ लगायतको आन्तरिक बजार र अन्तर्राष्ट्रिय बजारसम्म चाहिँ हामीले चाहिँ मह चाहिँ हामीले चाहिँ विभिन्न मह सङ्कलन तथा मह बजार गरिरहेका महको काम गरिरहेका विभिन्न उद्योगहरूले हामीले पठाउने गरेका छौँ। र साथै मह मात्र नभइकन त्यहाँका उत्पादन भएका चाहिँ गेडागुडीहरू दाल दलनहरू चाहिँ हामीले चाहिँ कलेक्सन गर्ने त्यहाँ चाहिँ हामीले चाहिँ मकैको पिठो, कोदोको पिठो, मास भतमास लगायतका यो चिजहरू चाहिँ हामीले चाहिँ मह घर भनेर स्थापित गरेर चाहिँ मैले चाहिँ हालसम्म लोथर बजार राप्ती नगरपालिका एकमा हामीले त्यहाँ चाहिँ हामीले डिस्प्लेको रूपमा राखेर हामीले काम गरिरहेका छौँ। र आजसम्म यो उत्पादन क्षेत्र, ग्रेडिङ क्षेत्रमा र किसानहरूलाई सब्सिडी दिइरहेको क्षेत्रमा चाहिँ नेपाल सरकारले जे जति दिनुपर्ने थियो आज त्यतिसम्म चाहिँ किसानहरूको हितको लागि चाहिँ अनुदानका कुराहरू चाहिँ आज दिनु सकिरहेको चाहिँ छैन। अब यस खण्डमा चाहिँ अब विविध किसिमले अब आफ्नो पार्टी अनि त्यसपछि पावर र सोचपोस भएकोलाई चाहिँ दिइने अब हामी चाहिँ किसानहरू लिगल त्यहाँ लागिरहेका किसानहरू चाहिँ अब त्यो विषयमा चाहिँ हामीले चाहिँ ध्यान केन्द्रित हुनु नसकेको कारणले गर्दाखेरि हाम्रो आफ्नो काम र व्यवसायलाई उच्च प्राथमिकता दिएर हिँडिरहेको अवस्थामा हामी कहाँ बजेट हुन्छ, कहाँ कसरी चाहिँ आइरहेको छ त्यो हामी एउटा व्यावसायिक किसान भए पछाडि त्यतातिर केन्द्रित हुनु नसकेको कारणले गर्दाखेरि जो फुर्सदिलो छ, जो चाहिँ झोलेहरू छ, तिनीहरूले चाहिँ आज पाइरहेको अवस्था चाहिँ हामीले देख्छौँ। सरकारले, राज्यले हामीलाई दिनुपर्ने, एभाइलेबल गर्नुपर्ने मल बिउ बिजनको कुराहरू चाहिँ छ, तर हामी प्रोसेसमा जाँदाखेरि त्यहाँको सिस्टम अनुसार हामीले पनि अलिकति काम गर्न नसकेको अवस्था चाहिँ हो। तर मलहरू त्यहाँ हामीले पुर्याउँदाखेरि हामीलाई चाहिँ अब अनुदानको मल भनेर हामीले पुर्याउँदाखेरि चाहिँ हामीलाई त्यो ठाउँसम्म पुग्नको लागि राक्सेराङ गाउँपालिकाको चाहिँ हामीले चाहिँ हेटौँडादेखि चाहिँ हामीले चाहिँ खरिद गरेर ल्याए, लोथर बजारमा ल्याए, त्यसपछि भण्डार बजारबाट ल्याए, हामीले सम्बन्धित ठाउँमा पुग्दाखेरि हामी बोराको चाहिँ 5,000-6,000 पर्न जान्छ भने हामीलाई त्यति खरिद गर्नु हामीसँग हैसियत पनि हुँदैन। त्यहाँ किसानहरूसँग आर्थिक कमजोरका कुराहरू त यसै पनि छन्। तर यस खण्डमा चाहिँ हामीले चाहिँ त्यसको विकल्प भनेको चाहिँ हामीसँग चाहिँ प्रशस्त मात्रा गाई भैँसी खसी बोका पालिरहेको अवस्था छन्। अब त्यसको चाहिँ मलले चाहिँ हामीले काङ्गारिक मलले युज गरेका छौँ र सँगसँगै फेरि हामीले चाहिँ यो अर्ग्यानिक उत्पादनतिर हामी आज होमिएका छौँ। अर्ग्यानिक उत्पादनले चाहिँ हामीले चाहिँ एक त हाम्रो हनीलाई अर्ग्यानिक बनाउनु पर्ने भएको छ, एक त हामीले चाहिँ माछ गत कोदो पापड लगायत त्यहाँको चाहिँ मकैहरू बालीहरू चाहिँ हामीले सबै अर्ग्यानिक नेचुरल नै उत्पादन गर्ने अभियानमा हामी छौँ। सायद हामीले यो चाहिँ हामीले यो 84 हामीले चाहिँ सर्टिफिकेट पनि पाउँछौँ होला। हामीले यो हनी चाहिँ हामीले देशकै चाहिँ नमुनाको रूपमा त्यहाँ उत्पादन भएको हरेक कृषि वस्तुहरू चाहिँ हामीले चाहिँ अर्ग्यानिक उत्पादन गरेर चाहिँ आज काठमाडौँ टोखा नगरपालिकाको चाहिँ अर्ग्यानिक भेन्चर नेपालले पनि त्यहाँ आफ्नै सो लगानी गरेर चाहिँ त्यहाँको उत्पादन चाहिँ त्यहाँको प्रोडक्ट चाहिँ अर्ग्यानिक सर्टिफिकेट लिएर चाहिँ काम गर्ने भनेर चाहिँ हामीसँग हाल घेडागुडी लगायत मुख्यत मह उत्पादनदेखि हामीले चाहिँ त्यहाँ चाहिँ हाम्रो चाहिँ आफ्नै बजार हामीले लिइरहेको अवस्था छ।
2: र साथसाथै यहाँले त्यहाँ त अब पहाडी क्षेत्र पनि भयो होइन, बोट बिरुवाहरू पनि छन्, यो मिश्रित खेती जस्तै त्यसरी पनि अप्नाउनु भएको छ कि अदुवा होइन बेसारहरू पनि त्यस्तो रुखमुनि त्यसरी नै लगाउनु भएको छ अरू पनि?
1: हजुर, त्यो निश्चय पनि छ। हामीसँग चाहिँ अदुवा उत्पादन छ, बेसार खेती उत्पादन छ, अहिले चाहिँ तपाईँको चाहिँ यो कालो बेसारको कुराहरू आइरहेछ। त्यहाँ हाम्रो राक्सेराङ 6 वडा र राक्सेराङ 7 वडा चाहिँ मुख्य चाहिँ हामीले चाहिँ मौरी पालनको चाहिँ खेती प्राप्त गरेका छौँ। त्यहाँ चाहिँ त्यसको चाहिँ हाम्रो चाहिँ एउटा घना जङ्गल चाहिँ चिउरीको भएको हुनाले अब त्यस क्षेत्रमा मुख्य व्यवसाय हामीले मौरी पालन व्यवसाय गर्छौँ भने त्यस पछाडि यो अदुवा यो बेसार बाँझो भइरहेको खेरो गइरहेको चाहिँ खोरिया खेतीमा चाहिँ हामीले चाहिँ इलेक्ट्रिक क्रिपिङ सिस्टमले चाहिँ हामीले चाहिँ त्यो काम हामी गर्छौँ। तर तिनै बिउ बिजन उत्पादनको लागि र अलिकति राम्रो बिउहरू एभाइलेबल गरिदिनुको लागि चाहिँ स्थानीय सरकारहरूले चाहिँ पहल गरिदिनुपर्ने हुन्छ। यो एकदम निश्चय पनि हो, हामीले गर्न खोजिरहेको काम पनि त्यही हो होइन। अब सरकारले पनि यो कुराहरूलाई चाहिँ अब त्यो क्षेत्रलाई चाहिँ एउटा मौरी पकेट क्षेत्र घोषणा गरिदियोस् र अर्ग्यानिक सर्टिफिकेटका कुराहरू पनि त्यहाँ चाहिँ गरिदियोस्, किनभने त्यहाँको अर्ग्यानिकको कुराहरू हामी गरिरहेका छौँ। त्यो चाहिँ त्यसको क्राइट एरिया त्यहाँको चाहिँ सर्टिफिकेट प्राप्त गर्नको लागि त्यहाँको आफ्नै नेमहरू हुन्छ, त्यो नेमहरूभित्र चाहिँ हामी गर्नु पर्ने कुराहरू त्यो दायरभित्र रहेर हामीले भोलि त्यहाँको किसानहरूलाई चाहिँ भोलिका पुस्तासम्मलाई पनि हामीले चाहिँ व्यावसायिक रूपमा निर्माण गर्न सकौँ र जो कहिले पनि त्यो व्यावसायिक क्षेत्रमा हामी लागि पर्दाखेरि चाहे बेसार किन नहोस्, चाहे अदुवा किन नहोस्, चाहे त्यहाँको खसी बोका नै उत्पादन किन नहोस्, त्यहाँको मौरी त्यहाँको चिउरी संरक्षणदेखि लिएर यिनै कुराहरूमा चाहिँ राज्यले कमै होस् बरु तर राम्रो होस् त्यसको व्यवस्थापन चाहिँ राज्यले चाहिँ हामीलाई चाहिँ सब्सिडीको कुराहरूमा अनुदानको कुराहरूमा चाहिँ एकदम फोकस गरोस्, त्यो कुराहरूमा चाहिँ राज्यले व्यवस्थापन गर्नुपर्ने हुन्छ र तिनै कुराहरूमा हामी टेकेर भोलि राज्यले कस्तो खालको नीति ल्याउँछ त्यही अनुसार हामी उत्पादनमा हामी लाग्छौँ।
0: अध्यक्ष पर्जाले त्यस सहकारीबाट संकलित सामानहरूको बजारीकरण बारे जानकारी गराउनुभयो। उहाँले काठमाडौँ पोखरा गैडाकोट लगायतका बजारमा आफ्नो सहकारीमा संकलित खाद्य सामग्री सँगै महको बिक्री हुने गरेको बताउनुभयो। यसरी रैथाने बिउ बिजन नै जोगाउँदै गरेका गाउँघरमा आश्रित यस्ता किसानको लागि 3 तहको ध्यान पुग्नुपर्ने उहाँले सुझाउनुभयो। उहाँका अनुसार जुनसुकै सरकार आए पनि आफूहरूको प्रयासको अवलोकन मात्र गरे पनि हुने कुरा उहाँ बताउनुहुन्छ, जसले अरूलाई पनि प्रेरणा मिल्न सक्छ। कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा तयार पारिएको यो कार्यक्रमलाई सिर्जना संसार केन्द्रले उत्पादन गरेको हो। रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। यो कार्यक्रमलाई तपाईँले भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनोबाट पनि सुन्दै आइरहनु भएको छ। त्यसै गरी रेडियो शिवशक्तिबाट पनि सुनिरहनु भएको छ भने इच्छा कामना गाउँपालिकामा रहेको इच्छा कामना एफएमबाट पनि तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्दै आइरहनु भएको छ भने कार्यक्रम सहकारी दर्पणलाई मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट पनि तपाईँले सुनिरहनु भएको छ।

0: विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरू सँगसँगै हामी सहकारीको विषयमा नै कार्यक्रम सहकारी दर्पण अन्तर्गत कुराकानी गर्छौ। कार्यक्रममा विभिन्न सहकारीहरूमा आबद्ध हुनुभएको व्यक्तिहरू, संचालकहरू, शेयर सदस्यसँग पनि रहेर हामी कुराकानी गर्छौ। कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणलाई तपाईँले इन्टरनेटको माध्यमबाट पनि संसारको जुन सुकै कुनाबाट सुन्दै आइरहनु भएको छ, जसको लागि जुन जुन रेडियोबाट यो कार्यक्रम प्रसारण भइरहेका छन् ती रेडियोहरूको अनलाइनबाट तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न पनि सक्नुहुन्छ। कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। सोही क्रममा काठमाडौँ टोखामा रहेको हाम्रो प्रयास गाउँको स्वाद भने नारालाई आत्मसात गरेको अर्गानिक भेन्चर मार्टका बारेमा पनि हामी कुराकानी गर्छौ। यस मार्टमा यो सहकारीबाट उत्पादित सामग्रीहरू चिउरी, रुदिलोको मह, मस्याङ, मास, भटमास, थापर, गहत, कोदोहरू बिक्री हुने गरेको छ। उपभोक्ता माझ रैथाने खाद्य बाली दलहन बारी पुर्याउने उद्देश्यका साथ अर्ग्यानिक भेन्चरले सो जनचेतना सहकारीका उत्पादन सामग्री लिने गरेको छ। त्यस मार्टमा किसानका सामान मात्र किनिदिएको छैन, त्यस बापतको नाफा पुनः किसानकै व्यापार प्रवर्धनको लागि सहयोग पनि गरिरहेको छ। उनीहरूलाई अर्ग्यानिक खेती उत्पादन सम्बन्धी तालिम, मौरीका लागि घार, बाल्टिन लगायत विभिन्न सहयोग गर्दै आएको छ। यस सम्बन्धमा त्यस अर्ग्यानिक भेन्चर मार्ट नेपालका अध्यक्ष विष्णु पोखरेलसँग गरिएको कुराकानी हामी यति बेला राख्छौ।
1: विगत लगभग 3 वर्ष हुन लाग्यो हामीले मकानपुरको राक्षीराङ गाउँपालिका सिलिङ्गे भन्नेमा चेपाङ समुदायहरूको एउटा सहकारी छ, जो कृषि सहकारीका सदस्यहरूले उत्पादन गरेको उत्पादित जस्तो मह छ, एउटा चिउरीको मह, रुदिलो मह लगायत केही महका चाहिँ प्रकारहरू हामीले बजारसँग जोडिदिएका छौँ र प्रत्यक्ष रूपमा अर्ग्यानिक भेन्चर नेपालले चाहिँ अर्ग्यानिक मार्ट नै यो टोखामा स्थापना गरी चाहिँ हामीले बिक्री वितरण पनि गर्ने गरेका छौँ। त्यसै गरी त्यहाँ त्यो स्थानको समुदायबाट, चेपाङ समुदायबाट उत्पादित मस्याङ भयो, मास भयो, गहत भयो, त्यो उत्पादित चिजहरू पनि हामीले चाहिँ यहाँ उपभोक्ता माझ पुर्याउने काम चाहिँ गरेका छौँ। जस्तै त्यहाँ उत्पादित भएका राक्षिराङ र सिलिङ्गेमा जुन चेपाङ समुदायले जुन जनचेतना कृषि सहकारी साना किसान सहकारी छ, सहकारीमा आबद्ध केही मेम्बरहरूले अथवा सदस्यहरूले उत्पादन गरेको चिजलाई बजारसँग जोड दिने काम चाहिँ गरेका छौँ र त्यो प्रत्यक्ष बजारसँग जोड दिए सँगसँगै त्योबाट आउने केही मुनाफाका कुराहरू, जस्तै मह उत्पादनलाई आवश्यक पर्ने जस्तै घारको कुराहरू हुनसक्छ, त्योसँग सम्बन्धित कुनै सामग्रीहरू हुनसक्छ, त्यस्ता सामग्रीहरू र तालिमको कुराहरू हुनसक्छ र त्यो समुदायमा हामीले त्यसरी चाहिँ सामग्री पनि सहयोगको कुरा र त्यसपछि चाहिँ हामीले केही तालिमसँग जनचेतना फैलाउने कुराहरू र केही प्राङ्गारिक प्रक्रियामा जानका लागि आवश्यक कुराहरू के न्यूनतम पनि आवश्यक कुराहरू के विचार पुर्याउनुपर्छ, कसरी जानुपर्छ भन्ने कुराहरू चाहिँ हामीले बेला बेलामा तालिम राखेर सिकाउने काम पनि गर्छौँ र उत्पादनका लागि प्रत्यक्ष रूपमा उत्पादनलाई प्रोत्साहन गर्छौँ र उत्पादित चिज चाहिँ हामीले बजारमा चलेको जुन मूल्य हुन्छ त्यो मूल्यभन्दा नघट्ने बरु केही रुपियाँ दुई रुपियाँ भए पनि प्लस गरेर हामीलाई उपलब्ध गराउनुहोस् भन्ने हामीले अनुरोध गर्छौँ। त्यसमा जबरजस्त पनि रहँदैन फेरि र त्यही अनुसार चाहिँ त्यसमा जम्मै कलेक्सन गरेर हामीलाई चाहिँ काठमाडौँ पठाउने काम गर्नुहुन्छ। जस्तै जस्तै कुनै कुनै चिजहरू सिजनेबल हुन्छ होइन, मौसम अनुसार जस्तै गहत, मास, मस्याङ भनेको चाहिँ एउटा सिजनमा हामीले वर्षभरिलाई पुग्ने त्यहाँबाट हामी लिने प्रयास गर्छौँ, अहिलेसम्म सफल पनि भइराखेका छौँ। जस्तै अर्को मह भनेको अलिक संवेदनशील चिज छ, महमा चाहिँ हामीले अर्को पनि प्रयास के गरेका छौँ भने अहिलेसम्म नेपालमा जहाँसम्म लाग्छ मेरो जानकारी अनुसार कतै पनि भएको छैन। हामीले प्राङ्गारिक प्रमाणीकरण अर्ग्यानिक सर्टिफिकेसनको लागि पनि प्रोसेसमा लगेका छौँ। अब त्यो कति सम्भव हुन्छ, अब यहाँ चाहिँ हामीले यो जुन बर्खाको बेलामा बढी त्यो पानी पर्ने समय बर्खे जुन हप्ते झरी भन्छ त्यो हप्ते झरी गरेको बेलामा मौरीहरू चरणमा जान नसक्ने आफूलाई खानेकुरा पनि महँगो
2: भएको

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो। 9 AM।

एक चारजना घाइते भएका थिए। घाइते मध्ये आमा सुकुमारी विक्क र अर्की छोरी अस्मिता विक्कको पोखरा स्थित पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बोर्लेटारका प्रमुख दुर्गाप्रसाद शर्माले जानकारी दिएका छन्। राष्ट्रिय मानवाधिकार आयोगले सुनसरीको दिवानगंजमा भएको घटनालाई लिएर सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। त्यही समुदायबीच झडप र प्रहरीले गोली चलाएको घटनापछि विकसित अवस्थाबारे आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विज्ञप्ति निकालेर सद्भाव कायम राख्न अपील गरेका हुन्। विज्ञप्तिमा आयोग अन्तर्गत कोशी प्रदेश कार्यालय विराटनगरको टोलीले प्रारम्भिक अनुगमन गरिरहेको छ। घटनाको विरोधमा ठाउँ ठाउँमा टायर बालिएको तथा चोकमा आन्दोलनकारीले लाठी रड लगायतका सामग्री बोकेर प्रदर्शन गरिरहेको पाइएको आयोगले जनाएको छ। अहिले स्थिति तनावग्रस्त भएको र सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन सुनसरीको कप्तानगंजमा सेना परिचालन गरिएको जानकारी प्राप्त भएको पनि आयोगले जनाएको छ। घटनापछि सुनसरीमा देखा परेको कमजोर शान्ति सुरक्षाको स्थितिलाई मजबूत बनाउन घटनाको अनुसन्धान गरी दोषीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन आयोगले निर्देशन दिएको छ।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली कांग्रेसले रासायनिक मल खरिदागी भारत जाँदा पक्कै किसानको अविलम्ब रिहाईका लागि सरकार दिएको छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै सर्लाहीको बलरा नगरपालिकाका दुई किसान सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंहको रिहाईका लागि कूटनीतिक र कानूनी पहल गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। नेपालमा समयमै रहेपछि बाध्य भएर सीमा भारतीय बजार यूरिया र डीएपी मल खतीय सुरक्षा निकायले सीतामढ़ी स्थित रूमरा जेलमा रहेका छन्। नेपाली कांग्रेसले ती किसानहरू कुनै व्यावसायिक लाभका लागि नभई आफ्नो खेतीका लागि मल जोहो गर्न गएकाले उनीहरूलाई तस्करको रूपमा नहेर्न समेत आग्रह गरेको छ। कांग्रेसले भारत सरकारसँग पनि नेपाल र भारतबीचको ऐतिहासिक मित्रता खुल्ला सीमा र जनस्तरको आत्मीय सम्बन्धलाई ध्यानमा राख्दै पक्राउ परेका किसानलाई रिहा गर्न र आवश्यक कानूनी सहयोगीकरण गरिदिन समेत अनुरोध गरेको छ। नेपाल चिकित्सक संघले वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीहरूमाथि भएको सांघातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय परसामा भएको दुर्व्यवहारको विरोधमा आज देशभरका अस्पतालहरूमा आकस्मिक भएका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको छ। संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन 12 गते मंगलबारका दिन देशभरका सरकारी गैर सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक भएका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो। संघका अनुसार गत साउन 9 गते नारायणी अस्पतालमा कार्यरत डाक्टर प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्य कर्मीहरूमाथि सांघातिक आक्रमण गरी टाउकोमा गम्भीर चोट पुर्याइएको थियो र अस्पतालमा तोड़फोड़ समेत गरिएको थियो। सोही घटनाका दोषीहरूलाई कानूनी कार्यवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता भइरहेको समयमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा त्यहाँका प्रहरी प्रमुखद्वारा बल प्रयोग गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य र नारायणी शाखाका अध्यक्ष लगायतका चिकित्सकहरूमाथि गाली गलौज तथा दुर्व्यवहार गरिएको भन्दै संघले यस घटनाको घोर भत्सना समेत गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मितिको निर्णय अनुसार 28 जना कर्मचारीको सरूवा तथा कामकाज नखटाउने निर्णय गरेको छ। मन्त्रालयले असार 29 देखि साउन 11 गतिसम्मका विभिन्न निर्णयहरूबाट 9 जना उपसचिव सहित 28 कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको हो। मन्त्रालयको पछिल्लो निर्णय अनुसार विभिन्न मन्त्रालय विभाग र स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई नयाँ जिम्मेवारी दिएको छ। सरूवा हुनेहरूमा नेपाल प्रशासन सेवा, नेपाल इन्जिनियरिङ सेवा र विविध सेवाका कर्मचारी हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र केही प्रदेशहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो हिमाली पहाड़ी र तराईका केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई क्षेत्रमा भारी वर्षाको सम्भावना छ। आज राति पनि देशका हिमाली पहाड़ी र तराईका केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। गएको फेब्रुअरी 28 देखि शुरू भएको इरानसँगको युद्धका क्रममा अहिलेसम्म 18 अमेरिकी सैनिकको ज्यान गएको विवरण सार्वजनिक भएको छ। त्यस्तै आफ्ना 624 जना सैनिक घाइते भएका अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। डिफेन्स क्याजुअल्टी एनालाइसिस सिस्टमका अनुसार जुलाई 25 सम्म इरान विरूद्ध संचालन भएको सैन्य अभियान एपी फ्यूरीका क्रममा 14 सैनिकको ज्यान गएको र 417 जना घाइते भएका छन्। यसैगरी गएको जुलाई महिनामा इरान विरूद्ध पुनः शुरू भएको ओभरसिज अपरेशन्स सैन्य अभियानमा आफ्ना 4 सैनिकको ज्यान गएको र 207 जना घाइते भएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ। पेन्टागनले तथ्याङ्क प्रणालीमा थपेको नयाँ श्रेणी ओभरसिज अपरेशन्समा ज्यान गुमाएका सैनिकको नाम मात्र समावेश रहेको खबरमा उल्लेख गरेको छ। यसमा सैनिकको मृत्यु वा घाइते भएको समय ठाउँ र कारणबारे भने विस्तृत विवरण खुलाइएको छैन। त्यस्तै चीनले अमेरिकालाई चिनिया कृत्रिम बुद्धिमता अर्थात एआई कम्पनीहरूलाई बदनाम गर्न र प्रतिबन्धको धम्की नदिन आग्रह गरेको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले केही वरिष्ठ अमेरिकी अधिकारीहरूले सार्वजनिक रूपमा चिनिया एआई कम्पनीहरूको उन्नत अमेरिकी मोडलहरूको प्रयोगको बारेमा अनुसन्धान गर्न आह्वान गरेको र अमेरिकी बौद्धिक सम्पत्तिको चोरी जस्ता आधारमा उनीहरूमाथि प्रतिबन्ध लगाउन सक्ने रिपोर्टको टिप्पणी गरेका हुन्। चीनले विज्ञान, प्रविधि, आर्थिक र व्यापारिक मुद्दाहरूलाई राजनीतिकरण गर्ने र करड़ीकरण गर्ने अमेरिकी अभ्यासको निरन्तर विरोध गर्दै आएको छ। साथै सबै प्रकारका आधारहीन बाहनामा चिनिया कम्पनीहरूलाई बदनाम र प्रतिबन्ध लगाउने गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। आईसीसी विश्वकप क्रिकेट लीग टूमा नेपालले लगातार तेस्रो खेलमा पनि हारेको छ। नेदरल्याण्डसमा चलिरहेको श्रृंखला अन्तर्गत गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको 212 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 50 ओभरमा 6 विकेट गुमाउँदै 208 रन मात्र बनाउन सक्यो। नामिबियाका लागि ज्याक ब्रासिलले 3 विकेट लिए भने रूबेन ट्रम्पलमनले 2 विकेट लिएका छन् भने नेपालका करण केसीले 5 विकेट लिएका छन्। यसअघि करण नेपालका लागि ओडीआई क्रिकेटमा 100 विकेट पूरा गर्ने दोस्रो खेलाड़ी पनि बनेका छन्। यसअघि नेपाल आयोजक नेदरल्याण्डसँग 6 विकेटले र नामिबियासँग 8 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै नेपालका लागि लीग टूको शीर्ष 4मा रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना पनि कठिन बनेको छ। नेपालले अब श्रृंखलाको अन्तिम खेल भोलि आयोजक नेदरल्याण्डसँग खेल्नेछ। हौस् त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: खरो विषयमा चरो बहस नेपाली बहस
2: यस नेपाली बहसका साथमा
3: प्रीति तयारी चौचौ
4: ग्लोबल आईडी ब्याङ्क सबैका लागि ब्याङ्क
5: इस्ट होम इन्टरनेट।

0: नमस्कार रेडियो श्रोता, आजको नेपाली बहसबाट खिम्बो उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ भने त्यसै गरी नेपाली बहसलाई नेपाली नेटवर्कको फेसबुक पेज र त्यसै गरी नेपाली नेटवर्क टीभी युट्युब च्यानल मार्फत पनि तपाईँहरू यतिखेर एकैसाथ सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बहस सुनिराख्नु भएको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने यतिखेर प्रत्यक्ष रूपमा तपाईँ हामीलाई लाइभ सुनिराख्नु भएको छ। आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ आदरणीय श्रोता टेलिफोन सम्पर्कमा नेकपा एमालेका नेता महेश बर्तौला हुनुहुन्छ। बर्तौलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: धन्यवाद।
0: मुलुक अब सुरुङ युगमा प्रवेश गरे, उन त विश्व चन्द्रमामा बस्ती बसाउने कुरा गरिरहेको छ होइन, तर हामी अब सुरुङ युगमा बल्ल बल्ल प्रवेश गरिरहेका छौं। तर सुरुङ युगमा जाँदै गर्दाखेरि अब यो हिजो मात्रै उद्घाटन भयो, त्यहाँ चाहिँ तत्कालीन बेला माननीय पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चाहिँ यसको शिलान्यास गर्नुभएको थियो। त्यहाँ कता कता त्यहाँ उद्घाटन गर्ने क्रममा पूर्व प्रधानमन्त्रीको नामै हटाइयो भन्ने खालका विषय पनि आएका छन्, यसबारेमा के भन्नुहुन्छ?
1: यो सरकारको निर्माणको जग नै इतिहासलाई समाप्त गरेर इतिहासलाई जलाइदिएर हरानी बनाइदिएर निर्माण भइदिए जग हो। तथापि यो लोकतान्त्रिक एउटा विधिबाट निर्वाचनबाट आए पनि यसको इतिहास र हाम्रा गौरवहरू हाम्रा परम्पराहरू हाम्रा सम्पदाहरू प्रति यसको सकारात्मक दृष्टिकोण छैन, त्यसैको यो पुनरावृत्ति हो। यति ठूलो गौरवको परियोजना, राष्ट्रिय परियोजना जसले यसलाई प्रारम्भ गरियो, जसको कार्यकालमै सम्पन्न हुने दिशातर्फ पुर्याइयो, आज आएर त्यो इतिहासमा नामित पार्दै नाम पनि सुन्न नचाहिकन, धन्यवादको साधारण शब्द समेत उच्चारण गर्न नचाहिकन, हिजो त्यही 35 वर्षमा के गर्यो भनेर आरोप लगाउनेहरूले त्यही 35 वर्ष अर्थात योभन्दा अगाडिका सरकारहरूले निर्माण गरेको वृहत राष्ट्र गौरवको आयोजनामा रिबन काटेर खुसियाली सेलिब्रेसन मनाइरहेका छन्। हामी यसमा त खुसी नै छौं, तर उहाँहरूले जे गरिनु भएको छ इतिहास मेट्ने काम यो जनताको मनबाट मेटिने कुरा भएन। उहाँहरूले शिलालेखबाट हटाए पनि, लेखिएका शिलालेखहरू तोडे भत्काए पनि उहाँहरूले जनताको मनबाट जनताको भावनाबाट यो हटाउन सक्नुहुन्न। मैले यस सन्दर्भमा यति मात्रै भन्छु, यस प्रकारको निकृष्ट प्रतिशोध, यस प्रकारको निकृष्ट र इतिहासप्रतिको अपमान,
0: शिलालेख हटाइयो हो महेश बर्तौला जी, तपाईँहरूले पुष्टि गर्नुभयो होइन, शिलालेख हटाइयो केपी शर्मा ओलीज्यूको?
1: होइन, हामीले विभिन्न सार्वजनिक मिडियाहरूबाट पनि हेर्यौं सुन्यौं, त्यसैको आधारबाट पनि हामीले हेर्दाखेरि
0: यो सरकारले त हामी उद्घाटन गर्दैनौ होइन, उद्घाटन गर्दैनौ रिबन काट्दैनौ पनि भनेको थियो होइन, उहाँहरूको चाहिँ अब त्यो सुरुको एउटा उ थियो नि, आफ्नो मान्यता थियो, त्यो मान्यता भन्दा बाहिर त गइयो, वा चाहिँ अब एकजना त जानै पर्ने थियो उद्घाटनकै लागि, तर इतिहासै मेटाउनु पर्ने स्थिति त होइन भनेर पनि आइरहेछ क्या।
1: हामी ठिकै, हामी अरू उहाँहरूले के के गर्नुहुन्छ, उहाँहरू अहिले सरकारमा हुनुहुन्छ, सरकारमा भएका बेलामा उहाँहरूले गर्ने कुराहरू के के छन् गरून्, 5 वर्षमा उहाँले जति जति उद्घाटन गर्न पाउने अवसर जहाँ जहाँ भन्छ ती सबै आधार निर्माण गर्ने काम हिजो हामीले नै गरेका थियौँ। हामीले नै बनाइदिएका गाडी सड़कहरूमा उहाँहरू अहिले गाड़ी दबाउँदै हिँड्नु भएको छ, किल्ला बाटोहरूमा फराकिलो बाटोहरूमा उहाँहरूले हिजोका सरकारले बनाइदिएका भवनहरूमै बसेर उहाँहरूले अहिले देशका विरूद्धमा गद्दारीका षड्यन्त्रहरू गर्दै हुनुहुन्छ, देश हितका विरूद्धमा काम गर्दै हुनुहुन्छ। हिजो सरकारले बनाइदिएकै संरचनामै उभिएर उहाँहरूले सब थोक गर्दै हुनुहुन्छ, गाली हिजोकालाई गर्दै हुनुहुन्छ, तर उहाँहरूले आज केही पनि गर्न सकिने आधारहरू निर्माण गर्ने कुनै त्यो परिस्थिति सृजना गर्न सक्न, इतिहासप्रतिको अपमान, नेतृत्वप्रतिको अपमान, हिजो लोकतान्त्रिक आन्दोलन यो व्यवस्था प्राप्तिको लडाईँमा योगदान गर्ने ज्ञान आहुति दिएर जीवनको सारा महत्वपूर्ण समय यही आन्दोलनमा खर्चेका नेता नेतृत्वहरूलाई बदनामित गर्ने, चरित्र हत्या गर्ने, प्रहरी प्रशासन शक्ति दुरूपयोग गरेर जेल ठोकिदिने, अनुसन्धानका नाममा जेलमा राखिदिने, जुन जे श्रृङ्खलाहरू भइरहेको छ यो एउटा जुन खालको एउटा यो संसदको एउटा गणितको शक्ति, सत्ताको शक्तिको एउटा उन्माद, जुन ढङ्गबाट एउटा पोखिने तहमा पुगेको छ यो लामो समय कुच्ने अवस्थामा देख्दिन। यस्तो शैलीका आधारबाट सरकार अगाडि बन्न हुँदैन, जानु हुँदैन। सरकारलाई देश चलाउनका लागि पठाएको, देशको ड्राइभर बन भनेको, एउटा गाडीको ड्राइभर बन्ने कुराबाट प्रधानमन्त्री र केही खान मन्त्रीहरू मख गरेर हिँडेका छन्, त्यही मन्त्रीहरूको हामी सार्वजनिक अभिव्यक्ति सुन्दैछौँ कि भौतिक मन्त्रीले गाडी चलाएर हिँडेको भनेको त यो बाटो कहाँ कस्तो छ के छ भन्ने ड्राइभर भएर चलाउँदाखेरि मात्रै थाहा हुने भएर आफैले गाडी चलाउँदै हिँडेका छन्।
0: भौतिक
1: अभिव्यक्तिहरू हामी सुनिरहेका छौँ, हामी वाक्क दिक्क भएका छौँ। जनताहरू मरिरहेका छन्, आत्मदाहको परिस्थिति बढिराखेका छ, प्रहरीलाई गोली हाल्न नियात युवाहरूलाई मार्ने काम भइरहेको छ, तर सरकार दोहोरो मापदण्डमा छ। तपाईँ हेर्नुहोस् भदौ 23-24 गते पूर्व प्रधानमन्त्री गृहमन्त्रीलाई सरकारले क्याबिनेटबाट निर्णय गराएर जेल पठाउँछ, हाल्छ, प्रहरी नियन्त्रणमा ल्याउँछ, तर हिजो सुनसरीमा युवाहरू मारियो, दर्जन युवाहरूको छाती जिउमा गोली लाग्यो।
0: सुनसरी त तनावग्रस्त छ अहिले, होइन, धार्मिक हिंसा त्यहाँ भड्किया छ, एकजना मारिएको छ, 21 घाइते भएका छन्। सुन्नमा आएको छ कि सशस्त्र प्रहरीका करिब करिब 8 गढमा कमाण्डर विहीन थिए त्यहाँ, होइन, महानिरीक्षक र गृहमन्त्रीको टसलका कारण चाहिँ पठाउन सकिएको थिएन भन्ने खालको विषय पनि जोडिएर आएको छ क्या। मैले
1: म तपाईँलाई यति भन्न चाहन्छु, उहाँहरूले राज्यको स्थापित मेकानिजमहरूलाई अहिलेको गृहमन्त्री, प्रधानमन्त्री, अन्य मन्त्रालयका मन्त्रीहरूले राज्यका स्थापित कानुन बमोजिम स्थापित निकायहरू र तिनका अथोरिटीहरूलाई स्वतन्त्र ढंगबाट, निष्पक्ष ढंगबाट कानून बमोजिम काम गर्न दिनुभएको छैन। मन्त्रीहरूको आदेशबाट, प्रधानमन्त्रीको आदेशबाट, मन्त्री र प्रधानमन्त्री मात्रै होइन, तिनका सचिवालयका आदेशबाट, तिनका सचिवालय मात्रै होइन, सल्लाहकारको आदेशबाट र परिवारका सदस्यहरूको आदेशबाट आज देशको ब्युरोक्रेसी सञ्चालन हुनुपर्ने, प्रहरी प्रशासन सञ्चालन हुनुपर्ने, प्रमोशन हुने, सर्वा बढुवा हुने, यो थितिबाट मुलुक अगाडि जान थालेपछि अनि यस्ता खालका दुर्घटनाहरू अब मुलुकले बेहोर्नुपर्छ। यो त सरकार, यो सरकार देश बनाउनका लागि होइन, देशमा नयाँ भयानक विपत्ति सिर्जनाका लागि यो सरकार प्रायोजित ढंगबाट काम गरिएको छ। टियुबीका पत्नीहरू अहिले सरकारमा छन्, उनी दलाई लामासँग सम्बन्धित कार्यक्रमहरू गर्नका लागि नेपालमा खुलम खुला अनुमति दिन्छन्। देशको गृहमन्त्री शान्ति सुरक्षा र भयरहित वातावरणको सुनिश्चित गर्नुपर्ने देशको गृहमन्त्री मिडिया हाउस र विभिन्न चाहिँ नेताहरूका घर घरमा गाडी लगाएर राख्नका लागि, पार्किङ गर्नका लागि मान्छे खटाउँछन्, गाडी खटाउँछन्। अनि त्यस्तो देश गृहमन्त्रीबाट तपाईँ कुन प्रकारको शान्ति सुरक्षाको अपेक्षा गर्नुहुन्छ? त्यस्तो देशको प्रधानमन्त्रीबाट तपाईँले कस्तो खालको एउटा चाहिँ विधिको शासनको कुरा गर्न चाहन्छ, शान्ति सुरक्षाको कुरा गर्न चाहन्छ? आज लगानी रकम कति ब्याङ्कमा खोसिएको छ तपाईँलाई त्यो अनुमान छ? आज व्यवसायहरू कति निराश छन्? आज देशभित्र वा बाहिरका देशभित्र पुँजी आउने स्थिति छ? उद्योग धन्दा कल कारखाना फस्टाउने बढ्ने वा लगानी बढ्ने स्थिति देख्नु भएको छ? बेरोजगार युवाहरूको समस्या जहाँको त्यहीँ छ, किसानहरूको मल बिउको समस्या आज जहाँको त्यहीँ छ, किसानहरूको कृषि उत्पादनको बजार नपाउने कुराको जहाँको त्यहीँ छ, सिचुएलहरू एकपछि अर्को, ती सबै राष्ट्रपाका सांसदहरूको पक्षपोषणमा, राष्ट्रपाका सत्ताधारी ती पदाधिकारीहरूको पक्षपोषणमा, यी सबै कुरा किन भइरहेको छ भन्दा उहाँहरू देशलाई लुट्दैछन्। उहाँहरू व्यापारिक पृष्ठभूमिबाट आउनुभएको छ, एउटा चाहिँ पानी बाँड्दा बाँड्दै एनजिओ चलाएर, एउटा साधारण पसल व्यवसाय गरेर, देश छोडेर बाहिरबाट फर्केर आएर, उहाँहरूको कुनै राजनीतिमा योगदान भएर, सामाजिक काम कर्ममा योगदान भएर, जनताको मुद्दा विषयहरूसँग अन्तर्ग्रहण गर्दै, जनताको मुद्दा उठाउँदै, सामाजिक परिवर्तनको झण्डा बोकेर आएका कोही व्यक्ति आज तपाईँ मन्त्री, प्रधानमन्त्री वा संसदीय भूमिकामा देख्नु भएको छ? केही साथीहरू हुनुहोला अपवाद भए, केही अपवाद भए, तर यी आज उहाँहरू के गर्दै हुनुहुन्छ? लुटको धन्दा गर्दै हुनुहुन्छ। र केही पालित मानिसहरू, केही यो सामाजिक सञ्जाल सञ्चालकहरू सञ्चालन गरेर जे उहाँहरूले अहिले पनि अल्गोरिदमको काम गरिरहनु भएको छ, डिजिटल मिडियालाई चाहिँ दुरुपयोग गरिनु भएको छ, यस आधारबाट टिकिरहनु भएको छ,
0: तिनीहरू
1: संसदले यो ठिक ढंगबाट अगाडि बढ्न सकेको छैन, बढ़िरहेको छैन।
0: एउटा कुरा के छ भने महेशजी, अब 35 हुन नसकेका काम चाहिँ 5 महिनामा हुन्छ त, 4 महिनामा हुन्छ त भन्ने छ नि त?
1: हामी त्यसो भन्दैनौ, हामी त्यो परिणामको अपेक्षा गरेकै छैनौ। सरकारको प्रोसेस एउटा लोकतान्त्रिक देशमा निर्वाचनबाट स्थापित भएको एउटा सरकारले उसले 5 वर्षको लागि उसले सोच्ने हो। यो देशको लागि आज मुख्यतया कुरा के हो भन्दा जनताले चाहेको भनेको डेलिभरीको बाटो हो, जनताले खोजेको भनेको सुशासन कुरा हो। किनकि उहाँहरूले हिजो हामीले त के भन्यो जनताका बीचमा भने विकास र समृद्धिको कुरा गर्यौं, हामीले सरकार जनतालाई भनेकै के हो भने तिमीलाई विकास दिन्छौ भने, हामीले तिमीलाई समृद्धि दिन्छौ भने, त्यसका आधारबाट खुसियाली र सुखियाली चाहिँ विशेष गरेर तर जनताले तोड्न ठिक बिल्कुल उसले विकास र समृद्धि भन्दा पनि उसले उसको शासन र डेलिभरी खोजेको रहेछ। त्यसकारण हामीले भोट पाएनौ, त्यसकारण राष्ट्रपतिहरूले भोट पायो, एउटा आश्चर्यचकित भोट पायो, तर उहाँको यो पाँच महिना चार महिनाको गतिविधिले के उहाँहरू सुशासनको तहमा प्रभावकारी ढंगबाट हिँड्नुभएको छ, डेलिभरीको स्थिति के छ, तपाईँले यही चिजमा देख्नुभयो, स्वास्थ्यमा के सुधारको लक्षण देख्नुभयो, कृषि क्षेत्रमा के सुधारको लक्षण देख्नुभयो, तपाईँले शिक्षामा कहाँनिर सुधारको लक्षण देख्नुभयो, ट्याक्स लगाउँछ तपाईँले देख्नुभएको छ नि, शिक्षा र स्वास्थ्यमा सरकारले कर लगायो, सरकारको बजेटबाट सरकार कुन दिशातर्फ जाँदैछ, सरकारको निष्ठा कार्यक्रमबाट सरकारले देशमा कता लाँदैछ भन्ने कुरा त देख्ने जनताले बुझ्ने आधार त त्यही होला नि, निष्ठा कार्यक्रमले देशलाई कहाँ लान खोज्यो, के दियो दिन चाह्यो, बजेटले के शिक्षा र स्वास्थ्यमा कर लगाउने कुरा यो उपयुक्त कुरा थियो, त्यो यो अहिलेको सरकारले त्यो लगाउन पर्ने स्थिति थियो, आखिर जनताको तहबाट विरोध भएपछि संसदबाट राष्ट्रपतिको 182 सांसदहरूले गर्वका साथ ताली ठोकेर पारित गरेको शिक्षा र स्वास्थ्यको कर सहितको बजेट राष्ट्रपतिले प्रमाणीकरण गर्नुभयो, तर प्रधानमन्त्रीले स्ट्याटस लेखेर हटाइदिनु भयो। अर्थमन्त्री नैतिकताको यदि नैतिक राजनीतिक नैतिकताको जगमा उभिएको यदि उहाँ हो भने उहाँले त छोड्नु पर्थ्यो, तर उहाँलाई के छ भने अर्थमन्त्रीको जाहिर खानु पर्नेछ, त्यसकारण उहाँहरूलाई यी यस्ता केही कुराले मतलब छैन, एउटा संसदीय प्रक्रियाबाट आएको एउटा विधेयकबाट प्रमाणीकरण भएर आएको विषय अर्को गर्नुहुन्छ, जुन कुरा असाध्य यो देश हित विरुद्धको थियो, जनताको हितको विरुद्धमा थियो, अभिभावक र विद्यार्थी हितको विरुद्ध करहरू लगाउनु भएको छ, विद्युतमा कर लगाउनु भएको छ, भ्याट लगाउनु भएको, यस्ता कुरा चाहिँ यो कुनै ठिक दिशातर्फ जानका लागि होइन, उहाँहरूले हरेक परिणाम तपाईँ हेर्दै हुनुहुन्छ भने गलत दिशातर्फ लैजाने प्रयत्नका साथ उहाँहरूले काम गरिनुभएको छ, त्यो चिज देखित छ एकदम उहाँहरूले देशलाई ठिक ठाउँमा लैजानको
0: लागि सुकुम्बासी समस्या व्यवस्थापन गर्ने होइन सुकुम्बासीको समस्या हल गर्ने कुरामा सरकार प्रतिबद्ध छ उहाँहरूले भन्दै हुनुहुन्छ। अब जता जुन ठाउँको नागरिकता जुन जिल्लाबाट नागरिकता जारी भएको छ त्यसैमा जानुहोस् हामी तपाईँहरूलाई चाहिँ व्यवस्थापन गर्छौँ भनिरहेछ नि त सरकारले होइन यो यो समस्या हल भयो होइन
1: म यसमा यस्तो छ अब सुकुम्बासीहरूको प्रतिवेश स्वेच्छाका कुराहरू पनि उहाँहरूको कन्सेन्टका कुराहरू पनि हुन सक्छ, म कानूनी र संवैधानिक दृष्टिबाट यो सुकुम्बासीको विषयलाई म सरकारसँग विनम्रताका साथ आग्रह गर्न चाहन्छु, सरकारसँग अहिले बल छ, शक्ति छ, संसदमा पर्याप्त गणित छ, उसले कसैको वैशाखी टेक्नु पर्दैन, त्यसैले यो शक्ति र को दम्भ र आडमा सत्ताको दम्भ र आडमा जबरजस्ती ढंगबाट सुकुम्बासीलाई संवैधानिक र कानूनी हकहरूलाई सुल्झिराई प्रशासनिक ढंगबाट मात्रै म चाहिँ उसलाई एउटा एक ठाउँमा दण्डात्मक एउटा दृष्टिबाट समाधानको अस्थायी प्रयत्न गर्छु भन्ने ठाउँबाट जान मिल्दैन, त्यो नगरियोस् म आग्रह गर्न चाहन्छु, उसका संवैधानिक कानून राइट्सहरूको संरक्षण गरिनुपर्छ, त्यो कुरामा सरकार चुक्नु होइन, यो केवल फेरि पनि भन्छु यो प्रशासनिक मात्रै समस्या होइन, नेपालको सुम्ब समस्या यो देशको हाम्रो देशको एउटा यो आर्थिक सामाजिक परिवेशको यथार्थका आधारबाट पनि यी सुकुम्बासीहरूको विषयहरू जन्म भएका छन्, त्यस कारण कयौं व्यक्तिहरू 50 वर्षदेखि 40 वर्षदेखि उहाँहरू चाहिँ आफ्नो थाक थलो छोडेर बस्न सक्ने स्थिति भएन, कतिपय विपदका कारणले कतिपय यो द्वन्द्वले गर्दाखेरि उहाँहरू त्यहाँ छोडेर हिँड्न पर्ने स्थिति भयो, कयौं अवसरको चाहिँ खोजीले गर्दा निस्किन पर्ने भयो, बेरोजगारीको अवस्था शिक्षा स्वास्थ्यमा पहुँचका कारणले गर्दा यी लगायत अरू धेरै कारणहरू छन् जसले उहाँहरू छोडेर 50 वर्षदेखि उहाँहरू एउटा आफ्नो कम्युनिटी बनाएर बस्नु भएको छ, यी मानिसहरूलाई सरकारले उचित र यथोचित उहाँहरूको चाहिँ व्यवस्थापनमा ध्यान दिनुपर्छ, जबरजस्ती गरिनु यो उपयुक्त हुँदैन भन्ने लाग्छ।
0: अब आज चाहिँ सरकारले भनेको छ हामी सुशासन कायम गर्छौं, भ्रष्टाचारको अन्त्य गर्छौं, भ्रष्टाचार गर्ने जुनसुकै व्यक्ति होस् सानो होस् या ठूलो होस् उहाँहरू चाहिँ कारवाहीको दायरामा आउनुहुन्छ, अहिले निकै ठूलो अर्बौं अर्ब बिर्को बिगो भएका व्यक्तिहरू पनि त जेलमा छन् नि त होइन, अनुसन्धान भइरहेको छ नि त होइन, मैले एउटा सुशासनको एउटा प्रथम कडी हो यो है,
1: म फेरि पनि यो सरकारले भनिरहनु पर्ने कुरा होइन, बाटोमा हिँड्दै गर्दाखेरि ट्राफिक प्रहरी व्यवस्था गरिएको छ राज्यको कानून अनुसार, कहाँनिर सिटी फुक्ने वा नफुक्ने भन्ने कुरा नेपाल सरकारले निर्णय गरिरहनु पर्दैन, गृहमन्त्रीले भनिरहनु पर्दैन। नेपालको कानून अनुसार सम्बन्धित अथोरिटीले, सम्बन्धित डिपार्टमेन्टले गर्नुपर्ने काम उसले गर्नुपर्छ। हाम्रो देशमा विभिन्न संवैधानिक आयोगहरू छ, राज्यका अनुसन्धान गर्ने इकाइहरू छन्, अभियोजन गर्ने इकाइहरू छन्। ती सबै राज्यका स्थापित अङ्गहरूले स्वतन्त्र भएरै ढङ्गबाट काम गर्न पाउनुपर्छ। त्यसकारण यो कामका लागि जुन संस्थाहरू खडा गरिएको छन्, ती खडा गरेका संस्थाहरू सञ्चालनलाई जुन कानूनी प्रबन्धहरू बनेका छन्, त्यस बमोजिम काम गर्न दिने हो भने मुलुकमा कुनै यो सरकारले त्यति मात्रै नरोकिदियोस्, त्यति मात्रै हस्ताक्षेप नगरिदियोस्, त्यसो भयो भने उसले सरल ढङ्गबाट, सहज ढङ्गबाट, गलत नजिरहरू स्थापित नहुने गरी नै कामहरू गर्छन्। यो सरकारले सुशासनको लागि होइन, यो शासनले विधिको शासन स्थापित गर्नको लागि होइन, प्रतिशोधका लागि मात्रै काम गर्न चाहन्छ र त्यसमा उसले सुशासनको विषय भन्दैछ। म आग्रह गर्न चाहन्छु, कयौं प्रश्न उठेका व्यक्तिहरूका बारेमा राज्यको हितको विरूद्धमा, राज्यको कानूनको विपरीत भएका काम गर्ने जोसुकै व्यक्तिहरू हुन्, जोसुकै पदाधिकारी हुन्, उनलाई कानूनी कार्यवाही गर्नुपर्छ। त्यसमा हाम्रो कहिले पनि फरक मत रहँदैन, तर त्यो स्थापित निकायले स्वतन्त्र निष्पक्ष ढङ्गबाट गरिएको हुनुपर्छ। मन्त्रीको टेबलमा चिटमा लेखिएका नामहरूलाई गिरफ्तार गर, मुद्दा लगाऊ, प्रधानमन्त्रीले एउटा सानो चाहिँ नोट प्याडमा लेखेर दिएको चाहिँ चिटका आधारबाट गिरफ्तार गर भन्ने आधारबाट, त्यसलाई सुशासन भनिँदैन। यो तपाईँले अहिले पनि प्रश्न ल्याउँदै हुनुहुन्थ्यो, यो सरकार शुरू दिनदेखि, सरकार बनेको दिनबाट, जबकि संवैधानिक र कानूनी अधिकार नै सरकारलाई हुँदैन कि क्याबिनेटबाट फलानो व्यक्तिलाई गिरफ्तार गर, फलानो व्यक्तिलाई जेल हाल भन्ने यो सरकारलाई त्यो अधिकारै हुँदैन। अनुसन्धान भएको छ भने अभियोजन गर्नपर्ने निकायले गर्नपर्ने कुरालाई क्याबिनेटमा लान पर्ने, त्यहीँबाट उठेछ भने एउटा प्रतिशोध र आग्रहपूर्ण राजनीतिको प्रारम्भमा उयो गयो। त्यसपछि उसले संवैधानिक आयोगका पदाधिकारीलाई धम्क्याउने, थर्क्याउने, खुलमखुला भन्यो त प्रधानमन्त्रीले राष्ट्रसभाको महाधिवेशनबाट, 5 घण्टा होइन 5 वर्ष थुनिदिन्छु धम्क्यायो, उसले त्रासमा राख्यो। त्यति मात्रै होइन, सर्वोच्च अदालतका श्रीमान न्यायाधीशहरूलाई उहाँले चाहिँ पटक पटक अहिले सरकारका तर्फबाट धम्क्याउने, थर्क्याउने, चौथो वरियतालाई ल्याएर प्रधान न्यायाधीश बनाइएको छ, बेथिति त्यो हदसम्म पुर्याइएको छ। विभिन्न ठाउँमा देशभरि कान बमोजिम नियुक्त भएका व्यक्तिहरूलाई, अघिल्लो सरकारले गरेका नियुक्तिहरू सबैलाई खारेज गरेर अहिले परिवारका सदस्यलाई, आफन्त, कार्यकर्ता, पार्टीका चाहिँ संगठित चाहिँ नेता कार्यकर्ताहरूलाई उहाँहरूले मण्डित गरिनुभएको छ। हिजोका सांसदहरूलाई सोधिए दियो भनेर चाहिँ यिनै राष्ट्रसभाका सांसद, राष्ट्रसभाका चाहिँ पार्टीका नेता कार्यकर्ताहरू त्यसका बारेमा देशभरि डङ्गा पुगे, त्यसैका नाममा वावाई कमाए। आज त्यही सरकार आज तीन बित्ता उफ्रेर सोकिएर आफ्नोपर्छ, त्यो पनि तल सुविधा बोलाउँदै भनेको तपाईँ देखिरहनु भएको छ। मन्त्री प्रधानमन्त्रीको सल्लाहकार कति छ?
0: होइन, अहिले त धेरै छन्, बग्नेहरू छन्, उहाँहरूलाई त एकदमै सुझाव दिने मान्छे पिकेहरूको टिमै चाहिएको छ नि त अहिले, त्यही भएर धेरै राम्रो
1: यही हो सुशासन भनेको। उहाँहरूले आफूले तोकेका व्यक्तिबाट सल्लाहकार बनाउने, स्वकीय सचिव बनाउनुहोस्, तर उनबाट
0: मन्त्रालयको संख्या घटे पनि स्वकीयहरू र सल्लाहकारको संख्या त व्यापक रूपमा बढ़िरहेछ नि त भैसी अहिले।
1: मन्त्री सो सरह, राज्य मन्त्री सो सरह, सचिव सो सरह, सहसचिव सो सरहका सुविधा पाउने दर्जन होइन, 2 दर्जन होइन, कयौं दर्जन मानिसहरूको नियुक्ति, काहीँ सिन, काहीँ अनसिन, काहीँ थाहा दिएर, काहीँ नदिएर, काहीँ तपाईँले मिडियाले थाहा पाउने गरी, काहीँ थाहा नपाउने गरी कयौं नियुक्ति जसरी
0: हामीले थाहा छ। अस्ति पूर्वाधार मन्त्री सुनिल लम्सालले चाहिँ अब सरकारकै प्रतिनिधि पठाउनु पर्नेमा अमेरिकाको एउटा कार्यक्रममा चाहिँ आफ्नै सचिवालयको व्यक्तिलाई हानिदिनुभयो।
1: त्यही हो त सुशासन। तपाईँ कल्पना गर्नुहोस् त, एउटा सोके सोके देशको सचिव जानुपर्छ, तर प्रमुख शिक्षाको मन्त्रीको स्वकीय सचिव पठाउने, यही हो तरिका, यही हो
0: तपाईँ
1: सांसदहरूले तपाईँ फिल्डमा गएका छन्, कार्यालय गएका छन्, कर्मचारीलाई धम्क्याएका छन्, तिनलाई कहाँबाट यो अथोरिटी आयो? त्यसकारण यी सांसदहरू यिनी के छ भने हिँड्दाखेरि सांसद भए भैमा खुट्टा छैन, मैमत्ता भएका छन्। हेर्नुहोस् यो बाँदरको हातमा नरिवल जस्तो यता खेला छ, उता खेला छ, के भने यिनीहरूलाई किनभने कुनै त्याग, तपस्या, योगदान, बलिदान काहीँ केही नगरिकन हिँड्दा हिँड्दै अनि चाहिँ यो पद पाएपछि यिनीहरूमा यो घमण्डको सीमा नाघेको छ, जहाँ जे गरे पनि हामीले हुन्छ भन्ने छानेका छन्। र यिनले के बुझ्नुपर्छ भने यो मत जम्मा 5 वर्ष राष्ट्रपाकै चान्स सिक्यो भने फेरि पनि भन्नुहुन्थ्यो राष्ट्रपाकै चान्स सिक्यो भने यो मत जम्मा पाँच वर्षका लागि हो चन्द्र र सूर्य रहेसम्मका लागि होइन भन्ने कुरा बालनजीले बुझोस् अहिलेका मन्त्रीमण्डल रहेका सदस्यहरूले बुझुन् र अरू सांसदहरूले बुझ्नु धेरै मैमत्त हात्ती जस्तो जथा पादी जथा पाए चाहिँ जे पाए चाहिँ जल्ला पाए चाहिँ धम्क्याउँदै थर्काउँदै घमण्ड धेरै चाहिँ पोख्दै नहिँड्नका लागि म आग्रह गर्न चाहन्छु।
0: तर अहिलेको अवस्थामा चाहिँ जुन ढंगले सरकारले आफ्ना गतिविधिहरू अगाडि बढ़ाइरहेको छ यही तवरले यही स्पीडमा यही स्पीडमा गयो भने गन्तव्यमा ब्रेक लाउने उहाँहरूको योजना सफल होला कि फेल होला?
1: उहाँहरू धेरै ठाउँमा गन्तव्य त धेरै परको कुरा छ, गन्तव्य धेरै परको कुरा हो। तपाईँले पाँच महिनामा धेरै ठाउँमा ब्रेक लाग्दै लाग्दै हिँडेको देखिरहनु भएको छ त। एक्सप्रेस भनेर घोषणा गर्ने प्रधानमन्त्रीले त्यत्रो दुई तिहाई धन्य जनमत भएको संसदले उहाँको संसद उहाँको सांसदले गर्वका साथ छाती पिटी केवल ठोकीठोकी पारित गरेको बजेट अनि प्रधानमन्त्रीले स्ट्याटस नै ब्रेक लगाइदिनु भएको अन्त अरू कहाँ हिसाबमा जान पर्यो अरू कुन गन्तव्य खोज्न पर्यो? त्यसकारण यो एउटा पानीको फोका जस्तो उहाँहरूले एउटा परिस्थितिमा एउटा मत प्राप्त गर्नुभयो यो पानीको फोका जस्तो फुट्नेवाला छ सकिनेवाला छ तर देशले ठूलो यसको फेरि पनि मूल्य चुकाउने परिस्थिति निर्माण भयो। हामी यही चाहँदैनथ्यौं यही विचार सङ्कुलनलाई लैजाने उहाँले प्रयत्न गर्नुभयो। म स्पष्ट सुधार भन्न चाहन्छु अहिलेको सरकार कम्प्लिट एकदम सेलेक्टिभ एप्रोचबाट आफ्नो र अर्काको छुट्याउँदै आफू पार्टी र अरू आफू विरुद्ध विपक्षी पार्टीहरूको फरक फरक उसले चाहिँ मानक स्थापित गर्दै फरक फरक कानूनी चाहिँ व्यवहार गर्दै आइरहेको छ। यो बिल्कुल गलत छ। यो किमार्थ यो स्वीकार्य हुने कुरा होइन। हिजोको सुनसरीको घटनाबाट तत्काल प्रहरी र सिडियोलाई फिर्ता बोलाउने होइन गृहमन्त्रीले, तत्काल गृहमन्त्री फिर्ता बोलाइनुपर्छ, गृहमन्त्रीलाई कार्यवाही गरिनुपर्छ, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ। त्यही चौबिसको घटनामा पूर्व प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरिने हो भने काठमाडौँको घटनामा गोली चल्दाखेरि पूर्व प्रधानमन्त्री गृहमन्त्री गिरफ्तार गर्नुपर्ने, कोही मानिसहरू मर्दाखेरि गिरफ्तार हुनुपर्ने, अनि सुनसरीको मानिसको मृत्यु के हो त्यो त्यो मानिस त्यहाँ होइन त्यहाँको युवाको छातीमा गोली लागेको सत्य होइन, दर्जनौ युवाहरूको जिउमा गोली लागेको छ के त्यो त्यहाँको युवाहरू युवा होइन, नेपाली जनता होइन, त्यो नेपालको चाहिँ जमिन होइन, त्यहाँ भएको घटनामा प्रधानमन्त्री गृहमन्त्रीले जिम्मा लिनु पर्दैन। त्यसकारण उहाँहरूलाई पनि यो केसमा जेल
0: हाल्नुपर्छ।
1: मानव अधिकार आयोगले यसका बारेमा पनि छानबिन गर्नुपर्छ, यसका बारेमा पनि रिपोर्ट पेश गर्नुपर्छ। यो सबै म फेरि पनि भन्छु यी देशमा जे जे घटनाहरू घटिरहेको छ आपत्त्याको श्रृङ्खला देशभित्र यस्ता खालका चाहिँ चोक चोकमा आज गुण्डागर्दी चोक चोकमा आज दादागिरी चोक चोकमा आज तपाईँ अहिले लागू औषध दुर्व्यसनीको यति धेरै फैलावट भएको छ यति धेरै संख्या बढेको छ तपाईँ कल्पना गर्न
0: सक्नुहुन्छ? सरकारले चाहेर होइन होला नि त वर्षराजी
1: तपाईँ गृहमन्त्री तपाईँ ठाउँ ठाउँमा हिँड्दाखेरि गृहमन्त्री गाडी रोक्दै रोक्दै अङ्कमाल गर्दै हिँड्नुहुन्छ उहाँका स्वभाव शैली सोच दृष्टिकोण कार्यशैली त्यस्ता कयौं चिजहरू यस्ता छन् जुन चिजले गलत कुराहरूलाई प्रोत्साहित गर्नका लागि आधार बनिरहेका छ भन्ने कुरा तपाईँ बुझ्नुहोस्।
0: हस् वर्तुलाजी यहाँको महत्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार
1: धन्यवाद।
0: उहाँ हुनुहुन्छ नेकपा एमालेका नेता महेश वर्तौला। आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नवेल ब्याङ्कमा खाता छ कि छैन त

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुपको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राधै रहेछ नि।
6: यो नेपाली रेडियो नेटवर्क,
7: खरो विषयमा चरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आर्मी ब्याङ्क, सबैका लागि ब्याङ्क,
8: पीस होम इन्टरनेट। यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका युवा नेता तथा गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदी हुनुहुन्छ। सुवेदीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
9: नमस्कार, गुड मर्निङ।
8: होइन, सात प्रदेश मध्ये गण्डकी र मधेस प्रदेशमा मात्र सीमित भयो नि त कंग्रेस यतिखेर, किन?
9: पछिल्लो राजनीतिक घटनाक्रम पछि सुदूरपश्चिममा बजेट पारित गर्ने विषयमा केही राजनीतिक असंसदारीहरू निस्किए पहिलो कुरा, र दोस्रो कुरा तीनवटै राजनैतिक पार्टीहरू मिलेर प्रदेश सरकारहरू सञ्चालन गरौं भन्ने जुन प्रस्तावहरू आयो, जसले प्रदेश सभामा प्रतिपक्ष विहीन अभ्यास गर्ने कुराकानी अगाडि आइसकेपछि नेपाली कांग्रेसले यसपालि सत्ताका लागि सिद्धान्तसँग सम्झौता गर्दैन भन्ने जुन प्रष्ट राजनीतिक लाइन नेतृत्वले लिएको छ, त्यो नेतृत्वको आधारमा हामी नीतिगत तहबाटै, राजनैतिक एजेण्डा मुद्दाकै तहबाटै यसपालि बरू साथीहरू मिलेर बनाउनुहुन्छ। अब नेकपा
8: कंग्रेस चाहिँ सत्ताबाट, सरकारबाट, यतिखेर प्रदेशबाट, आफू रहेको ठाउँमा पनि सरकारमै रहेको ठाउँमा,
9: सिद्धान्त त नीतिगत रूपमा हामीले सम्झौता नगर्ने गरिकन, जस्तो खेमजी थोरै पछाडि फर्क्यौं भने अहिलो पछिल्लो हामीसँग परिदृश्य देख्यौँ नि, भयो 23-24 गत वर्षको नीतिक लाइन नेतृत्वले लिएको छ, त्यो नेतृत्वको आधारमा हामी नीतिगत तहबाटै, राजनैतिक एजेण्डा मुद्दाकै तहबाटै यसपालि बरू साथीहरू मिलेर बनाउनुहुन्छ। अब

0: फर्केर हेऱ्यौं भने तत्कालीन संसदका दुई ठूला दल, पहिलो दल र दोस्रो दल मिलेर संसद र सरकार बनाउँदाखेरिको अभ्यास के हो, जनताका बीचमा कस्तो नयाँ राष्ट्रियताको कस्तो नेगेटिभिटीको, त्यो कुरालाई हेरेर हामी सक्दा मिलाउँदाखेरि चाहिँ हाम्रो मिल्छ भने
1: होइन, तर भनिन्छ केपीओलीसँग कुरा मिलेन, गगन थापाजीलाई भेट्दै खोज्दा पनि अलिकति भागभण्डामा बार्गेनिङमा कुरा मिलेन भन्ने आइरहेको छ क्या बाहिर चाहिँ।
0: अहिले समाजभित्र भएका भित्री कुराहरूमा केही कुराहरू त्यस्तो हुन सक्छ, किनभने सत्ता गठबन्धनको कुरामा त्यसलाई पुरै नकार्ने कुरा रहेन, तर उहाँबाट नेकपा एमाले राखिरहेको त्यो बेलाको प्रस्ताव चाहिँ तीन दल मिलेर नै संयुक्त रूपमा सरकारहरू बनाऊ भन्ने थियो नि। तपाईँले भन्नुभएको दोस्रो कुरा चाहिँ दोस्रो हो, पहिलो कुरा चाहिँ राजनीतिक नीतिगत कुरा नै हो,
1: कंग्रेस सहित नेकपा पनि मिलाऊ भनेर प्रस्ताव गर्यो होइन
0: कंग्रेसलाई, त्यो कुराले त्यसलाई आम जनताले मिलिमिली मिलेर बाँडीचुडी खाऊ अन्तिम भोज तिमीहरूको जस्तो
1: तिमीहरूको
0: जुन टिप्पणी छ जुन आम जनताका जुन भाष्य गएको छ त्यसबाट हामीले नसिक्ने भने अलिकति पनि विगतका गल्तीहरूबाट नसुध्रिने, हामी त सुध्रिएको कांग्रेस हो नि त।
1: भनेपछि एमाले प्रस्ताव गरेको वाम लोकतान्त्रिक गठबन्धन कंग्रेसलाई मान्ने छैन आज, सिधा कुरा होइन, प्रदेशमा तपाईँको प्रदेशमा मुख्यमन्त्री तपाईँहरूलाई चाहिन्छ भने यो शर्त चाहिँ तपाईँहरू मान्नुहोस् भनेर उहाँले त्यो शर्त अगाडि सार्नुभयो होइन, त्यसो भए
0: अबको कोर्स त हामी यसरी हिँडौँ, संविधान जोगाउने कुरा लोकतन्त्र जोगाउने कुरा भन्नेमा उहाँहरूको प्रस्ताव थियो, छलफल हुँदै गर्दा हाम्रो कुरा नेपाली काङ्ग्रेसले प्रश्नसँग अगाडि राखेको कुरा के हो भने लोकतन्त्र जोगाउने सवालमा संविधानको रक्षा गर्ने सन्दर्भमा बृहत्तर जनजीविकाका मुद्दाहरू उठाउने कुरामा हाम्रो सहकार्य हुन्छ, र त्यसका निमित्त सत्तामै सहकार्य गर्नुपर्छ, कुर्सीमै भागभण्डामा मिलाउनुपर्छ, बाँडीचुडी मिलाउनुपर्छ भन्ने कुरामा चाहिँ नेपाली काङ्ग्रेसको सहमति नरहेको सत्य हो।
1: अब परिवर्तित कंग्रेस र सुध्रिएको कंग्रेस चाहिँ ओली र प्रचण्डका सति जाने लाइनमा छैन अब होइन, त्यसो भए
0: होइन मिलेका एजेण्डाहरूमा सहकार्य गर्ने राजनैतिक कुरामा जस्तो अघि भन्नु भनिएको जस्तो लोकतन्त्रमाथि आएका प्रश्नहरूमा संविधान जोगाउने कुराहरूमा जति पनि यो सरकारले सञ्चालन गरिरहेका जति पनि कतिपय गतिविधिहरू संविधानभन्दा विपरीत गएर अलिकति निरङ्कुश चरित्रको देखिन थालेको विषयमा खबरदारी गर्ने कुरामा त हाम्रो सहकार्य हुन सक्छ, सबैसँग हुन सक्छ, त्यसमा त हामीले भनेका छौँ राष्ट्रिय स्वतन्त्र पार्टीदेखि नेकपा एमालेदेखि नेपाल कम्युनिष्ट पार्टीदेखि अरू मधेस केन्द्रीय राजनीतिक दलहरू सबैसँग राजनीतिक मुद्दाहरूका आधारमा सहकार्य हुन्छ होइन, हामी प्रतिस्पर्धीहरू हौ, हामी दुश्मन होइनौ, हाम्रो पार्टीले प्रष्ट भनेको छ, त्यस आधारमा हेर्दै गर्दा नीतिगत सहमति पहिलो कुरा हो, किनभने प्रदेश सभाहरूमा त हामी मात्रै छौँ नि, काङ्ग्रेस छ, एमाले छ, नेकपा छ, मधेस केन्द्रीय दलहरू छौँ, अब हामी भए जतिको सबै चिज मिलेर त्यहीँ गर्ने हो भने त त्यहाँ जनताको आवाज, त्यहाँ प्रदेश पनि त सरकार हो, प्रदेश सरकारमा भइरहेका कमी कमजोरीहरूलाई प्रश्न उठाउने त्यहाँ सदनभित्रबाट खबरदारी गर्ने शक्ति को हो त, लोकतन्त्रमा मूलत सत्ता पक्ष सँगसँगै उत्तिकै बलियो र उत्तिकै तथ्यपरक प्रतिपक्ष चाहिन्छ, जसले सत्ताले सत्ताको चरित्र नै अलिकति पेलपाल गर्ने, सत्ताको चरित्र नै अलिकति निरङ्कुश हुन खोज्ने हुन्छ नि, त्यति बेला रोक्ने औँला ठडाउने काम चाहिँ प्रश्न उठाउने काम चाहिँ बलियो प्रतिपक्षले मात्र गर्न सक्छ, र त्यो प्रतिपक्ष विहीन प्रदेश सरकारको प्रदेश सभाको हामीले यात्रा हिँड्न इन्कार गरेकी हो।
1: होइन प्रदेश सभाको सत्ता हल्लाउने भूकम्पको इपी सेन्टर यतिखेर सुदूरपश्चिम बन्यो, पराकम्पन सबै ठाउँतिर आयो, तर इपी सेन्टरमै भूकम्पै गएको ठाउँकै मुख्यमन्त्री तासेकै हुनुहुन्छ नि त कुर्सीमा अहिले त होइन, छोड्दै हुन्थ्यो नि त त्यसो भए त, यदि साँच्चै अब तपाईँहरूले भने जस्तो सुध्रिकै कंग्रेस हो भने त सुध्रिकै कंग्रेसले त कमल बहादुर शाह पर्दैन नि त्यसो भए सुदूरपश्चिमका मुख्यमन्त्री अहिले,
0: होइन त्यस्तो होइन, उहाँ पार्टीको नीतिगत रूपमै सहकार्यमै काम
1: गरिरहनु,
0: त्यसैमा आउँदैछु खेमजी, अघिकै प्रश्नको कुरालाई याद गर्दै गर्दा फेरि हामी पुरै सबैसँग प्रतिपक्ष बस्न खोजेको हो, हामी सत्तामा जाँदै नजाने त्यस्तो भनेको भन्न खोजिएको होइन, तीन दलले गर्ने सहकार्य एक भागभण्डा को कुरा यो तीन दलै मिलेर प्रवेश चलाउँ भन्ने कुरामा पो हाम्रो विमति भएको हो भने त अरू सम्भावनाहरू अरू सरकार सञ्चालनका सम्भावनाहरू दुई दल एउटा दलको मात्र बहुमत नमिलिसकेपछि दुई दलको मिलेर गर्न सकिने सम्भावनाका ढोकाहरूका विषयमा त संवाद चलिरहेको छ, त्यो सातै प्रदेशमा चलिरहेको छ, अरू प्रदेशहरूमा पनि चल्छ, तपाईँले त्यसभित्रको अङ्कगणितलाई
1: सत्ता नछोड्ने पनि छ होइन भित्री मनसा, त्यसो
0: त्यसो भित्री नै होइन, हामी जे तीन दल मिलेर प्रतिपक्ष विहीन पो प्रदेश सभा नचलाउँ भनेको हो, प्रदेश सरकार नचलाउँ भनेको हो,
1: तपाईँहरू प्रतिपक्षमा बसिहाल्नुहोस् न त्यसो भए, कंग्रेस र नेकपा के अरे एमाले र नेकपा मिलिनै सको, अब तपाईँहरूको त पुग्दैन,
0: उहाँहरूको त सम्झौता नै गरिसक्नु भयो त।

0: सम्झौता गरिसक्नुभयो, दिइएको समय सीमाभित्र उहाँहरूले सरकार दावी गरेर निवेदन पेश गर्दा
1: सुदूरपश्चिममा उल्टो धरती नै पल्टाए पनि अब तपाईँहरूको पुग्नेवाला छैन गठबन्धन, होइन एमाले र नेकपा मिलिसकेपछि उहाँहरूको बहुमत भइ नै सक्यो, तैपनि मुख्यमन्त्री
0: सरकार शून्यतामा त चल्दैन नि त, अर्को आउने बेला रिप्लेस गर्ने बेलासम्म चार पाँच दिन कति दिन हो, एक हप्ता होला के होला, त्यो समय त काम चलाउ केयर टेकरका रूपमा पनि त कन्टिन्यू गर्ने होला नि त। सरकार बनाउने बाहिर राजनीतिक सहमति गरेको नेकपा एमाले र नेकपाले उहाँले दावी पेश गर्न प्रमुख समक्ष अथवा प्रवेश त उहाँहरू गर्नु पर्यो नि त।
1: अनि कंग्रेसको के छ अहिले अवस्था? कंग्रेस फेरि विभाजनको डिलमै छ भन्ने आइरहेको छ देवीरामजी, होइन कंग्रेस
0: महाधिवेशनका निमित्त, पन्ध्रौं महाधिवेशन सम्पन्न गर्नेका निमित्त क्रियाशील सदस्यहरूको अन्तिम रूप दिने कुराका लागि चौध गते साउन चौध गतेसम्मको अन्तिम समय सीमा राखेर अहिले जति पनि करिब करिब 9 लाख नजिक पुगिरहेको हाम्रो क्रियाशील सदस्य वितरणको कुरालाई यसलाई अन्तिम टुङ्गोमा पुर्याउने अभ्यासमा सदस्यता व्यवस्थापन समिति पुगेको छ। त्यसपछि पार्टीको केन्द्रीय समितिको बैठक बसेर समय सीमा हामीले पूर्व निर्धारित गरेका जति पनि सेड्युलहरू छ महाधिवेशनका निमित्त त्यसलाई समायोजन गर्ने, त्यसको वास्तविक अवस्था के छ, के कुन मिति व्यावहारिक छ वा छैन भन्ने विषयमा छलफल गरेर त्यसको सेड्युललाई ठिकठाक बनाउने र त्यो सेड्युलमा महाधिवेशनलाई अगाडि लैजाने कुरा नै यति बेला बाटोमा नेपाली कांग्रेस मूल रूपमा छ। त्यसमा सहभागी हुनका निमित्त कतिपय विशेष महाधिवेशनमा सहभागी नभएर पछि पनि फेरि त्यसलाई हाम्रो फरक मतहरू छ भनेर बाहिर बसिरहनु भएका नेताहरू जो नेताहरू हुनुहुन्छ उहाँहरूसँगको संवाद र छलफल पनि निरन्तर अगाडि बढ़िरहेकै छ। अहिले यति बेला चाहिँ ठ्याक्कै उहाँहरूले जसले त्यो असहमति राखेर बसिरहनु भएको नेताहरू हुनुहुन्छ उहाँहरूले संवाद गर्ने कुरामा मूल नेतृत्वसित संवाद गरिसकेपछि, सभापतिजीसँगै संवाद गरिसकेपछि हामी दुईजना प्रतिनिधि त हाम्रो तर्फबाट पठाउँछौ र त्यसका आधारमा हाम्रा बटम लाइनहरू बाहिर भनिएका र हामीले खास के कुरामा नीतिगत रूपमा हाम्रा अप्ठ्यारा हुन्, के गर्यो भने सामान लिएर जान सकिन्छ भन्ने उहाँले अगाडि राख्नुभएका प्रस्तावहरू लिएर आउने र एउटा कार्यदल बनाएर त्यसले होमवर्क गरेर टुङ्गिने भन्ने जे कुराकानीहरू उहाँहरूको तर्फबाट आएको, यति बेला चाहिँ काङ्ग्रेस मूल नेतृत्वले उताबाट नेताहरूले पठाउनु भएको प्रतिनिधिहरूको प्रतीक्षा गरिरहेको छ।
1: होइन तर चुनदेवीमा त राष्ट्रिय कंग्रेस अनि संघ चुनाव चिन्ह भनेर चाहिँ अस्ति नै चाक्सीबारीको सहमतिलाई अब अन्तिम रूप दिने भन्ने बहस चलिरहेको छ नि त। यहाँ
0: यो यस्ता खालका कुराहरू मिडियामा उहाँहरूले गर्नु खोजिरहेको अभ्यासमा धेरै कुराहरू सुनिन्छ तर यसको आधिकारिकता र यसको वास्तविकता कुराहरू कतिपय राजनीतिमा प्रेसर ट्याक्टिक्सहरू पनि होलान्, आफ्ना मतहरू फरक मतहरू राख्नुको लागि अहिले कांग्रेस खुल्ला छ, पहिलेदेखि नै खुल्ला छ आफ्ना फरक मतहरू एकदम पखर र मुखर ढंगले बाहिर राख्ने हाम्रो प्रवृत्ति छ, त्यो तपाईँहरू सबैलाई ज्ञान भएकै कुरा हो। हाम्रो भित्रभित्र धेरै कुरा हुने बाहिर कम हुने भन्ने छैन, जे छ सबै छर्लङ्ग हुने गरी बाहिर आउँछ, त्यो बाहिर आउँदै गर्दा यस्ता अघि तपाईँले भन्नुभएको जस्तो भूकम्प पराकम्पनहरू अनेकन कोणबाट विश्लेषणहरू छन्। तर मलाई यति हुँदाहुँदै पनि मलाई के विश्वास छ भने अहिले पनि नेपाली कांग्रेस लामो इतिहासमा काम गर्नुभएका आफ्नो हिस्ट्री भएका सबै 101 योगदान गर्नुभएका नेताहरू जो हुनुहुन्छ उहाँहरूको नेतृत्वमा त्यस्तो अराजनीतिक र आजको दिनमा अनावश्यक आवश्यक नरहेको बाटो उहाँहरू हिँड्नुहुन्छ भन्ने मलाई लाग्दैन, किनभने अहिलेको महाधिवेशनको प्रक्रियामा सबैजना सहभागी हौं, सबै मिलेर जाउँ महाधिवेशनमा भन्ने प्रक्रिया अगाडि गरेको छ। यहाँ कसैले कसैलाई कारवाही गरेर बाहिर निकालेको छैन, कसैले तैँले सदस्यता लिन पाउन्नस् भनेको छैन, तिमी महाधिवेशनको प्रक्रियामा सहभागी हुन पाउँदैनौ भनेको छैन। तपाईँले भन्नुभयो कि अघि इंगित गर्ने हो भने चुन्दबीको जो कुरा गर्नुहोस् नेताहरूले खोल्नुभएको सम्पर्कले हो, त्यहाँ भेला हुन छलफल गर्न कुराहरू गर्न पाइन्छ। प्रश्न यति हो कि उहाँले त्यति बेला त्यो भेलाहरूमा कार्यक्रमहरूमा गर्ने प्रस्तुतिकरण चाहिँ राजनीतिक होस्, त्यो एकदमै भद्दा अराजनीतिक र संस्कारविहीन नहोस् भन्ने कुरा मात्रै हो। त्यो संस्कारविहीन ढंगबाट अराजनीतिक ढंगबाट भइरहेको प्रस्तुतिहरूको पनि आम जनताले कार्यकर्ताहरूले साथीहरूले सहकर्मीहरूले त्यसको मूल्याङ्कन आफ्नै ढंगबाट गरि नै रहनु भएको हुन्छ, किनभने हामी प्रत्येक दिन जनताको कठ्यारामा आम साथीभाइहरूको कार्यकर्ताहरूको कठ्यारामा उभिरहेकै हुन्छौं, होइन? यो हुँदै हुँदा यति यो सबै प्रक्रियाहरू पूरा गरेर पनि कांग्रेसले एकताबद्ध बाटो पन्ध्रौं महाधिवेशनबाट प्रयोग गर्ने गरी अगाडि बढ्छ भन्ने मलाई लाग्छ।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। दिलीराम सुवेदीजी नमस्कार।
0: यो अवसर आदरणीय श्रोताहरूसँग मेरो आवाज पुर्याइदिने भएकोमा खेमजीलाई त्यही अवसरका निम्ति धेरै धेरै धन्यवाद।
1: थ्याङ्क यू भेरी मच। नमस्कार। वा हुन्थ्यो दिलीराम सुवेदी, आदरणीय श्रोता। नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ, काठमाडौँ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्सन।
2: यो नेपाली रेडियो नेटवर्क
0: हरो विषयमा दरो बहस, नेपाली बहस,
1: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आईबी बैंक सबैका लागि बैंक
4: डिश होम इन्टरनेट। यतिखेर हाम्रो बेसमा गोविन्द केसीको अनसन यतिखेर जारी छ। चिकित्सक संघका पूर्व वरिष्ठ उपाध्यक्ष एवं केसीको आन्दोलनमा लामो समय सँगै रहनुभएका डाक्टर ढुण्डीराज पौडेलसँग बहस गर्दैछौ। पौडेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार डाक्टर साहब।
5: धन्यवाद खेलजी।
4: होइन, यो डाक्टर गोविन्द केसीजीको अनसन बस्ने पनि यो सिजन हुन्छ कि क्या हो? होइन, यो जब जब भर्ना हुने समय आउँछ, जब जब मेडिकल सञ्चालन हुने बेला आउँछ, तब तब उहाँ चाहिँ अनसन बसिहाल्नुहुन्छ, यो किन हो यस्तो?
5: हजुर हजुर, यस्तो यहाँ त गोविन्द केसीको अनसन भन्दा पनि म पनि विगतमा वीर अस्पतालमा कार्यरत रहँदा होस् या अहिले नेपालगञ्ज मेडिकल कलेजमा 7 वर्षदेखि कार्यरत रहँदा होस्, म कर्णाली प्रदेश लगायत सुदूरपश्चिमका अछाम, डडेलधुरा, दार्चुला जिल्ला र पटक पटक त्यहाँ गएर उपचारमा आफूलाई संलग्न गराएको छु। विभिन्न प्रकार स्वास्थ्य शिविरहरू, शल्य चिकित्सा शिविरहरूमा आफूलाई समाहित पनि भएको छु। म त्यस आधारमा मैले के महसुस गरेको छु भने सुदूरपश्चिमका जनताहरूलाई मिनिमम चिकित्सा सेवाबाट उनीहरू वञ्चित रहेको अवस्था छ। त्यसले गर्दाखेरि वर्षौंदेखि नै माग भएको थियो त्यहाँनिर एउटा स्तरीय विशेषज्ञ सेवा सहितको दक्ष जनशक्ति सहितको एउटा उपचार केन्द्र हुनुपर्दछ, स्वास्थ्य हुनुपर्दछ भन्ने माग भएको र त्यो माग पूरा गर्नका लागि चाहिँ अपेक्षाकृत रूपमा सस्तो पनि सहज पनि उपचार सेवा प्रदान हुने संस्था भनेको मेडिकल कलेज, जहाँ एकातर्फ विद्यार्थीहरू चाहिँ पढाइन्छ भने अर्कोतर्फ
4: अहिले दशरथ चन्द मेडिकल कलेज त्यहाँ चाहिँ सञ्चालनको पूर्व तयारी
5: अस्पताल। होइन, मुख्य कुरा यहाँलाई मैले भन्नु खोजेँ, शिक्षण अस्पताल बनिसकेपछि, अस्पताल स्तरोन्नति गरिसकेपछि त्यो जगमा मेडिकल कलेज स्थापना हुने हो। त्यहाँ त्यो विश्वविद्यालय भन्नुहोस् अथवा प्रतिष्ठान भन्नुहोस्, मूल कुरो थियो जसरी भारतमा मोदीले गरेको छ नि त, अस्पतालहरूलाई स्तरोन्नति गर्ने, त्यसको सेवाको चाहिँ स्तरोन्नति गर्ने, गुणात्मक रूपमा पनि त्यसको चाहिँ अस्पतालको स्तरोन्नति गर्ने, सबै प्रकार विशेष सेवाहरूको सुनिश्चित गर्ने, अस्पतालको चाहिँ नि त्यसको क्यापासिटी बिल्डिङ गर्ने, होइन, त्यहाँ जनशक्तिको चाहिँ व्यवस्था गरिसकेपछि स्वतस्फूर्त रूपमा त्यो संस्था चाहिँ मेडिकल इन्स्टिच्युटको रूपमा, त्यो एकाडेमिक रूपमा चाहिँ विकसित हुन्छ। अब हामी यहाँ के भयो भन्दा त्यो अस्पताल बनाउनु तर्फ त वास्ता छैन, फलान व्यक्तिलाई उपकुलपति बनाउने, फलान व्यक्तिलाई यो पदमा चाहिँ भन्नका लागि चाहिँ निज स्वार्थलाई प्रेरित भएर
4: पहिला उपकुलपति नभएपछि, उपकुलपति नभएपछि अनि त्यहाँ चाहिँ कर्मचारी नभएपछि अनि मेडिकल कलेज आफै सञ्चालन हुन्छ, रोबोटले सञ्चालन गर्ने, त्यसो भए
5: त यस्तो छ, यो त अहिले विश्वविद्यालय आइसकेपछि त यो कुनै सिद्धिसकेको पटक्क भइसक्यो, तर विगतदेखि नै यहाँ मैले प्रश्न पार्न खोजेको कुरा के हो भने कुनै पनि ठाउँमा मेडिकल कलेज स्थापना गर्नु भन्नुभयो त पहिला त्यही शैक्षिक शिक्षण अस्पताल भन्नुपर्दछ, त्यो भनेको चाहिँ स्तरीय गुणस्तरीय चिकित्सा सेवा प्रदान हुनुपर्दछ, त्यो अस्पतालहरूलाई चाहिँ अथवा सरकारी अस्पतालहरू रहेका पनि, जस्तो सिटी अस्पताल छ, जस्तो अहिले नेपालमा पोखरालाई पनि त्यही रूपमा रूपान्तरण गरिएको छ भनेपछि, र भारतमा मोदीले अहिले दर्जनौं ठाउँमा त्यो किसिमको चाहिँ अस्पतालहरू रूपान्तरण गर्ने, अस्पताल स्तर वृद्धि गरेर त्यसको जगमा मेडिकल कलेज स्थापना हुने हो कि, अरू अन्यान्य विषयको जस्तो विश्वविद्यालय गठन गरेर एउटा चाहिँ कोठा लिएर त्यहाँ चाहिँ हल बनाएर पढाउने कुरा छैन नि त। स्तरीय चिकित्सा सेवा र शिक्षा एकअर्काका परिपूरक हुन्, एकअर्का अन्तर्निहित भएको हुनाले स्तरीय चिकित्सा शिक्षाको लागि पनि त्यसको पूर्वाधार भनेको स्तरीय चिकित्सा सेवाको सुनिश्चितता हो, त्यसको लागि चाहिँ केही प्रकारको मेडिकल
4: यहाँको
5: अस्पताल बन्यो, त्यो त मूल रूपमा चाहिँ अस्पताल सञ्चालन गइसकेको भयो त मेडिकल कलेज स्थापना गर्नको लागि, त्यहाँ पढाइ पढ्नको लागि त अस्पताल चाहिँ भन्नुपर्छ, 300 सयको अस्पताल सञ्चालन हुनुपर्छ,
4: तपाईँहरूको माग एकदम राम्रा छन्, होइन, मागहरू राम्रा छन्, जनताले बुझ्या पनि छन्, तर डाक्टर गोविन्द
5: मेरो माग होइन, म त चितवनवासीको मान्छे हो, तर म सुदूरपश्चिमको एउटा यो देशको नागरिक
4: भएको, किन हो अहिले चाहिँ गोविन्द केसीको अनसन किन, डाक्टर साहबको अनसन किन,
5: यहाँको गोविन्द केसीको अनसनको बारेमा त न मसँग कुनै कुरा भएको छ, न उहाँसँग मेरो कुनै छलफल भएको छ, न मैले अनसनको बारेमा उहाँसँग,
4: होइन, लामो समय तपाईँ काम पनि गर्नु भएको छ नि त उहाँसँग, होइन, आन्दोलनमा साथ दिनुभयो नि त पहिला, होइन,
5: यस्तो छ, म नेपाल चिकित्सा संघको वरिष्ठ सदस्य भएको नाताले विगतमा चिकित्सा सेवालाई चाहिँ चिकित्सा शिक्षालाई एउटा नियमन गर्नका लागि चिकित्सा शिक्षामा देखा विकृत विसङ्गत विकृतिहरू अन्त्यका लागि चाहिँ उहाँसँग अग्रज जाहेर गरेको हो विगतमा, तर यसको मतलब यो होइन कि डाक्टर गोविन्द केसी माग प्रत्येक मागहरूमा एकदम समर्थन गर्दै फलन व्यक्तिलाई चाहिँ हटाउ फल राख भन्दै हामी, मेरो काम होइन,
4: बेमौसमी बाजा बजाउ बताउँदै हुनुहुन्छ होइन धनगढीबाट,
5: तर उहाँले त के आधारमा उहाँले के देख्नुभयो, किनभने यो प्रश्न छ हेर्नुहोस्, हामीले सत्यलाई लुकाउन सकिन्न। डाक्टर गोविन्द केसी नभएको भए सायदै गेटामा त्यो चाहिँ सार्वजनिक अस्पताल बन्थ्यो होला, भवन निर्माण उहाँले त पटक पटक चाहिँ यो त्यसको लागि ठुलो योगदान दिनुभएको छ भन्ने कुरा त जगजाहिरै छ।
4: विगतमा
5: चाहिँ यो अस्पताल बनाउन दिनु हुँदैन भनेर पनि जुन का स्वार्थ खेलहरू भएका थिए। सबभन्दा विडम्बना के हो भने त्यहीका नागरिकहरूबाट जुन किसिमको चाहिँ पहल हुनुपर्ने थियो त्योभन्दा पनि एउटा डाक्टर गोविन्द केसी एउटा चाहिँ दोलखा जिल्ला रामचार जिल्ला जन्मेका मान्छे चिचिङमा छन् काम गरेका मान्छेले त्यहाँका सुदूरपश्चिम जनताका प्रतिको चाहिँ जुन भावना व्यक्त गर्नुभयो, जुन माया ममता प्रदर्शन गर्नुभयो, उहाँले चाहिँ त्यो किसिमको चाहिँ अभियान चलाउनु भयो, त्यसको लागि त उहाँलाई हामीले सधैँ पनि सम्मान गर्नै पर्दछ। तर बाँकी कुरा चाहिँ के भने डाक्टर गोविन्द केसीले चाहिँ नियुक्ति गर्ने क्रममा उपकुलपति नियुक्ति गर्ने क्रममा रजिस्टर नियुक्ति गर्न कसलाई कुन पदमा चाहिँ राख्नुहुन्छ उपयुक्त हुन्छ हुन्न भन्ने कुरा उहाँले किन भन्नुभयो त उहाँले भन्ने कुरा हो। त्यो मेरो विषयको सरकार हो, मेरो विषय सरकार भनेको एउटा लामो समयसम्म 3 दशकभन्दा बढी नेपालको सरकारी शिक्षा सेवामा बिताएको हुनाको नाताले मैले के चाहन्छु भने सुदूरपश्चिम राम्रो एउटा स्तरीय अहिले 600 अस्पताल सञ्चालन गर्न पनि बाधा छ, अहिले झन् सजिलो पनि छ, किन भन्दा विश्वविद्यालय पनि अहिले चाहिँ शिक्षा मन्त्रालय अन्तर्गत पर्ने भएको हुनाले जसो शिक्षा मन्त्रालय अन्तर्गत चाहिँ टिचिङ हस्टल पनि छ, र त्यो संस्था दुईटै संस्था समन्वय गराएर यथाशीघ्र अस्पताल चाहे सरकारले चाहे भनेदेखि चाहिँ स्वास्थ्य मन्त्रालयबाट यो भएन, अन्य अन्य अस्पतालहरू स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका छन्, तर यो चाहिँ विश्वविद्यालय भएको हुनाले चाहिँ शिक्षा मन्त्रालय मात्र रहेको हुनाले मेरो अनुरोध मेरो सुझाव के हो भनेदेखि अझै पनि केही बिग्रेको छैन, शिक्षा मन्त्रालय अन्तर्गतकै त्रिवेणी विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पताल र त्यसलाई त्यसो समन्वय गर्न सकियो भने मलाई लाग्छ सुदूरपश्चिम जनताहरूले 1 वर्षभित्र नै राम्रो स्तरीय शिक्षा सेवा प्रदान गर्न पाउन सक्नेछन्। अस्पताल भन्ने कुरा त्यो राम्रो भन्ने कुरा पनि होइन, सेवा प्रवाह पनि चाहिँ यो मेडिकल कलेज स्थापनाको विश्वास भइसक्यो, अझै पनि यहाँ कति कमजोरीहरू छन्, त्यसले गर्दा क्रमशः विकास हुन जाने हो, स्टेप बाई स्टेप हुने हो, त्यसले गर्दा त्यो होस् भन्नका लागि मात्रै मैले सरकार राखेको हो।

नेपाली खबरमा विनु शर्माको नमस्कार। चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरूद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर संचालन गर्न आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तीमा पछिल्ला दिनमा चिकित्सक स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कार्यवाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढ़ाइरहेको समेत मन्त्रालयले जनाएको छ। नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्य मन्त्री निशा मेहताले घाइते चिकित्सक डाक्टर प्रमोद रामलाई थप उपचारका लागि काठमाण्डु ल्याउने व्यवस्था मिलाउनुका साथै ट्रमा सेन्टर पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो। मन्त्री मेहताले दोषीमाथि कड़ा कार्यवाही गर्न सुरक्षा निकायलाई निर्देशन दिँदै स्वास्थ्य सेवा अवरूद्ध हुन नदिन निरन्तर पहल समेत गरिरहनु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका पाँच मुगलिन बजारको सार्वजनिक शौचालय नजिकै सुक्खा पहिरो खसेपछि नारायणगढ़ मुगलिन सड़क खण्ड दुईतर्फी अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान 8:30 बजेको समयमा पहिरो खसेको हो। पहिरो हटाउन करिब 2 घण्टा लाग्ने प्रहरीले जानकारी दिएको छ। संसदीय समय समितिको बैठक बस्दैछ। आज बिहानका लागि तय भएको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बाको सुनवाई गर्ने कार्यसूची छन्। संसदीय समय समितिले सुनवाई गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। समितिले यसअघि प्रमुख आयुक्त र आयुक्त विरूद्ध उजुरी आह्वान गरेको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिशका आधारमा 1 दर्जन हाराहारीका निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐन 2063 को दफा 63 बमोजिम उनीहरूलाई 6 महिनादेखि 2 वर्षसम्मका लागि कालो सूचीमा राखिएको जनाएको हो। कार्यालयको साउन 11 गतेको निर्णय अनुसार कालो सूचीमा परेका कम्पनी तथा संयुक्त उपक्रमले तोकिएको अवधि भर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्। नेपाल चीन सीमा स्थित रसगढ़ी नाकामा 1 दशकदेखि एकीकृत भन्सार भवन निर्माणाधीन अवस्थामा छ। 3 वर्षमा सक्ने गरी 2073 सालमा निर्माण शुरू भएकोमा 10 वर्ष भइसक्दा पनि सकिएको छैन। त्यहाँ सुरक्षा निकायका लागि 2 वटा र भन्सारको 1 भवन निर्माण भइरहेको छ। भवन निर्माणका लागि 2073 सालमा 54 करोड़ रूपियाँमा श्याम सुन्दर रविना जेवीले ठेक्का लिएको थियो। 3 वटा भवन 3 वर्षमा बनाउने सम्झौता थियो। हालसम्म भवन निर्माणमा 65% भौतिक प्रगति भएको सगन शहरी तथा भवन निर्माण आयोजना धादिङका प्रमुख सशिन्द्र घिमिरेले बताएका छन्। उनका अनुसार निर्माण कम्पनीले 6 देखि 8 महिनामा सक्ने भनेर फेरि थप समय मागेको छ। हौस त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: चैते धानमा नेक ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
0: रोगको लागि अनुकूल मौसम,
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
0: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
1: खेतमा पानी जमाइराख्ने।
0: वेबिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
3: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
5: कलेजका विशेषताहरू:
3: पर्याप्त सुविधा सहित आफ्नै भवन,
5: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
3: पर्याप्त छात्रवृत्ति व्यवस्था,
5: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556493495।
2: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवा कराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: Radio Simon 89.8 MHz.
1: साहिनो समय सूचक अहिले बिहानको 11 बज्यो. इट्स 11 AM.

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
3: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन खुन्नी।
4: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझेन छोरी?
5: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
4: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
5: बाबा, हाम्रै पश्चिम स्टोनको सार्दनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
4: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
5: सम्पर्क नम्बर 9845082997,
3: 9855010997।
6: ए लौ न लौ लौ, चटाइङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चटाइङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: होइन है दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
11: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
10: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
11: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बीच चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने, मोबाइल 9845059486।
12: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
11: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच चनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 98552754, 98455204, इमेल lok.logic2@gmail.com।
12: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोलुसन।
13: हेलो हेलो 1 2 3 चेक।
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: 5 islets on the moon radio silence 89.8 MHz.
1: चैते धानमा नेक ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
2: खेतमा पानी जमाइ राख्ने,
1: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
2: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणको लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550-60359 र 98550-67359।
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
7: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
6: कलेजका विशेषताहरू,
7: पर्याप्त सुविधा सहित आफ्नै भवन,
6: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तक।
7: कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556-93-495।
8: Radio Simon 89.8 MHz।
9: साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो। 8:12 PM।

विशेषता इरान युद्धमा 18 अमेरिकी सैनिकको ज्यान गयो, सस्ते भन्दा धेरै खाइते। चिनिया एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह। र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार तेस्रो हार, नामिबियासँग 3 रनले पराजित। नेपालले अब भोलि आयोजक नेदरल्याण्डसँग खेल्ने।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सुनसरीको पछिल्लो अवस्था सम्बन्धी खबरबाट, सुनसरीको देवानगंज क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटना र त्यसपछि उत्पन्न अवस्थालाई ध्यानमा राखेर प्रशासनले हिजो केही ठाउँमा कर्फ्यू र निषेधाज्ञा लगाएको थियो। आज पछिल्लो अवस्थाको मूल्याङ्कनका आधारमा राजमार्ग क्षेत्रको कर्फ्यू हटाइएको सुनसरी प्रशासनले जनाएको छ। सुनसरीको देवानगंज क्षेत्रमा सहज हुन थाले पनि पूर्व पश्चिम राजमार्ग अन्तर्गत कोइटहरीको पकलीदेखि कोसीबारेसम्म ठाउँ ठाउँमा प्रदर्शन शुरू भएको छ। प्रदर्शनकारीहरूले सड़कमा टायर बालेर अवरोध गरेपछि यातायातका साधन अवरूद्ध भएका हुन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार देवानगंज क्षेत्रमा साम्य हुँदै गए पनि पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीका ठाउँ ठाउँमा अवरोध भएपछि इटहरीबाट पश्चिम गाड़ी पठाउन रोकिएको छ। प्रदर्शनकारीहरू उत्तेजित भएर प्रदर्शन गरिरहेकाले जुनसुकै बेला जे पनि हुन सक्ने खतरा रहेको छ। सुनसरीको कप्तानगंजमा दुई समूहबीच भएको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोलीबाट एकजनाको मृत्यु भएको छ भने 21 जना घाइते भएका छन्। घटनाको विरोधमा विराटनगरमा भएको प्रदर्शन र यातायात अवरोधको जोखिमका कारण मंगलबार नगरका शैक्षिक संस्था स्वत स्फूर्त रूपमा बन्द भएका छन्। घटनाको शोकमा देवानगंज र हरिनगर गाउँपालिकाले सार्वजनिक विदा दिएका छन् भने दक्षिणी भेगमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। चिकित्सकहरूले आज अस्पतालहरूमा ओपीडी सेवा बन्द गर्दा सर्वसाधारण उपचारबाट वञ्चित भएका छन्। स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामी र तिनका आफन्त ओपीडी टिकट नपाएर अलपत्र परेका छन्। नारायणी अस्पतालमा वीरगंजमा डाक्टर प्रमोद राममाथि घुटपिट भएको घटनाको विरोधमा आज चिकित्सक तथा स्वास्थ्य कर्मीहरू आन्दोलनमा छन्। उनीहरू देशभर आकस्मिक बाहेक सेवा बन्द गरेका छन्। त्यसैले वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, सिभिल अस्पताल जस्ता ठूला सरकारी अस्पतालहरूमा आज ओपीडीमा बिरामी जाँच भएको छैन। ओपीडी टिकट लिने ठाउँमा सेवा बन्दको सूचना टाँसिएको छ। स्वास्थ्य जस्तो अत्यावश्यक क्षेत्रमा सेवा बन्द हुँदा सर्वसाधारण मर्कामा परेका छन्। बिहान उठेर तरकारी किन्न जाँदा होस् या लत्ता कपड़ा जोड्दा आम उपभोक्ताको साझा बोगा एउटै छ। महँगीले ढाड सेकिन्छ, गुणस्तरको कुनै टुङ्गो छैन र पसलले पछि फरक मूल्य तिर्न बाध्य हुनुपर्छ। बजारमा व्यापारीहरूको मनोमानी उस्तै छ भने महँगी कालोबजारी र गुणस्तरीन वस्तुको बिगबिगीले आम उपभोक्ता आजित भएका छन्। सरकारले दैनिक बजार अनुगमन टोली खटाएको बताउँछ। हरेक दिन महिना र वर्षान्तमा 100 पसल अनुगमन गरेको र लाखौं रूपियाँ जरिवाना तिराएको तथ्याङ्क गर्वसाथ सार्वजनिक पनि गर्छ। तर सरकारले जतिसुकै अनुगमन तथ्याङ्क देखाए पनि बजार भने रत्तीभर सुध्रिएको देखिँदैन। बजार व्यवस्थित बनाउन र उपभोक्ता हक संरक्षण गर्न सरकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतोल विभागले बजारको क्षेत्रगत अनुगमन, मूल्य नियन्त्रण र आपूर्ति व्यवस्था सहज बनाउन दिनरात मिहिनेत गरेको दावी गर्दै आएका छन्। तर उपभोक्ता र बजार अवस्था हेर्दा यी निकाय पूर्ण रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न असक्षम रहेको सर्वसाधारणहरूले गुनासो गरिरहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नेपालको पूर्वी नाका काकरभुट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष 2082-83 9447 जना विदेशी पर्यटक नेपाल भित्रेका छन्। अध्यागमनकारीले काकरभुट्टाका निमित्त प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार उक्त अवधिमा दैनिक सरदर 26 जना विदेशी पर्यटक यो नाका भएर नेपाल प्रवेश गरेका हुन्। छिमेकी मुलुक भारतका नागरिकका लागि भिसा अनिवार्य नभएकाले यो तथ्याङ्कमा भारतीय पर्यटकको संख्या समावेश गरिएको छैन। नाकाबाट कुल 86 देशका नागरिक आवत गरे पनि सबैभन्दा बढ़ी भूटानी पर्यटक भित्रेका छन्। कुल आगमनको 53% अर्थात 4994 जना भूटानी नागरिक रहेका छन्। बाजुराका गर्भवती महिलाहरू अझै पनि बाटोमै बच्चा जन्माउन बाध्य हुँदै आएका छन्। नजिकमा स्वास्थ्य सुविधा नहुनु र गाउँ बस्ती सड़क सञ्जालको पहुँचबाट टाढा हुनुका कारण त्यहाँका गर्भवती महिलाले बीच बाटोमै सुत्केरी हुनुपर्ने अवस्था रहेको छ। जिल्लाको गौमूल गाउँपालिका 5 कोटकी 20 वर्षीय कमला बुढाले आइतबार बिहान बाटोमै छोरीलाई जन्म दिएकी छन्। सुत्केरी गराउन उनलाई ओडामा रहेको नकरडा स्वास्थ्य केन्द्रतर्फ लगिँदै थियो तर व्यथा चाँडै लाग्नु र स्वास्थ्य संस्था टाढा भएका कारण उनले बीच बाटोमै बच्चा जन्माउनु परेको हो। उनको देखि स्वास्थ्य संस्था पुग्न करिब 1 घण्टा पैदल हिँड्नुपर्ने अवस्था रहेको छ। भौगोलिक विकटताका कारण गर्भवती महिला समयमै स्वास्थ्य संस्थामा पुग्न नसक्दा बीच बाटोमै बच्चा जन्माउनु पर्ने अवस्था आउने गरेको जनाइएको छ। गौमूल गाउँपालिकाका धेरै गाउँबस्ती अझै दुर्गममा रहेका छन्। ती क्षेत्रमा न सड़क सुविधा सहज छ न त पर्याप्त स्वास्थ्य सेवाको पहुँच नै पुगेको छ। वडा कार्यालयसम्म सड़क पुगे पनि वर्षायाममा उक्त सड़क समेत अवरूद्ध हुने गरेको छ। यही समस्याका कारण महिलाहरूले बाटो नै बच्चा जन्माउनु पर्ने बाध्यता रहेको छ। कर्णाली सरकारले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ। नयाँ मुख्यमन्त्रीको दावीका लागि आज बेलुका 5 बजेसम्मको समय सीमा तोकिएको छ। प्रदेश प्रमुख योगेन्द्र जोशीले शनिबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यहरूलाई आज साँझ 5 बजेभित्र मुख्यमन्त्री पदका लागि दावी पेश गर्न आह्वान गर्नु भएको थियो। नेपाल चीन सीमा स्थित रसुवागढ़ी नाकामा 1 दशकदेखि एकीकृत भन्सार भवन निर्माणाधीन छ। 3 वर्षमा सक्ने गरी 2073 सालमा निर्माण शुरू भएकोमा 10 वर्ष भइसक्दा पनि सकिएको छैन। त्यहाँ सुरक्षा निकायका लागि 2 वटा र भन्सारको एउटा भवन निर्माण भइरहेको छ। भवन निर्माणका लागि 2073 सालमा 54 करोड़ रूपियाँमा श्याम सुन्दर रबिना जेवीले ठेक्का लिएको थियो। 3 वटा भवन 3 वर्षमा बनाउने सम्झौता थियो तर हालसम्म भवन निर्माणमा 65% भौतिक प्रगति भएको सघन शहरी तथा भवन निर्माण आयोजना धादिङका प्रमुख ससिन्द्र घिमिरेले बताएका छन्। उनका अनुसार निर्माण कम्पनीले 6 देखि 8 महिनामा सक्ने भनेर फेरि थप समय मागेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। गएको पित्रो भएको इरानसँगको युद्धका क्रममा अहिलेसम्म 18 अमेरिकी सैनिकको ज्यान गएको विवरण सार्वजनिक भएको छ। त्यस्तै आफ्ना 624 जना सैनिक घाइते भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। डिफेन्स क्याजुअल्टी एनालाइसिस सिस्टमका अनुसार जुलाई 25 इरान विरूद्ध संचालन भएको सैन्य अभियान एपिक फ्यूरीका क्रममा 14 सैनिकको ज्यान गएको र 417 जना घाइते भएका हुन्। यसै गरी गएको जुलाई महिनामा इरान विरूद्ध पुनः शुरू भएको ओभरसिज अपरेशन्स सैन्य अभियानमा आफ्ना 4 सैनिकको ज्यान गएको र 2007 जना घाइते भएका अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ। पेन्टागनले तथ्याङ्क प्रणालीमा थपेको नयाँ श्रेणी ओभरसिज अपरेशन्समा ज्यान गुमाएका सैनिकको नाम मात्रै समावेश रहेको जनाइएको छ। यसमा सैनिकको मृत्यु वा घाइते भएको समय ठाउँ र कारणबारे भने विस्तृत विवरण छैन। इरानसँगको द्वन्द्वको नयाँ चरणमा 4 जना सैनिकको ज्यान गएको पुष्टि भए पनि घाइते भएका सबै सैनिक इरानसँगको द्वन्द्वसँग सम्बन्धित छन् वा छैनन् भन्नेबारे पेन्टागनले स्पष्ट पारेको छैन। अमेरिकाकै कानून अनुसार कंग्रेसको अनुमति बिना राष्ट्रपतिले सामान्यतया अमेरिकी सेनालाई 60 दिनभन्दा धेरै समयसम्म शत्रुतापूर्ण कार्यवाहीमा संलग्न गराउन पाउँदैनन्। त्यस्तै चीनले अमेरिकालाई चिनिया कृत्रिम बुद्धिमता अर्थात एआई कम्पनीहरूलाई बदनाम गर्न र प्रतिबन्धको थम्की नदिन आग्रह गरेको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले केही वरिष्ठ अमेरिकी अधिकारीले सार्वजनिक रूपमा चिनिया एआई कम्पनीहरूको उन्नत अमेरिकी मोडलहरूको प्रयोगको बारेमा अनुसन्धान गर्न आह्वान गरेको र अमेरिकी बौद्धिक सम्पत्तिको चोरी जस्ता आधारमा उनीहरूमाथि प्रतिबन्ध लगाउन सक्ने रिपोर्टको टिप्पणी गरिएको हो। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टूमा नेपालले लगातार तेस्रो खेल हारेको छ। नेदरल्याण्डसमा चलिरहेको श्रृंखला अन्तर्गत गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको हो। 212 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 50 ओभरमा 6 विकेट गुमाउँदै 208 रन मात्र बनाउन सक्यो। नामिबियाका लागि ज्याक ब्रोसिलले 3 विकेट लिए भने रूबेन ट्रम्प लमनले 2 विकेट लिए। नेपालका करण केसीले 5 विकेट लिए। यसअघि करण नेपालका लागि ओडीआई क्रिकेटमा 100 विकेट पूरा गर्ने दोस्रो खेलाड़ी पनि बनेका छन्। यसअघि नेपाल आयोजक नेदरल्याण्डसँग 6 विकेटले र नामिबियासँग 8 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै नेपालका लागि लीग टूको शीर्ष चारमा रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना कठिन बनेको छ। नेपालले अब श्रृंखलाको अन्तिम खेल भोलि आयोजक नेदरल्याण्डसँग खेल्नेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सुनसरीको दिवानगंजको अवस्था सामान्य बन्दै डरीदेखि कोशी ब्यारेजसम्म भने ठाउँ ठाउँमा प्रदर्शन। पूर्व पश्चिम राजमार्ग अवरूद्ध। विराटनगरका विद्यालय बन्द। देशभरका अस्पतालमा ओपीडी सेवा बन्द भएपछि सर्वसाधारण उपचारबाट वञ्चित। बजार अनुगमन कर्मकाण्डी बन्दै जरिवाना काटेर मक्क सरकार। उपभोक्ता ठगिएको ठगिए। काकभिट्टाबाट 1 वर्षमा भित्रिए 86 देशका 9,000 पर्यटक धेरै भूटान र अमेरिकी नागरिक। आज कर्णालीको 5 मुख्यमन्त्रीमा मंगल बहादुर शाही नियुक्त हुँदै 3 वर्षमा सकिनुपर्ने रत्नगढ़ी एकीकृत भन्सार भवन 10 वर्षसम्म अधुरै। बाजुरामा स्वास्थ्य पहुँचको पीड़ा। अझै हटेन बाटोमै सुत्केरी हुने बाध्यता। इरान युद्धमा 18 अमेरिकी सैनिकको ज्यान गयो। 600 भन्दा धेरै घाइते। चिनिया एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह। र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार तेस्रो हार। नामिबियासँग 3 रनले पराजित। नेपालले अब भोलि आयोजक नेदरल्याण्डसँग खेल्ने। हवस् त नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: Supply Islet Sunday Nuncha Radio Silo 89.8 Megahertz
1: Sahino Samay Sutak Ahile Dusoko Ek Bajyo It's 1 PM
0: Supply Islet Sunday Nuncha Radio Silo 89.8 Megahertz
2: चैते धानमा नेक ब्लास्टको समस्या
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी
0: नेक
1: समय सूचक

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
1: पाहिनो समय सूचक अहिले दिउँसोको 1 बज्यो। It's 1 PM।
0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
3: खेतमा पानी जमाइराख्ने।
2: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
5: कलेजका विशेषताहरू:
6: पर्याप्त सुविधा सहित आफ्नै भवन,
5: मल्टिमिडिया, ई-लाइब्रेरी तथा पुस्तकालय सुविधा,
6: पर्याप्त छात्रवृत्ति व्यवस्था,
5: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
4: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने व्यवहार अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगा।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: alle Sunday Nuncha Radio Silence 89.8 MHz.
1: ओए केटा, म त सक्दिनँ हिँड्ने यहाँ. कति दिन लाग्छ अन्त?
2: आज गएर देउराली बस्ने हो. अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी.
1: हो र?
3: यसको हिँडाइले त चार दिनमा नै पुगिन्न. जा मिना.

0: म त सक्दिनँ होइन, कति दिन लाग्छ अन्त?
1: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
0: हो र?

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: पहिलो समय सूचक अहिले दिउँसोको 2 बज्यो PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
2: होइन है दिदी, कता हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
3: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
2: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
3: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बीच चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने। मोबाइल 98452049486।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै हर वर्ष इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक
2: छोयो कि चल्यो
3: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
4: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुरबी सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850524454 9855204454 इमेल lok.logic2@gmail.com
3: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोलुसन
5: अफिस आउन जान साह्रै गाह्रो भयो एउटा साधन लिउँ कि भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला
6: लिन्छु मात्र होइन भटभटे रिकन्डिसन एन्ड ओट्सबाट लिइहाल न मैले त त्यहीँबाट लिएको अहिलेसम्म राम्रै चलिरहेछ
5: ए हो र म पनि त्यही जानु पर्यो भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो एउटै ठाउँमा हुने भयो
7: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपथ मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ
5: प्रोप्राइटर अमित परसाई भटभटे रिकन्डिसन एन्ड वर्कसप भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो मोबाइल 9855082751
8: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन हुन्नी
9: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
10: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
9: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
10: बाबा हाम्रै पसिन स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छ नि
9: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन
10: सम्पर्क नम्बर 9875082997
6: 9855010997
11: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: ಐಲೆಟ್ಸೊಂದೇ ನೂಂಚ ರೇಡಿಯೋ ಸೈನಸ್ 89.8 ಮೆಗಾಹರ್ಟ್ಸ್.
1: साहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो 83 PM.
2: हेलो हेलो 1 2 3 चेक.
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz.
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना.
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ. पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्.
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै. सम्पर्क नम्बर 0564909959, 98550-60359 र 98550-67359.
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना.
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ.
5: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
5: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
5: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन.
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन. सम्पर्क नम्बर 0564-93-495.
6: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना. चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ. सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ. टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ. विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ. राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने व्यवहारा अनुरोध छ. जिल्ला प्रशासन कार्यालय चितवन.
7: चैते धानमा नेक ब्लास्टको समस्या.
8: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ. एक किसिमको ढुसी जन्य रोग हो. यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ.
7: रोगको लागि अनुकूल मौसम:
8: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ. समाधानका उपायहरू:
7: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने.
8: खेतमा पानी जमाइराख्ने.
7: वेभिस्ट्रिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने.
8: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा. चाहिँ 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
9: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगा।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: alle stunder nunca. Radio Sinus 89.8 MHz.
1: साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो PM.
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेन्स 89.8 MHz.

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM
1: रेडियो साइन 89.8 MHz
2: चैते धानमा नेक ब्लास्टको समस्या
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
3: खेतमा पानी जमाइराख्ने
2: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
0: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
5: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556409959 9550506359 र 9550607359।
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
0: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
6: कलेजका विशेषताहरू
0: पर्याप्त सुविधा सहित आफ्नै भवन
6: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
0: पर्याप्त छात्रवृत्ति व्यवस्था
6: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0556493495।
4: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: तर हामीसँग त पखेटा छैन, कसले पुऱ्याइदिन्छ र?

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 MHz।
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो (6 PM)
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 MHz।

0: 60 चिकित्सकको सामूहिक राजीनामा सुरक्षाको माग गर्दै आन्दोलन थप सर्कियो सेवा नरोक्न मन्त्रालयको आग्रह मानव अधिकार आयोगद्वारा वार्ताबाट समाधान खोज्न अपील
1: सुनसरी घटनामा तनाव कायमै महेन्द्र राजमार्ग र इनरुवा क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू मोरङभर डीजे प्रयोगमा रोक धौली गंगा बाँधको गेट सफाईका लागि खोलिँदै महाकाली किनारमा सतर्कता अप्नाउन आग्रह
0: प्यांक्रियाज क्यान्सरसँग लामो संघर्षपछि कंग्रेस वरिष्ठ नेता गोपाल मान श्रेष्ठको निधन भोलि सानेपामा श्रद्धाञ्जलीपछि अन्त्येष्टि गरिने एमबीबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप दुईजना पक्राउ
1: ट्रम्प नेतान्याहु भेटमा मध्यपूर्व संकट केन्द्रमा इरानको आणविक कार्यक्रम गाजा र लेबनान बारे उच्चस्तरीय छलफल हुँदै भारतमा विद्यार्थी दमनबारे सर्वोच्चको कड़ा आदेश पक्राउ परेकालाई तत्काल रिहा गर्न निर्देशन
0: र खेलकुदमा नेपालको चुनौती थपियो क्रिकेटमा वरियता खस्कियो भलिबल टोली जीतविहीन मेहबूब आलम भने एसियन लिजेन्ड्स लीग खेल्दै अन्तर्राष्ट्रिय मञ्चमा फर्किने
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
4: ए भतिज त एकाएक शाकाहारी भइसरे कमजोर होला है कमजोर
5: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
4: जे पाए त्यही खालास अनि रोगले समात्ला
5: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
4: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
0: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं स्वास्थ्य क्षेत्रको आन्दोलन सम्बन्धी खबरबाट वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालमा गरिएको तोडफोड़को घटनापछि स्वास्थ्य क्षेत्रको आन्दोलन थप सर्किएको छ सुरक्षाको प्रत्याभूति नभएको भन्दै अस्पतालमा कार्यरत 68 जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् भने आन्दोलनका कारण आकस्मिक बाहेका सेवा प्रभावित भएका छन् गत शनिबार एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालको आकस्मिक कक्षमा तोड़फोड़ गर्नुका साथै ड्यूटीमा रहेका डाक्टर प्रमोद राममाथि कुटपिट गरेका थिए घटनापछि चिकित्सकहरूले आफू असुरक्षित बनेको भन्दै दोषीमाथि तत्काल कानूनी कार्यवाही र स्वास्थ्य कर्मीको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् चिकित्सकहरूको अनुसार घटनापछि जिल्ला प्रशासन कार्यालयमा भएको छलफलका क्रममा समेत अपमानजनक व्यवहार भएको महसुस भएपछि सामूहिक राजीनामा दिने निर्णय गरिएको हो अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्टलाई बुझाइएको राजीनामा पत्रमा सुरक्षा प्रत्याभूति बिना उपचार सेवा दिन नसकिने बताइएको छ यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनरत चिकित्सकलाई अस्पताल तथा ओपीडी सेवा बन्द नगर्न आग्रह गरेको छ उता राष्ट्रिय मानव अधिकार आयोगले चिकित्सकमाथि भएको कुटपिट र अस्पतालमा भएको तोड़फोड़को घटनाको कड़ा निन्दा गर्दै दोषीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ साथै स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा अवरूद्ध हुँदा नागरिकको मौलिक स्वास्थ्य अधिकार प्रभावित हुने भएकाले आन्दोलनरत चिकित्सक सरकार मृतकका परिवार तथा सम्बन्धित सबै पक्षलाई वार्ता मार्फत समस्या समाधान गर्दै स्वास्थ्य सेवा यथाशीघ्र सुचारू गर्न आयोगले आग्रह गरेको छ यता नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग तत्काल सम्बोधन गरी स्वास्थ्य सेवा सुचारू गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको छ
1: जिल्ला प्रशासन कार्यालय सुनसरीले भने महेन्द्र राजमार्ग र आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ आज अपरान्ह 3:30 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन 2028 दफा 6 बमोजिम कर्फ्यू आदेश जारी भएको हो सुनसरी जिल्लामा पर्ने महेन्द्र राजमार्गको 4 किल्ला तथा इनरुवा बजार क्षेत्र सिमानाभित्र कसैले आवाज जावत गर्न तथा कुनै पनि प्रकारको भेला जुलुस प्रदर्शन सभा बैठक घेराउ गर्न नपाउने गरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको हो। पूर्व पकली चोकसम्म पश्चिम कोशी ब्यारेजको पुल उत्तर र दक्षिण महेन्द्र राजमार्गदेखि 200 मिटर क्षेत्रसम्म यस्तो आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालले जानकारी दिनुभयो। आज सुनसरीको कोशी कटान क्षेत्रको अवस्था थप तनावग्रस्त बनेको छ। प्रहरी पनि सो क्षेत्रमा तैनात छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाको विरोधमा उत्रिएको समूहले आगजनी गरेको छ। आइतबार कप्तानगंजमा 2 समूहको झडप नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर 1 जनाको मृत्यु भएको थियो, 9 जना घाइते भएका थिए। कर्फ्यू उल्लंघन गर्दै हिजो पनि दिनभर प्रदर्शन भएको थियो। उता डीजे प्रयोगको विषयमा सुनसरीबाट शुरू भएको विवादले उग्र रूप लिएपछि मोरङ प्रशासनले जिल्लामा डीजे अर्थात ठूलो आवाज दिने साउण्ड सिस्टम प्रयोगमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले आज सूचना जारी गर्दै मोरङ जिल्लाभर डीजे प्रयोग गर्न निषेध गरेको हो। प्रशासनले कसैले डीजे प्रयोग गरी कानून बमोजिम कार्यवाही गरिने चेतावनी समेत दिएको छ।
0: भारततर्फ रहेको धौलीगंगा जलविद्युत आयोजनाको बाँध सफाईका लागि खोलिने भएको छ। बाँध खोलेसँगै नदीको जलस्तर बढ़न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले नदी किनाराका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट प्राप्त पत्रका आधारमा जारी सार्वजनिक सूचना अनुसार साउन 13 गते बुधबार बिहान 6 बजेदेखि साउन 15 गते शुक्रबार अपरान्ह 6 बजेसम्म करिब 36 घण्टा धौलीगंगा पावर स्टेशनको स्लुइस गेट सफाईका लागि बाँध खोलिनेछ। त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ़न सक्ने सम्भावना भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक पूर्व सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले अनुरोध गरेको छ। प्रशासनले नदी किनारामा अनावश्यक आवत जावत नगर्न, नदीमा माछा मार्न, ढुंगा बालुवा संकलन गर्न तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न सचेत रहन आग्रह गरेको छ।
1: सर्वोच्च अदालतले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूले दल त्याग गरेको अवस्थामा दायर गरेको रिट खारेज गरेको छ। यसअघि अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले आज रिट खारेज गरेको हो। न्यायाधीश सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको छ। निर्वाचन आयोग बहादुर भवन कान्तिपथ काठमाडौँ विरूद्ध काठमाडौँ नेपाली कांग्रेस केन्द्रीय कार्यालय, नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति, नेपाली कांग्रेस जिल्ला कार्य समिति गुल्मी, यस्तै चम्पादेवी गाउँपालिका कालिका ओखलढुंगा, नेपाली कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी विरूद्ध पनि सर्वोच्च अदालतमा रिट दायर भएको थियो। रिटमा प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश टेक प्रसाद ढुंगाना र महेश शर्मा पौडेलको इजलासले कारण देखाउ आदेश र अन्तरिम आदेशका लागि छलफलका लागि बोलाएको थियो, तर त्यो रिट आज खारेज भएको छ। दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधिहरूको पद यस हिसाबले गएको मानिएको छ। सर्वोच्च अदालतले आज लामो समयपछि सुनवाई गर्दै यस रिटमा आदेश सुनाएको हो।
0: नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। विगत लामो समयदेखि प्यांक्रियास क्यान्सरबाट पीड़ित हुनुभएका श्रेष्ठ भारतको अस्पतालमा उपचार गराएर फर्किनु भएको थियो। उहाँलाई 14 दिन अघि होलियस अस्पताल भर्ना गरिएको थियो। आजै 2:51 डाक्टरहरूको टीमले श्रेष्ठको निधन भएको घोषणा गरेको श्रेष्ठको सचिवालयका सदस्य सुएक आचार्यले जानकारी दिनुभयो। अस्पतालमा भेटेर फर्किएपछि यही साउन 7 गते कंग्रेस सभापति गगन थापाले श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता घोषणा गर्नुभएको थियो। उहाँको अन्त्येष्टि बुधबार साउन 13 गते बिहान 11 बजे पशुपति आर्यघाटमा गरिने कंग्रेस गण्डकी प्रदेशका उपसभापति मेघलाल श्रेष्ठले जानकारी दिनुभएको छ। अन्त्येष्टि अघि श्रद्धांजलिका लागि उहाँको पार्थिव शरीर कंग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिनेछ। बुधबार बिहान 8 बजेदेखि 11 बजेसम्म पार्टी कार्यालयमा श्रद्धांजली पश्चात उहाँको अन्त्येष्टि गरिनेछ। श्रेष्ठमा पेंक्रियास सम्बन्धी समस्या देखिएपछि नर्भिक र धुलीखेल अस्पतालमा उपचार गरिएको थियो। गोपालमान कंग्रेसका पुराना र प्रभावशाली नेता मध्ये एक हुनुहुन्छ। उहाँले पार्टीको कार्यवाहक सभापति र उपसभापतिको जिम्मेवारी सम्हाल्नु भएको थियो। राजाको प्रत्यक्ष शासनकालमा तत्कालीन कंग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा जेल परेको अवस्थामा श्रेष्ठले पार्टीको नेतृत्व गर्नुभएको थियो। गत वर्ष पुषमा उहाँ देउवासम्म छाडेर विशेष महाधिवेशनका पक्षमा खुल्नु भएको थियो।
1: स्थानीय तहका जनप्रतिनिधिले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सर्वोच्च अदालतले फैसला सुनाएको छ, रिट खारेज गरेको छ। यसै विषयमा कुराकानी गर्न अधिवक्ता राजु कटुवाल अहिले हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। यहाँलाई स्वागत छ। हेलो हेलो, उहाँसँगको सम्पर्क विच्छेद भएको छ। हामीले यो खासमा रिट कारण देखाउ आदेश दिएको थियो यसअघि स्थानीय तहका जनप्रतिनिधिहरूले दल त्याग गर्दाखेरिको अवस्थामा के गर्ने भनेर यसमा अन्तरिम आदेशका लागि छलफलका लागि पनि बोलाएको थियो, तर आज त्यो रिट चाहिँ खारेज गरेको छ। यसबारे थप जानकारी लिने प्रयासमा हामीले अधिवक्ता राजु कटवालसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छौं। आज न्यायाधीश सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले यो आदेश भर्खरै दिएको र फैसला सुनाएको हो, रिट खारेज गरेको छ। अब यो रिट खारेज गरेपछि जुन दलबाट टिकट लिएर स्थानीय तहमा निर्वाचित भएका थिए जनप्रतिनिधि, तिनीहरूको पद अब के हुन्छ? त्यसमा चाहिँ कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी बाट निर्वाचित भएका जनप्रतिनिधिहरूले दल त्याग गरेर पनि आफू चाहिँ जनप्रतिनिधिमा कायम रहिरहन पाऊ भनेर उनीहरूले निवेदन दिएका थिए, तर त्यो निवेदन चाहिँ सर्वोच्च अदालतले खारेज गरेको छ। अब उनीहरूको पद के हुन्छ, उनीहरू कायम रहन्छन् रहँदैनन् भन्ने विषयमा जानकारी लिने प्रयासमा हामीले अधिवक्ता राजु कटवालसँग कुराकानी गर्ने प्रयास गरिरहेका छौं। यो आदेश खास के हो, यसबाट चाहिँ अब यो उहाँहरूको पद रहन्छ रहँदैन, या उहाँहरूले दल त्याग गरिसकेपछि पनि पदमा बसिरहने अवस्था रहन्छ कि रहँदैन भन्ने विषयमा हामीले कुराकानी गर्ने प्रयास गरेका थियौं, तर उहाँसँग सम्पर्क अघि भएको थियो तर बीचमा हाम्रो सम्पर्क विच्छेद भएको हुनाले फेरि गर्ने प्रयास गरिरहेका छौं। तर सर्वोच्चले फैसला सुनाएको छ, रिट खारेज भएको छ।
0: अब बाँकी खबर, नेपाली कंग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि केन्द्रीय प्रतिनिधि खटाउने भएको छ। पूर्व सभापति शेरबहादुर देउवासँग निकट रहेको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको तयारीका लागि 165 वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने तयारी गरेको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: No! No! No!
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: öyle sonunda nunca radyo sayını etinen point et megahertz.
1: Sahino samay sutak. Ahile bihana ko 7 bajyo. It's 7 a.m.
2: तपाईँले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
3: चैते धानमा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम,
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
4: खेतमा पानी जमाइराख्ने।
3: वेभिस्टिन वा डेरो 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
4: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
5: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
6: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
7: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
6: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550603059 र 98550607359।
8: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
8: कलेजका विशेषताहरू:
6: पर्याप्त सुविधा सहित आफ्नै भवन,
8: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
6: पर्याप्त छात्रवृत्ति व्यवस्था,
8: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0564994095।
5: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: समर्थन फिर्ता
1: यमालेसँग सहकार्य विधिवत रूपमा टुटेपछि हामी त्यहाँ बस्ने कुराको अर्थ पनि रहेन, त्यस कारणले हामीहरू सामेल राज्य दिएको राजीनामा सहित हामीले सरकारलाई दिएर समर्थन पनि फिर्ता लियौं होइन।
0: र नेपालको काभा पुरूष भलिबल च्याम्पियनशीप यात्रा निराशाजनक रूपमा समाप्त।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारको लगानी 9 खर्ब रूपियाँ नाग्नु सकारात्मक संकेत भए पनि त्यसको प्रतिफल कति प्रभावकारी छ भन्ने पक्ष अझ महत्वपूर्ण हुन्छ। सार्वजनिक संस्थानमा गरिएको लगानीले रोजगारी, उत्पादन र आर्थिक वृद्धि बढ़ाउन योगदान पुर्याउनुपर्छ। लगानीसँगै पारदर्शिता, सुशासन र नियमित मूल्यांकनलाई पनि उत्तिकै प्राथमिकता दिन आवश्यक छ। जनताको करबाट गरिएको लगानीको अधिकतम प्रतिफल सुनिश्चित गर्दै सार्वजनिक सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न अझ जिम्मेवार बन्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
3: सुनसरीको देवानगंज क्षेत्रमा अवस्था सामान्य हुन नसकेपछि स्थानीय प्रशासनले पुनः अनिश्चितकालीन कर्फ्यू लागू गरेको छ। जिल्ला प्रशासन कार्यालयले सुरक्षा अवस्था अझै संवेदनशील रहेकाले शान्ति सुरक्षा कायम गर्न कर्फ्यू जारी राखिएको जनाएको छ। आवश्यकता अनुसार अन्य प्रभावित क्षेत्रमा समेत कर्फ्यू विस्तार गर्न सकिने समेत प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सीआईएनलाई जानकारी दिनुभयो।
4: यो अहिले चाहिँ अलि जिल्लामा अलिअलि तनावपूर्ण स्थिति छ। अब दुवै कक्षाका चाहिँ ठाउँ ठाउँमा चाहिँ उपस्थित हुने अनि अलिकति गर्ने चाहिँ काम भइरहेछ। अब हामीले चाहिँ अनिश्चितकालीन हाइवेमा चाहिँ हामीले कर्फ्यू लगाएका छौँ। हाइवे बाहेक अरू पालिकाहरूमा पनि कर्फ्यू लगाएका छौँ। अब हामीले त्यो केही समयपछि हामीले जिल्लाभरि सबैतिर चाहिँ हुने गरिकन हामीले कर्फ्यू लगाउने चाहिँ निर्णय गरेका छौँ। तुरन्तै अब कर्फ्यू जारी हुन्छ अब सबैतिर।
3: यसअघि जारी गरिएको कर्फ्यू गैराती सभा 12 बजेदेखि हटाइएको भए पनि निषेधाज्ञा भने यथावत राखिएको थियो। प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार स्थानीय प्रशासन ऐन 2028 दफा 6 क बमोजिम तोकिएको क्षेत्रमा आवत जावत भेला जुलुस प्रदर्शन सभा बैठक तथा घेराउ गर्न रोक लगाइएको छ। यसैबीच देवानगंज घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरिएको उच्च स्तरीय 5 सदस्यीय समिति विराटनगर पुगेको छ। नेपाल सरकारका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा रहेको समितिले घटनाको वस्तुगत अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढ़ाएको जनाएको छ। प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न सुरक्षा निकायसँग सहयोग गर्न तथा जारी आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ। सुनसरी घटनामा विपक्षी दलहरूले भने सरकार गम्भीर नभएको आरोप लगाएको छ। नेकपा एमाले सहित अन्य राजनैतिक दलले सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिन र शान्ति स्थापनाको माग गरेका छन्। एमाले सरकारले समयमै संवाद र समन्वय गर्न नसक्दा परिस्थिति थप उत्तेजित बनेको आरोप लगाएको छ। महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै नागरिकको जीवधनको सुरक्षा गर्नुपर्ने सरकार संवेदनशील विषयमा गैर जिम्मेवार बनेको टिप्पणी गर्नुभएको छ। एमाले घटना उच्च स्तरीय छानबिन गरी दोषीमाथि कडा कानूनी कार्यवाही गर्न, मृतकका परिवारलाई राहत र घाइतेको निशुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ। यस्तै रासोपाका सभापति रवि लामिछानेले भने हिंसा र मुठभेटबाट कुनै पनि समस्या समाधान नहुने भन्दै घटनालाई राजनीतिकरण नगर्न आग्रह गर्नुभएको छ। उहाँले सामाजिक सद्भाव कायम राख्न, अफवाहबाट बस्न र स्वयंमता अपनाउन सबै पक्षसँग अपील गर्नुभएको छ। राष्ट्रपतिले सरकार र स्थानीय प्रशासनसँग परिस्थितिलाई सामान्य बनाउन सहजीकरण भइरहेको जनाएको छ। अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेले निजी क्षेत्रको लगानी, नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। उद्योगी व्यवसाय संघको छलफलमा उहाँले निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलताको आधार भएकाले लगानीकर्ताले निर्धक्क भएर उद्योग विस्तार, उत्पादन वृद्धि र नयाँ उद्यममा लगानी गर्न सक्ने वातावरण सरकारले सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम आज शाहीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो। शाहीले आफ्ना दलका 14 र सत्ता साझेदार दल नेकपा एमालेका 10 जना गरी 24 जना प्रदेशसभा सदस्यको समर्थन सहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो। 40 सदस्यीय कर्णाली प्रदेश सभामा सरकार गठनका लागि विश्व संसदको समर्थन आवश्यक पर्छ। प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री शाहीको शपथ भोलि हुने भएको छ। लुम्बिनी प्रदेशमा भने नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेशको राजधानी राजनीतिक समीकरण फेरिएको छ। कांग्रेसका पाँच मन्त्रीले राजीनामा दिएपछि एमाले नेतृत्वको सरकारले अल्पमतमा परेको छ भने नयाँ सरकार गठनका लागि दलहरूबीच दौड़धूप शुरू भएको छ। कांग्रेस संसदीय दलका नेता दिल्ली बहादुर चौधरीले मुख्यमन्त्री चेत नारायण आचार्यलाई पत्र पठाउँदै साउन 13 गतेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभएको छ। कांग्रेसका निवर्तमान मन्त्री प्रचण्ड विक्रम न्यूपानेले सीआईएनलाई जानकारी दिनुभयो।
1: माथिको सहमति भइसके पछाडि पहिला त काङ्ग्रेस र एमालेको गठबन्धन माथि तीन बुझे सहकार्य भइसके पछाडि काङ्ग्रेस प्रतिपक्षमा बस्नु नै उचित देखियो र अब एमालेसँग सहकार्य विधिवत रूपमा टुटेपछि हामी त्यहाँ बस्ने कुराको अर्थ पनि रहेन। त्यस कारणले हामीहरू सैनिक राजा दिएको अनि हामीले राजीनामा सहित हामीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियो होइन। अब त्यो अनुसार हामी अगाडि बढ्यौँ।
3: समर्थन फिर्तासँगै मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारले अब संवैधानिक प्रक्रिया अनुसार विश्वासको मत लिनुपर्नेछ। यसैबीच एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच नयाँ सत्ता गठबन्धन बनाउने प्रयास तीव्र भएको छ। तर नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन थप एक सांसदको समर्थन आवश्यक पर्ने देखिएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा अस्पतालका 68 चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। अस्पतालका मेडिकल सुपर समक्ष राजीनामा बुझाउँदै उनीहरूले सुरक्षित कार्य वातावरण सुनिश्चित नभएसम्म सेवा प्रवाह गर्न नसकिने स्पष्ट पारेका छन्। गत साउन 8 गते चिकित्सक डाक्टर प्रमोद राम माथि कुटपिट हुनुका साथै अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोडफोड भएपछि चिकित्सकहरू आकस्मिक सेवा बाहेकका सेवा बन्द गरेर आन्दोलनमा थिए। स्वास्थ्य मन्त्रालयको आग्रहपछि वार्तामा बसेका चिकित्सकहरू प्रशासनसँगको छलफल निष्कर्षविहीन बनेपछि सामूहिक राजीनामाको निर्णयमा पुगेका हुन्। यस घटनाको विरोधमा नेपाल चिकित्सक संघले भोलि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सबै ओपीडी सेवा बन्द गर्ने घोषणा गरेको छ। नेपालमा मानव व्यस्पीकरणको जोखिम सबैभन्दा बढ़ी बालबालिका विशेष गरी किशोरी र दलित समुदायमा केन्द्रित रहेको देखाएको छ। मानव व्यस्पीकरण अनुसन्धान ब्यूरोका अनुसार आर्थिक वर्ष 2082-83 दर्ता भएका 20 आन्तरिक मानव व्यस्पीकरणका मुद्दामा 21 पीड़ित मध्ये 19 अर्थात करिब 90% बालबालिका रहेका छन्। अधिकांश पीड़ित 18 वर्ष मुनिका किशोरी तथा दलित समुदायका छन्। ब्यूरोका अनुसार गरीबी अशिक्षा सामाजिक विभेद र कमजोर संरक्षण प्रणालीका कारण यी समुदाय अझ बढ़ी मानव तस्करको निशानामा पर्ने गरेका छन्। सीआईएनसँग कुरा गर्दै ब्यूरोका सूचना अधिकारी राजन लिम्बुले भन्नुभयो,
5: नेपालमा अहिले मानव बेचबिखन सम्बन्धी घटनाहरू चाहिँ अलिक वृद्धि भएको छ। यसमा आन्तरिक बेचबिखनहरू जस्तै माइनर केसेसहरू चाहिँ नाबालिकाहरू चाहिँ इन्टरनेट ट्राफिकिङहरूमा मसा सेन्टरहरू लगायत स्पाहरूमा र घरेलु कामधन्धाको रूपमा अन्य रेस्टुरेन्ट लगायतहरूमा चाहिँ एक्सप्लोइटेसनहरू सेक्सुअली एक्सप्लोइटेसनहरू केसहरू एउटा देखिन्छ भने अर्को चाहिँ विभिन्न हिसाबले वैदेशिक रोजगारको सिलसिलामा बाहिर जाँदाखेरि ठगिने विद विषयमा जाने त्यहाँबाट अन्य डोमेस्टिक वर्करको रूपमा विभिन्न ठाउँमा बेचिने किसिमको घटनाहरू पनि वृद्धि भएको छ। लगायत यो कम्बोडिया लगायत लाओसहरूमा पनि जुन साइबर स्क्यामिङको घटनाहरू अलिकति वृद्धि भएको छ। त्यसमा चाहिँ हामीले केही मुद्दाहरूको संख्याहरू पनि राष्ट्र भएको छ मानव बेचबिखन ब्युरोमा, साथै र उद्धारको कार्यहरू पनि विभिन्न संघ संस्था र सरकारी निकायहरूसँग आबद्ध र सम्बद्ध र समन्वयमा चाहिँ उद्धार कार्यहरू पनि भइरहेको छ।
3: स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा वा सम्बन्धित राजनैतिक दलले कार्यवाही गरेमा पद स्वतः रिक्त हुने सर्वोच्च अदालतले स्पष्ट आदेश दिएको छ। न्यायाधीश सारंग सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासको निर्वाचन आयोगले पद रिक्त गरेको निर्णयलाई सदर गर्दै पुनबहालीको माग सहित दायर भएको रिट निवेदन खारेज गरेको हो। देशभर पछिल्लो 24 घण्टामा विपज्जन्य 42 घटनामा 3 मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परि 21 घाइते भएका छन्। प्राधिकरणको विवरण अनुसार सबैभन्दा धेरै सर्पदंश र पहिरोका घटना भएका छन्। पछिल्लो अवधिमा सर्पदंशका 12, पहिरोका 12, आगलागीका 7, भारी वर्षाका 6, जनावर आक्रमणका 3, बाढ़ीको 1 र भूकम्पको 1 घटना दर्ता भएका छन्। विपदका यी घटनाबाट 34 जिल्ला प्रभावित भएका छन्। पहिरोमा परि 3 मृत्यु भएको हो भने सर्पदंशबाट 12, पहिरोबाट 4, आगलागीबाट 2, भारी वर्षाबाट 1 र जनावरको आक्रमणबाट 2 घाइते भएका छन्। प्राधिकरणका अनुसार देशभर 9 सड़क खण्ड अझै अवरूद्ध छन् भने 22 चौपायामा समेत क्षति पुगेको छ। मनसून सक्रिय रहेको अवस्थामा पहिरो, बाढ़ी, डुबान र सर्पदंशका घटना बढ़न सक्ने भएकाले जोखिम क्षेत्रमा सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ। साझा खबरमा अब खेल खबर। काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको जीत विहीन यात्रा टुंगिएको छ। प्रतियोगितामा 5 स्थानका लागि भएको खेलमा पनि नेपाल काजाकिस्तानसँग सोझो सेटमा पराजित हुँदै 6 हार बेहोरेको हो। पाकिस्तानको इस्लामाबाद स्थित गारिसन जिन्हा स्पोर्ट कम्प्लेक्समा आज भएको खेलमा नेपाल काजाकिस्तानसँग 3-0 सेटमा पराजित भएको हो। लगातार हारसँगै नेपालको काबा पुरूष भलिबल च्याम्पियनशीप यात्रा निराशजनक रूपमा समाप्त भएको छ। मधेसमा मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढी
6: लक्ष्मीपुर फरादवातिर अलिक बढी छ। 2 नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्तीहरूमा अलिक छ।
0: बाल कुपोषण घटाउन स्थानीय सरकारको पहल कमजोर, रिपोर्ट सँगै विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: खानेकुरा त सधैँ दिनैमा खान्छ त होइन, मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
8: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट शुरू हुन्छन् र समाधान पनि थालमै हुन्छ।
7: गर्भवती हुँदा के खाने?
8: स्तनपानको मात्रा कसरी पुर्याउने?
7: शिशुलाई कहिलेदेखि थप खाना दिने?
8: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
7: यसको जवाब अनुमानमा होइन,
8: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
7: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 र पुनः प्रसारण राति 8
8: सँगै सीआईएनको फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मध्य प्रदेशका 136 पालिका मध्ये 109 पालिकामा बाल बालिकामा शीघ्र कुपोषणको समस्या देखिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार मध्य प्रदेशका 109 पालिकामा शीघ्र कुपोषणको समस्या देखिँदा 18 पालिका त सर्लाहीका मात्रै छन्। स्वास्थ्य कर्मीका अनुसार यो अवस्था चिन्ताजनक हो।
12: शीघ्र कुपोषणको दर भन्नाले उचाइको तुलनामा आवश्यकता भन्दा कम तौल भएका बाल बालिकाको प्रतिशतलाई बुझाउँछ। सामान्यतया 5 वर्ष मुनिका बाल बालिकाको तौल र उचाइको अनुपातलाई हेरेर कुपोषणको अवस्थाबारे मापन गरिन्छ। मध्य प्रदेशमै सबैभन्दा बढ़ी सर्लाहीको हरिपुर नगरपालिकामा 8.8% बाल बालिकामा कड़ा किसिमको कुपोषण देखिएको छ। हरिपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवल किशोर रायका अनुसार भर्खरै पोषणको लेखाजोखा गर्दा पालिकाभित्रका मुस्लिम र दलित बस्तीका बाल बालिका बढ़ी कुपोषित पाइन्छ।
6: सबभन्दा बढी अहिले मुस्लिम समुदायमा अलिक बढेको छ, त्यहाँ मजुरबा उता मजुरबा अनि तपाईँको यो लक्ष्मीपुर फरादबातिर अलिक बढेको छ। 2 नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्तीहरूमा अलिक अहिले त धेरै ठिक भइरहेको छ। मन्त्रालयबाट पनि आएको मान्छेहरू सबै अनुगमनमा प्रदेशको युनिसेफ अनि मन्त्रालयबाट परिवार कल्याण महाशाखाबाट पनि आउनु भएको थियो उहाँहरू।
12: उच्च शीघ्र कुपोषणको प्रतिशत बढ्दै गए पनि पालिकाहरू आफैले कुपोषण घटाउने तर्फ ठोस पहल गरेको पाइँदैन। 5.3% बालबालिकामा कुपोषण देखिएको चक्रघट्टा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख
6: समुदायमा अलिक बढेको छ, त्यहाँ मजुरबा उता मजुरबा अनि तपाईँको यो लक्ष्मीपुर फरादबातिर अलिक बढेको छ। 3 नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्तीहरूमा अलिक अहिले त धेरै ठिक भइरहेको छ। मन्त्रालय

0: पोषण कार्यक्रमको बजेट पनि हुन्छ, पालिकाबाट पनि कहिले काहीँ त्यो आवश्यकता अनुसार विनियोग गर्नुहुन्छ। हाम्रो त 3-4 लाख रुपियाँ जस्तो सरकम दानमा हुन्छ, त्यसमा धेरै कार्यक्रम 8-10 वटा प्रोग्रामहरू हुन्छ, भिटामिन खुवाएदेखि लिएर गोष्ठी समीक्षाहरू होइन सबै त्यसैबाट हुन्छ।
1: सर्लाहीमा 20 पालिका मध्ये लालबन्दी र हरियन नगरपालिकामा भने पोषणको अवस्था राम्रो देखिन्छ। लालबन्दीका स्वास्थ्य शाखाका अधिकृत रोशन चौधरी दक्षिणी बेल्टको तुलनामा शिक्षाको अवस्था राम्रो रहेको तथा स्वास्थ्यको पहुँच पनि भएकाले राम्रै अवस्था रहेको बताउनुहुन्छ।
2: खानपान चाहिँ सन्तुलित खाए सर, स्वास्थ्यको पहुँच राम्रो भयो, हाम्रो चाहिँ हरेक इन्डिकेटरहरू कभरेज राम्रो छ क्या सर, जस्तो परिवार नियोजनको, त्यसपछि सुरक्षित मातृत्वको, गर्भ जाँचहरू राम्रो भयो, पोषणको सेवाहरू राम्रो भयो क्या सर।
1: मधेसमा प्राय मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढ़ी देखिने गरेको स्वास्थ्य कर्मीले बताएका छन्। चन्द्रनगर गाउँपालिका 6 कामद निवासी मुसहर समुदायका अगुवा एवं राष्ट्रिय मुसहर संघका अध्यक्ष ऋतुराज ऋषि मुसहरले गरिबीका कारण मधेसका अधिकांश दलित बस्तीमा अभिभावकसँगै बालबालिका पनि भोकै सुत्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुहुन्छ।
0: खानै नपाएर कुपोषित भएको छ। अब हेर्नुहोस् न, अब तपाईँको अब एउटा घरमा तपाईँको अब उमेर नपुगिकन अब बसेनी अब बच्चाहरू जन्माउँछन्, एउटा तपाईँको घरमा 6-7 जना कमाउने मान्छे एउटै हुन्छ, कहिले तपाईँको खायो कहिले भोकै बस्छन् कि, यस्तो छ त्यसरी पनि। अनि तपाईँको मुस्लिममा पनि त्यसै छ।
1: स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत सुशील कुमार झाका अनुसार पर्याप्त र पोषिलो खाना नपाउनु, असुरक्षित खानेपानी र सरसफाईको कमी, उचित शिशु तथा बाल आहार व्यवस्थापनको अभावले बालबालिकामा कुपोषण देखा पर्ने गर्छ। अन्न, गेडागुडी, हरियो सागपात, माछा मासु र दही दूधको मात्रा मिलाएर खाना नजान्दा, उक्त खानेकुराहरू किनेर खान सक्ने क्षमता नहुँदा कुपोषणको समस्या देखिएको स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन झाले बताउनुभयो।
3: एउटा चाहिँ अन्नको प्रकार, अर्को गेडागुडीको प्रकार, हरियो सागपातहरू होइन, त्यसपछि चाहिँ एउटा भनेको माछा मासु मध्ये कुनै एक प्रकार होइन बीचमा खानुपर्छ, यो ब्यालेन्स नमिलेर यो अवस्था आएको छ।
1: बालबालिकामा कुपोषणको मात्रा कम गर्न सरकारले प्रत्येक स्वास्थ्य संस्थाबाट हलुवा जस्तै उपचारात्मक पोषण आहार आरयूटीएफ निशुल्क रूपमा प्रदान गर्दै आइरहेको छ। कड़ा किसिमको कुपोषण देखा परेको पालिकाहरूमा अब उक्त आहाराको मात्र भर नपरी पालिकाहरूले पनि अग्रसरता देखाएर सचेतना जगाउने र पोषणयुक्त खानेकुरा खानै नसक्ने परिवारलाई सहयोग गर्ने तथा उनीहरूलाई आय आर्जनमा जोड्नेतर्फ चासो देखाउन आवश्यक देखिन्छ। प्रभावित समुदायले बुझ्ने भाषामा र उनीहरूको पहुँचमा भएको संचार माध्यमबाट जनचेतना जगाउने र अभिभावकलाई जिम्मेवार बनाउने काम गर्नुपर्दछ। जनार्दन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी पूर्व चेतावनी सन्देश देशैभर पुर्याउन सरकारलाई चुनौती,
5: तर अहिलेसम्म चाहिँ हामीले बाढ़ीको पूर्व सूचना मात्रै निशुल्क रूपमा नागरिकलाई पठाइरहेका हौं र त्यसो भन्दै गर्दा पनि हामीले देशैभरि पठाउन सकेका छैनौं।
4: बाढ़ी पूर्वानुमान सन्देश देशैभर पुर्याउने सरकारको योजना र यसको महत्वमा केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
7: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
8: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
7: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
9: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
10: कार्यक्रम साझा आवाज,
7: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
11: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
12: प्रोपाइटर मधुमायाजी, परे होइन प्रोपाइटर भनेछु, हेर्नुहोस् त, घर खर्च, दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
7: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
8: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
9: पसिनाको सम्मान, समानताको अभियान,
10: कार्यक्रम साझा आवाज।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।

0: बाढ़ी आउनु अघि कहाँ कहाँ सूचना आउँछन् होला? के देशैभरि बाढ़ी पूर्वानुमान सन्देश पुगेको छ? नमस्कार, म सन्तोष गन्धर्व। मध्य बर्खामा बाढ़ीको जोखिम पनि उत्तिकै हुन्छ। यस्तो अवस्थामा बाढ़ी पूर्वानुमानको सन्देश महत्वपूर्ण मानिन्छ। पूर्व सूचना रहे सचेतना अप्नाउन सके ठूलो क्षतिबाट बच्न सकिन्छ। बाढ़ी पूर्वानुमानको सन्देश र यी सन्देशका विषयमा आज हामीले बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
1: विगतको तुलनामा संकटासन्न र जोखिमयुक्त समुदायसम्म सूचनाको पहुँच थप विस्तार भएको सत्य हो। तथापि उहाँले भने जस्तो अझै पनि नेपालका दूर दराजका केही समुदाय, बस्ती र केही क्षेत्रै पनि त्यसको पहुँचबाट केही टाढा रहेको हामीले पनि महसुस गरेका छौं। र त्यसमा मुख्यत बाढ़ी पूर्व सूचना जनस्तरसम्म पुर्याउनको लागि हामीले प्रयोग गरिराखेको र हामी निर्भर रहेको माध्यम भनेको मुख्य दुई तीनवटा छ। एउटा, हामी बाढ़ीको सूचना एसएमएस मार्फत मोबाइलमा पठाउने गर्छौं र त्यो पठाउनको लागि हामीले देशभरि 273 यस्ता बाढ़ीग्रस्त क्षेत्रहरू विगतको तथ्याङ्कको आधारमा तय गरेका छौँ।
2: बाढ़ीग्रस्त क्षेत्र भनेको अलिक बाढ़ी गइरहने ठाउँहरू,
1: विगतमा बाढ़ी गइराखेका, विगतमा बाढ़ीले क्षति गरिराखेका क्षेत्रहरू। त्यसमा प्रमुख नदीनालाहरू सबै समेटिन्छन्, तराईका चुरेबाट बहने सबै नदीनालाहरू समेटिन्छन्। अझै पनि हाम्रो दूरदराजमा, उदाहरणको लागि भेरी नदीलाई नै सम्झौ न, भेरी नदीको सुर्खेतको तल्लो क्षेत्रमा अझै पनि मोबाइलको नेटवर्क चाहिँ राम्रो छैन। त्यो तरंगा, चेपाङ, जामु लगायतका बस्तीहरूको हामी उदाहरण लिन्छौँ। म आफै पनि त्यहाँ पुगेको छु। हामी यहाँबाट एसएमएस त पठाउँछौँ, तर मोबाइल नेटवर्क नभएका कारणले समुदायले सूचना
2: नपाइरहेको पुग्दैन।
1: एउटा अर्को, हामीले अलि प्रमुख माध्यम भनेको चाहिँ प्रयोग गरिराखेको माध्यम भनेको रेडियो र आम संचारका माध्यमहरू नै हो। अब त्यसको पनि पहुँच केही हदसम्म सीमित हुन सक्छ र फेसबुक लगायत सामाजिक सञ्जालहरूको प्रयोग गरिराखेका छौँ। त्यसको लागि इन्टरनेट चाहिन्छ, स्मार्टफोन चाहिन्छ र हाम्रो समुदायका सबै व्यक्तिहरू स्मार्टफोन फ्रेन्डली पनि, मैत्री पनि नहुनु होला। अथवा ग्रामीण स्तरमा हामीले कल्पना गर्दाखेरि एउटा संकटमा रहेको समुदाय जो चाहिँ नदीको तीरमा छ, विपन्न पनि हुनसक्छ, उसले इन्टरनेटको पहुँच अथवा मोबाइल डेटाकै कुरा गर्दाखेरि पनि त्यसको पहुँच भन्दा बाहिर त्यो समुदाय।
2: यो चाहिँ तपाईँले जति पनि कुराहरू भन्नुभएको छ यो चाहिँ पूर्वानुमान गरिसकेपछि मेसेज पठाउने कुरा भयो, तर पूर्वानुमानै पनि त कतिपय अवस्थामा चाहिँ समयमै गर्न नसकिँदाखेरि पनि ढिला भएको भन्ने पनि छ।
1: अब त्यो पाटो पनि छ, त्यसमा चाहिँ अब तुलनात्मक रूपमा विगतको तुलनामा हामीले हाम्रो पूर्व सूचनालाई र पूर्वानुमान र पूर्व सूचनालाई विस्तार गर्दै आएका छौँ र त्यसमा अहिलेसम्म पूर्व सूचना अथवा पूर्वानुमान प्रणाली विस्तार नभएको क्षेत्र चाहिँ कुन हो भन्दाखेरि ससाना नदीनालाहरू, जहाँ हाम्रो स्टेसन नेटवर्क भन्छौँ हामी, मापन केन्द्रहरू, मौसमको बाढ़ीको मापन केन्द्रहरू स्थापना गर्न सकिएको छैन र जुन जुन ससाना नदी जलाधारहरूमा त्यस्तो मापन गर्न सकिएको छैन, अथवा ठूलैमा पनि कतिपय हिमालय क्षेत्रबाट बहने र अलिकति आम जनता को चासो कम हुने क्षेत्रहरू, तर त्यसमा चाहिँ फेरि जोखिम छैन भन्ने चाहिँ होइन, जनसंख्या कम छ त्यस हिसाबले जोखिम हामी अलिकति कम छ भन्न सक्छौँ आम जनसंख्याको हिसाबले अनुपातमा, तर पनि जोखिम त छ। ती क्षेत्रहरूमा चाहिँ हाम्रो पूर्व सूचना विस्तार हुन, अभि पनि पूर्वानुमान र पूर्व सूचना विस्तार हुन बाँकी छ। त्यसै र खालि जल तथा मौसम विज्ञान विभागले 10 वर्षमा जुन प्रणाली विस्तार र व्यवस्थापन विकास गर्दै आजसम्म आयो र जुन गतिमा हामी अगाडि बढ़िराखेका छौं, सम्भवतः अबको केही समयमा हामी ससाना नदीहरूमा पनि र आम जनसमुदायसम्म, किनभने नेपाल सरकारको एउटा अभियान पनि छ, त्यो नेपाल सरकारको मात्र नभएर विश्वव्यापी अभियान हो, सबैका लागि पूर्व सूचना भन्ने संयुक्त राष्ट्रसंघको एउटा अभियानको रूपमा जुन सबै देशहरूले त्यसलाई अनुसरण गर्दै अगाडि बढेको छ, त्यसमा नेपाल सरकारले पनि त्यसलाई प्राथमिकता दिएर अबको 4 वर्ष सन् 2030 सबै नागरिकले पूर्व सूचना प्राप्त गर्न सक्नुपर्छ भन्ने लक्ष्य दिएको छ। लक्ष्य प्राप्तिको लागि पनि हामी काम गरिरहेका छौं। त्यस कारणले यो मनसुनमा थप पूर्व सूचना प्रणाली थप व्यवस्थित र विस्तार गरिनेछ र आगामी मनसुनहरूमा पनि थप व्यवस्थित हुँदै जानेछ र लक्ष्य के त्यही हो कि बाई 2030 भन्छौँ हामी, सन् 2030 सबै नागरिकलाई जल तथा मौसमजन्य पूर्वानुमान र पूर्व सूचना पुर्याइनेछ।
2: नेपालमा बाढ़ी पूर्वानुमान कति विश्वसनीय छ, यसको सफलता दर तपाईँहरूले केही मापन गर्नु भएको छ?
1: हाम्रो हरेक वर्ष बाढ़ी पूर्व सूचना प्रतिवेदन प्रकाशन गर्ने गर्छौं, यो पछिल्लो 5 वर्षदेखि हामीले गर्दै आएका हौं र विगतको पहिलो प्रतिवेदन, हाम्रो 5 वर्ष अगाडिको प्रतिवेदन हेर्यो भने हाम्रो पूर्व सूचनाको शुद्धता 70% हाराहारीमा छ भनेको हामीले बाढी आउँछ भनेपछि आएको र पछिल्लो प्रतिवेदन हेर्नुभयो भने गत महिना मात्रै हामीले त्यसलाई प्रकाशन गरेका छौँ हाम्रो वेबसाइटमा पनि राखेका छौँ त्यहाँ हेर्यौँ भने हामीले प्रमुख नदी नालाहरूमा गरिएको पूर्वानुमान
2: www.hydrology.gov.np
1: त्यो प्रतिवेदन त्यहाँ प्रकाशित छ. त्यो प्रतिवेदनमा हामीले नदी नदीको छुट्टा छुट्टै च्याप्टरहरू राखेका छौँ र त्यसमा कुन नदीमा शुद्धता कति छ बाढीको भनेर राखेका छौँ र औसतमा हेर्यो भने हामीले बाढी आउँछ भनेर आएको दिन चाहिँ 95% छ.
2: मोबाइलमा सबै नागरिकले निशुल्क बाढीको सूचना चाहिँ प्राप्त गर्ने व्यवस्था कहिलेसम्म हुनेछ भनेर
1: देशको 273 नदीका क्षेत्रहरूमा बाढीको पूर्व सूचना हामीले निशुल्क रूपमा एसएमएस मार्फत पठाइरहेकै छौं. त्यसबाहेक पनि आम सर्वसाधारणको लागि 1155 को टोल फ्री सेवा पनि हामीले सञ्चालन गर्दै आएका छौं र 1155 फोन गर्दा नागरिकलाई शुल्क लाग्दैन र एसएमएस पनि हामीले निशुल्क रूपमा पठाइराखेका छौं. त्यसमा एमटीसी र एनसीएल दुईटा चाहिँ धन्यवादको पात्र पनि हुनुहुन्छ.
0: यो कुराकानी सँगै आजका लागि हिलो मौसमको निर्धारित समय सकियो. अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ. नमस्कार.
3: सुनसरी देवानगंज क्षेत्रमा अवस्था सामान्य हुन नसकेपछि स्थानीय प्रशासनले पुनः अनिश्चितकालीन कर्फ्यू लागू गरेको छ. अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको लगानी नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त हुनुभएको छ. लुम्बिनी प्रदेशमा भने नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ. वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा अस्पतालका 68 चिकित्सकले सामूहिक राजीनामा दिएका छन्. स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा वा सम्बन्धित राजनीतिक दलले कार्यवाही गरेमा पद स्वतः रिक्त हुने सर्वोच्च अदालतले स्पष्ट आदेश दिएको छ. र नेपालको काभा पुरूष भलिबल च्याम्पियनशीप यात्रा निराशाजनक रूपमा सकिएको छ. हौस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. भोलि साउन 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार. शुभरात्री.

0: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो It's 8 PM.
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक
2: छोयो कि चल्यो
3: चैते धानमा नेक ब्लास्टको समस्या
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
4: खेतमा पानी जमाइ राख्ने
3: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
4: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
5: ए लौ न लौ लौ चटाइम पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न चटाइम गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र
6: हो नि, चटाइम गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोवेभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणको लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
10: होइन दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
11: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
10: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
11: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बी चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने, मोबाइल 9845009486।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
12: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौला कालिका अस्पताल सँगै। सम्पर्क नम्बर
13: 0956।
9: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने व्यवहारा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 मेगाहर्ट्ज।
14: प्रभासको मझेरीबाट हामी आएका छौँ घटना परिवेश र विचारको मन्थन गर्न। कार्यक्रम तपाईँको विचार विनयसँग।
15: कार्यक्रम तपाईँको विचार विनयसँग हरेक मंगलबार साँझ 8 बजे रेडियो साइनो 89.1 मेगाहर्ट्ज र साइनो न्यूज.com मा।

0: बिमारीबाट टाढा हुनुहुन्छ र एउटा फुर्सदिलो जस्तो जीवन हामीले देख्दाखेरि बिताइरहनु भएको छ, दिनचर्या कसरी बितेको छ आनन्द सर अहिले?
1: प्रश्नको लागि धन्यवाद विनयजी. राजनीतिक मान्छे पदमा होस् अथवा पदमा नहोस्, ऊ राजनीतिक ढङ्गले, वैचारिक ढङ्गले, साङ्गठनिक ढङ्गले सदाबार क्रियाशील रहन्छ. र म अहिले राजकीय सत्तामा नभएको त 74 नै हो, करिब 10 भयो म निर्वाचित पदमा नभएको, तर म पार्टीको पदमा हिजो पनि थिएँ, आज पनि छु, अहिले पनि नेकपा एमालेको केन्द्रीय सदस्यको हैसियतले मैले काम गरिरहेको छु. र तपाईँले भने जस्तो अहिले मसँग भूगोलको जिम्मेवारी छैन, म नीतिगत तहमा आफ्नो कामलाई अगाडि बढाउन लागिरहेको छु, नम्बर एक. नम्बर दुई, तपाईँले भने फुर्सदिले नै मसँग फुर्सद छैन. म अहिले एउटा किताब तयार गर्दैछु, मैले चाहिँ पहिलो गन्तव्य समाजवाद, दोस्रो कम्युनिस्ट पार्टीको निर्माणका आधार तयार गरे. अहिले आनन्द पोखरेल विचार सङ्घर्ष र नेतृत्व भन्ने किताब तयार गर्दैछु. त्यसो भए यो किताब मेरो चाहिँ सेप्टेम्बर 9-10 तारिकमा विमोचन हुन्छ, त्यसले गर्दा मेरो पूर्ण समय त्यही किताबमा लागिरहेको छु. दोस्रो, तेस्रो, पार्टीभित्र उठ्ने विचार छलफल बहस र को बारेमा म निरन्तर रूपमा अहिले पनि नेपालका पत्र पत्रिकामा लेख्ने पढ्ने गर्छु, त्यसमा मेरो व्यस्तता छ. त्यसले गर्दाखेरि म एक न्यायिक ढङ्गले क्रियाशील छु. राष्ट्रिय राजनीतिमा पनि भएका विभिन्न घटनाक्रम त्यसको बारेमा आफ्ना क्रिया प्रतिक्रिया दिने, टिभी अन्तर्वार्ता दिने काममा म एकदम व्यस्त छु. त्यस कारण तपाईँले भने जस्तो निष्क्रिय छैन, म एकदमै व्यस्तता साथ कामलाई अगाडि बढाइरहेको कुरा म यहाँलाई राख्न चाहन्छु.
0: हजुर, एकदमै यहाँलाई यहाँले खुसीको कुरा पनि सुनाउनु भएको छ. एउटा नयाँ पुस्तक, फेरि नयाँ पुस्तक तुरन्तै निकाल्ने तयारीमा यहाँ अन्तिम अवस्थामा पुग्नु भएको रहेछ. यो किताब प्रकाशनका लागि सुरुमै यहाँप्रति आभार पनि व्यक्त गर्ने सर. अब जस्तो यहाँले भन्नुभएको छ, तपाईँ धेरै समय एउटा सत्ताको राजनीतिको सत्तामा नि बस्नुभयो र पार्टीभित्र पनि एउटा नजिक पार्टीको नेतृत्वसँग नजिक भएर पनि यहाँले लामो जिम्मेवारीमा बसिरहनु भएको छ. र अहिले पछिल्लो समय गत यो नेकपा एमालेको जुन पछिको पछिल्लो महाधिवेशन पछाडि नेकपा एमालेको नेतृत्वसँग अलिकति तपाईँ टाढा रहनु भएको देखियो, यो एकाएक कसरी जो हुन पुग्यो आनन्द सर?
1: मेरो राजनीतिमा जहिले पनि को नेतासँग नजिक को नेतासँग टाढा भन्दा एजेन्डासँग म आफू अन्त सम्बन्धित हुन्छु र एजेन्डा मिलुन्जेलसम्म म जुनसुकै जोसँग एजेन्डा मिल्छ त्यसैसँग म नजिक हुन्छु, जोसँग एजेन्डा मिल्दैन त्योसँग टाढा हुन्छु. अहिले म नेता र नेतृत्वसँग टाढा भएको होइन र म एजेन्डासँग एजेन्डाको बारेमा आफूले प्रश्न उठाइसकेपछि नेपाली कम्युनिस्ट आन्दोलन, यसको अहिलेको उपलब्धि, यसका कमी कमजोरी र आगामी बाटोमा कसरी जानुपर्छ भन्ने बारेमा मेरा आफ्ना सोचहरू छन्, त्यो सोचहरू प्रस्तुत गर्दाखेरि सायद होला नेतृत्वलाई मेरा विचारहरू, मेरा एजेन्डाहरू मन नपरेको हुनसक्छ. म नेतृत्वबाट टाढा होइन, नेतृत्वले मलाई टाढा पठाउने काम गरेको मात्र हो, नत्र भने म नेकपा एमालेको एउटा असल सिपाही, असल कार्यकर्ता, पार्टीको भलो चाहने, किनभने अहिले सत्ता राजनीतिबाट 10 कुनै निर्वाचनमा नउठिकन पनि पार्टी निर्माणमा योगदान गरिरहेको, आगामी दिनमा पनि कुनै पद र राजकीय पोजिसनको लोभ नभइकन पार्टी निर्माण लागिरहने कार्यकर्तालाई कुनै नेतासँग नजिक टाढा भन्दा नीतिसँग, विचारसँग, कार्यक्रमसँग, सिद्धान्तसँग नजिक र टाढा हुने हो. त्यसैको आधारमा आफूलाई आफ्नो दृष्टिकोण सार्वजनिक गरेको छु. यो दृष्टिकोण सार्वजनिक गरेको कारणले गर्दा कसैको नजिक टाढा हुन्छ भने त्यो उहाँहरूको विषय हो, बुझ्ने मान्छेको विषय हो, सोच्ने मान्छेको विषय हो. म चाहिँ निरन्तर रूपमा नेकपा एमाले यसको नीतिको पक्ष पोषण गरिरहेको छु. नीतिमा कमी रह्यो भने त्यसलाई सच्याउनु पर्छ भनेर आग्रह र अनुरोध पनि गरिरहेको छु.
0: अब यो नेकपा एमालेको पछिल्लो विशेष महाधिवेशन अगाडिदेखि नै यहाँहरू चाहिँ नेतृत्व परिवर्तन हुनुपर्छ अब नेकपा एमालेको भनेर लागिरहनु भएको थियो, तर नेतृत्व उही पुरानो नेतृत्व स्थापित भयो र त्यस पछाडि पनि आजसम्म झन् त्यो आवाज चर्केर गइरहेको छ. अहिले नेकपा एमालेको नेतृत्व परिवर्तन हुनुपर्छ भनेर लागिरहेको आवाज कहाँ पुगेको छ आनन्द सर? के भइरहेको छ नेतृत्व?
1: पहिलो कुरो त हाम्रो विधानमा, 10 राष्ट्रिय महाधिवेशनको विधानमा हामीले स्पष्ट रूपमा के लेखेका थियौँ भनेदेखि 2 कार्यकाल र 70 वर्षको उमेर हद लेखेको थियौँ. त्यसैको आधारमा नेतृत्व आवधिक रूपमा विधान त परिवर्तन हुने, नयाँ नेतृत्व आउने स्वाभाविक प्रक्रिया थियो, तर तत्कालीन नेतृत्वले अथवा वर्तमान अध्यक्षले त्यो विधानको त्यो प्रावधानलाई हटाउने प्रस्ताव ल्याउनु भयो। त्यो प्रस्तावमा अध्यक्षको पक्षमा बहुमत भयो, बहुमत भएपछि उहाँ निर्वाचित हुनुभयो। त्यसले गर्दाखेरि हामीले हिजो विधानमै भएको व्यवस्थाको आधारमा नेतृत्व परिवर्तनका प्रश्नहरू राख्यौँ, नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने मुद्दाहरू उठायौँ। तर त्यो मुद्दाहरू विधान महाधिवेशनको हलमा अथवा राष्ट्रिय महाधिवेशनको हलमा चाहिँ अल्पमतको परिसकेपछि जसले जित्छ त्यही नेतृत्व अगाडि आयो। त्यस कारण हामीले पहिले विधानमै भएको व्यवस्था अनुसार नेतृत्वको परिवर्तन र पुनर्गठनको मुद्दाहरूलाई हामीले उठाएका हौँ। र जब हामीले विधान महाधिवेशन 2082 भदौ 19-20-21-22 हामीले गोदावरीमा गऱ्यौँ, त्यसपल्ट हामीले एउटा नीति पास गऱ्यौँ, बहुमत र अल्पमतको उसमा नीति पास गऱ्यौँ। पास भइसकेपछि जुन 23 क्षेत्रको जेएनजी घटना भयो, त्यहाँको जेएनजी घटना हुँदाखेरि सम्पूर्ण प्रहारको केन्द्रबिन्दु नेकपा एमाले र पार्टी नेतृत्व प्रति रह्यो। रहँदाखेरि के खम्याइ रह्यो भनेदेखि अब हामीले हिजो विधानमा जे व्यवस्था गर्यौँ, महाधिवेशनमा पुग्दाखेरि जे अभ्यासहरू गर्यौँ, त्यो अभ्यासको आधारमा हाम्रो नेतृत्व पुरानो भएछ, हाम्रो दृष्टिकोण पुराना भएछन्। अब नेतृत्वले चाहिँ नयाँ नेतृत्व आउनुपर्छ, युवाहरूको माग भएको छ, जेएनजीले आन्दोलन गरेका छन् उमेर समूहको हिसाबले, त्यसको नेतृत्व त्यही अनुसारै अगाडि बढाउनु पर्छ भन्ने सोच हामीले अगाडि सार्यौं। तर त्यसमा हामी सफल भएनौं। सफल नभएको कारणले गर्दाखेरि पुरानै नेतृत्व आयो। पुरानै नेतृत्व आइसकेपछि झन अहिले नेकपा एमालेभित्र र अब अझ निर्वाचनमा जाँदाखेरि सिङ्गो रूपमा हाम्रो नीतिलाई पनि नेतृत्वलाई पनि संगठनलाई पनि जनताले अस्वीकार गरे। अस्वीकार गरिसकेपछि स्वाभाविक रूपमा अहिले पार्टीको पुनर्गठनको प्रश्नको बारेमा, पार्टीको रूपान्तरणको प्रश्नको बारेमा अहिले छलफल र बहस भएको छ। छलफल र बहस भइरहँदा अहिले चाहिँ हाम्रो चाहिँ पार्टीको सचिवालय बैठक एउटा कार्यदल पनि बनाएको छ, कार्यदलले त्यसो काम गरेको छ। त्यही कामको आधारमा पार्टीको पुनर्गठन हुन्छ। त्यस कारण पुनर्गठनको एजेन्डा नेकपा एमालेभित्र वैधानिक एजेन्डा हो। त्यो वैधानिक एजेन्डाले आगामी दिनमा कसरी नतिजा दिन्छ त्यो चाहिँ कार्यदलको प्रतिवेदन आइसकेपछि र केन्द्रीय कमिटिको बैठक आयोजना गरेपछि त्यो तह पुग्दाखेरि पार्टी कुन रूपमा अगाडि बढ्छ भन्ने निर्कुल हुन्छ। अहिले पार्टी चाहिँ पुनर्गठन गर्ने र नगर्ने बीचको एउटा छलफलको अवस्थामा रहेको छ।
0: अब तपाईँले यो अहिले पार्टी पुनर्गठनको छलफल अगाडि बढिरहँदाखेरि एकाएक यो दुई दिनभित्र फेरि नयाँ राजनीतिक सरगर्मी सुरु भयो, नेकपा एमाले र नेकपाको बीचको सहकार्यको फेरि नयाँ सुरुवात भएको छ, यो सुरुवातलाई यहाँले कसरी लिनु भएको छ र यो यसको गन्तव्य के हो?
1: अब यो अहिले बाध्यात्मक परिस्थिति होला जस्तो लाग्छ, किनभने हिजो हामीले नेपाली काङ्ग्रेससँग सहकार्य गर्यौं र केन्द्रमा पनि सहकार्य नै थियो, सहकार्य हुँदै जेएनजी आन्दोलनबाट त्यो संयुक्त सरकार अवग्रस्त भयो र अहिले नेपाली काङ्ग्रेसमा नेतृत्व परिवर्तन भएको छ। त्यो नेतृत्व परिवर्तनले गर्दाखेरि उहाँहरूको दृष्टिकोण चाहिँ के छ भने कम्युनिस्टहरूसँग एकता गरेर जानु हुँदैन र सत्ता पक्ष पनि पुँजीवादी विचार राख्ने पार्टी हुनुपर्छ, सत्ताको विपक्ष पनि पुँजीवादी पार्टी हुनुपर्छ। हामीले कम्युनिस्ट पार्टीसँग सहकार्य एकता गरेर भूल थियो, यो भूल दोहोऱ्याउनु हुँदैन भन्ने सोच चाहिँ अहिले वर्तमान नेपाली काङ्ग्रेस नेतृत्वले अगाडि सारेको छ। उहाँहरूको भनाइ छ त्यही सोचको आधारमा उहाँहरूले चाहिँ विगतको गठबन्धनलाई भत्काउने निर्णय गर्नुभयो, गठबन्धनबाट बाहिर जाने निर्णय गर्नुभयो। त्यही निर्णयको आधारमा अहिले प्रदेशका सरकारहरू चाहिँ अहिले सबै एउटै दलको मात्रै कुनै पनि प्रदेशमा बहुमत थिएन, नहुँदाखेरि अब के गर्ने प्रश्न रह्यो। हामीले त सैद्धान्तिक ढंगले अहिले सत्ता पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी छ, त्यसकारण प्रतिपक्षहरू संघीय संसदभित्र एउटा आवाज र एउटा सहकार्यभित्र छन्, त्यसकारण प्रदेशमा पनि त्यही सहकार्य गरेर अगाडि जानुपर्छ, त्यही ढंगले अगाडि बढ्नुपर्छ भन्ने मान्यता अगाडि सारेका थियौं। तर नेपाली काङ्ग्रेसले प्रदेशमा पनि प्रतिपक्ष चाहिन्छ, प्रतिपक्ष चाहिने भएको हुनाले गर्दा तीनवटा दल नेपाल कम्युनिस्ट पार्टी, एमाले, नेपाली कम्युनिस्ट पार्टी र त्यसै गरी काङ्ग्रेसहरू चाहिँ सरकारमा संयुक्त रूपमा जानु हुँदैन, कोही न कोही प्रतिपक्षमा जानुपर्छ, हामी त्यसो गरेर तयार छैनौँ भनेर उहाँहरूले भनिसकेपछि अब प्रदेशमा सरकार विहीन बनाउनु हुँदैन भन्ने मान्यताको आधारमा मैले पनि संसारबाटै सुनेको हौ एउटा तीन बुधे दस्तावेजभित्र चाहिँ नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कम्युनिस्टका नेता प्रचण्डजीले सही गरेको कुरा सार्वजनिक भएको छ र त्यो सही गरेको कपीलाई पनि मैले पनि अध्ययन गरेका छु। यो केवल तत्कालीन आवश्यकताको आधारमा भएको सहकार्य होला भन्ने मैले अनुमान गरेका छु। त्योभन्दा बेसी यो सहकार्यबाट थप कुरा हुन्छ जस्तो लाग्दैन। प्रदेशमा सरकार विहीन बनाउनु हुँदैन भन्ने मान्यताका साथ यो के अरे तीन बुधे सहमति भएको कुरा म यहाँलाई स्मरण गराउन चाहन्छु।
0: तत्कालका लागि यो विशेष परिस्थिति देखिएर सहकार्य भएको भए पनि अन्तत गत निर्वाचनको नतिजा पछाडि वामपन्थीहरू एक हुनुपर्छ भनेर उठिरहेको आवाज र हिजोका सहकार्य तोडिनु बन्नु यी सबै कुरालाईबाट रियलाइजेसन गरेर अब पुनः एकचोटि फेरि पार्टी एकतासम्म पुग्ने सम्भावना छ भन्छन्।
1: अब यो नेपाली कम्युनिस्ट आन्दोलनभित्र एकता त्यसपछि विभाजन फुट अनेकता आरोप प्रत्यारोप सिद्धान्तको नाममा कार्यक्रमको नाममा निरन्तर रूपमा हामीले भोगिरहेका छौँ र तपाईँलाई स्मरण गराउँ 2075 सालमा पनि तत्कालीन नेकपा माओवादी केन्द्र नेकपा एमाले मिलेर एउटै पार्टी हामीले बनाएका थियौँ र त्यो दुई वर्ष पनि टिकेन फेरि विभाजनको तहमा गयो। बीचमा संसद विघटन पुनस्थापन र नेकपा एमाले प्रतिपक्षमा गएर मुलुकका सातवटा राजनीतिक दलहरू संयुक्त रूपमा एक ठाउँमा आएर सरकार निर्माण गरेर उनीहरूसँग निर्वाचन पनि भएको थियो। त्यो निर्वाचनमा सात दलीय गठबन्धन एकातिर नेकपा एमाले अर्कातिर चुनाव लडेको स्थिति थियो। तर चुनाव लडेर अगाडि गइसक्ने बित्तिकै फेरि त्यो राजनीतिक गठबन्धन नेपाली काङ्ग्रेस नेकपा माओवादी मधेसवादी दलहरूको बीचमा टुट्यो। त्यो फेरि नेकपा एमालेसँग सहकार्य हुन आएको छ। त्यस कारण म तपाईँलाई के स्मरण गराउन चाहन्छु भने 2079 आज यो 83 आइपुग्दा नेकपा माओवादी अथवा प्रचण्डजीसँग हामी तीन पटक सहकार्य भएको छ। संघीय सरकारको लागि 2 पटक अहिले प्रदेश सरकारको लागि 1 पटक सहकार्य भइरहेको छ। त्यस कारण सहकार्यमा सही गर्ने बित्तिकै यो के अरे पार्टी एकताको तहसम्म पुग्छ कि भन्ने कुराको बारेमा मैले प्रश्न गर्नुपर्छ शङ्का गर्नुपर्छ र प्रश्न कहाँनिर भने यस्ता सहकार्य र पार्टी एकता सत्ता स्वार्थ व्यक्ति केन्द्रित र नाफा र घाटामा यदि गरिन्छ भने यस्ता सहकार्यहरू दिगो हुँदैनन्। जति स्वार्थ बाँच्छ इन्ट्रेस्ट बाँच्छ र उहाँहरूको चाहिँ लेनदेनमा दृष्टिकोण फरक आउँछ पद र प्रतिष्ठामा सोचमा फरक आउँछ त्यसपछि ती एकताहरू टुटेका छन् किनभने 79 तत्कालै प्रधानमन्त्री प्रचण्डलाई हामीले प्रधानमन्त्री स्वीकारेर सरकारमा गयौं त्यसपछि प्रचण्डजीले नेकपा एमालेलाई बाइपास गरेर नेपाली काङ्ग्रेस सहकार्य गर्नु फेरि पनि नेकपा एमाले र नेकपा माओवादी बीचको सहकार्यबाट सरकार बन्यो त्यसले पनि टिकेन र फेरि बाध्य नेपाली काङ्ग्रेससँग सरकारमा जानु पर्यो। अहिले नेपाली काङ्ग्रेस नीतिगत रूपमा वामपन्थीसँग नमिल्ने भनिसकेपछि फेरि कम्युनिस्टहरू एक ठाउँमा आउनुपर्छ भन्ने एउटा आवाज सबैतिर गर्छ। यो आवाज हुँदाखेरि स्वाभाविकमा तपाईँले भने चाहिँ अहिले नेकपा एमालेलाई नेपाली जनताले आफ्नो हिजो दिइरहेको विश्वासको मतलाई फिर्ता गरेका छन्। उनीहरूले नेकपा एमालेलाई मत दिएनन् र मत पार्टी छोडेको होइन मत ताँसपट गरेको भन्ने मान्यता न्यारेटिभ अहिले स्थापित पनि भएको छ। त्यहाँ पार्टी छोडेर अथवा मतलाई ट्रान्सफर गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिने नेकपा एमालेका समर्थक र शुभचिन्तकहरू यो सहकार्यले खुसी हुन्छन् कि हुँदैनन् पहिलो प्रश्न त्यो हो। नेकपा एमालेका कार्यकर्ताहरूले मूल रूपमा पार्टीको 5 कुराको पुनर्गठनको माग गरेका छन्। 1 विचारको पुनर्गठन 2 संगठनको पुनर्गठन 3 जनताको सम्बन्धको पुनर्गठन जीवनशैली र कार्यशैलीमा पुनर्गठन र सिंह रूपमा अनुशासनमा पुनर्गठन नीति सिद्धान्त विचार कार्यक्रम र वर व्यवहारमा पुनर्गठनको माग गरेका छन्। त्यसकारण एउटा सामान्य पुनर्गठनले अहिले पुग्दैन। नेपाली इतिहासमा सबभन्दा कमजोर प्रस्तुति अहिले कम्युनिस्ट पार्टीहरूले नेकपा एमाले गरेको छ। जनताले नेकपा एमालेसँग टाढेका छन्। त्यो टाढेको अवस्थामा मूल रूपमा पुनर्गठन जरुरी छ। जनताको माग पनि छ त्यो पुनर्गठन नेतृत्वको पुनर्गठन पनि त्यत्तिकै आवश्यक छ भनेर जनता र कार्यकर्ताले उठाइरहेका छन्। यस सन्दर्भमा हामीले माथिबाट सहकार्य सहमति हुने बित्तिकै जनताले हामीलाई अनुमोदन गर्छ नै भन्न सकिँदैन। तर मैले अघि भने यो बाध्यात्मक एउटा अवस्था हो। यो अवस्थाले मूल कुरो त पहिले यो विषय पुनर्गठनको विषय र नेतृत्व हस्तान्तरणको विषय नेकपा माओवादीमै र अहिले नेपाली कम्युनिस्ट पार्टीमा नै अत्यन्त गम्भीरताका साथ उठेको छ, नेकपा एमालेसँग उठेको छ। म के जनताको चाहना के छ भने, मेरो भन्दा पनि जनता र पार्टी कार्यकर्ता के चाहना छ भने, नेताहरू माओवादीमा नै पुनर्गठन र नेतृत्व परिवर्तनको प्रश्न उठेको, नेकपा एमालेभित्र नि नेतृत्व परिवर्तनको प्रश्न उठेको। यो अवस्थामा दुईटा नेताहरू आपसमा बसेर आफूलाई दीर्घकालीन रूपमा नेतृत्वमा स्थापित गरिरहने सोचको आधारमा एकता भएको छ भने यो एकतालाई नेपाली जनताले स्वीकार गर्दैनन्। होइन, उहाँहरू अहिले माध्यम बनेर पार्टी र माध्यम बनेर जुन खालको चुनौती राष्ट्रमा आएको छ, राष्ट्रमा एक खालको मात्रै चुनौती छैन, अहिले सरकारले गरेका क्रियाकलापहरू, निर्वाचन जनताहरू जति उत्साहित थिए, निर्वाचन पछि जनताहरू उत्साहित छैन, अहिले जनताहरूको तह भन्ने हो भने सुकुम्बासी गरिब विपन्नहरू उत्साहित छैन।
0: म सरकारको कुरामा एकछिन आउँछु, अहिले नेकपा एमालेको कुरा गर्छु। सरकारको
1: त्यस्तो भएको कारणले गर्दाखेरि यो स्थितिमा अहिले प्रतिपक्षमा रहेका राजनीतिक दलहरूले पनि सरकारले गरेको एउटा चाहिँ गतिहीन एउटा पब्लिकको नाममा लोकप्रियतावादको नाममा जुन खालको काम गर्छ, त्यो कामले के एउटा प्रश्न आएको छैन, अब नेपाली कम्युनिस्टहरू एक ठाउँमा आउनुपर्छ भन्ने आवाज पनि आएको छ र यो आवाजको साथसाथै यो एकता हुनुपर्छ। तर एकता हुनु भनेको अहिलेको नेतृत्वलाई नै राखेर एकता होइन, नयाँ नेतृत्व सहित, नयाँ दृष्टिकोण सहित, नयाँ विचार सहित, नयाँ सोच सहित जनताको विश्वास प्राप्त गर्ने गरी एकताबद्ध हुनुपर्छ भन्ने आवाज उठेको छ। यो तहमा उहाँहरूकै लिडरसिपभित्र यो तहमा आउने सहमति भयो भने नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्तालाई खास फरक पर्दैन, यो स्वाभाविक रूपमा कसरी मध्यस्थताको भूमिका निर्वाह गर्नुहुन्छ। यो पार्टी पुनर्गठनको लागि विचारको पुनर्गठन, संगठनको पुनर्गठन, दृष्टिकोणको पुनर्गठन, नेतृत्वको पुनर्गठन, आम कार्यशैली अनुशासनको पुनर्गठनको लागि यो एकताले स्पेस दिन्छ भने यो एकतालाई, यो सहकारलाई स्वागत गरिनुपर्छ। केवल लेनदेनको नाममा सत्ताको लागि अहिले प्रदेश सरकारलाई चाहिँ टिकाउनको लागि मात्र एकता गर्ने, फेरि पहिलेको जस्तै हामीले 77 दोहोर्याउने र हिजो 79 बीचमा आएको तीन पटक व्यक्तिगत स्वार्थको कारणले गर्दाखेरि गठबन्धन तोड्ने जस्तो खालको भयो भनेदेखि यो अहिलेको सहकार्य पनि विगतै दोहोरिन्छ, नदोहोरिँदैन भनेर भन्न सकिँदैन। त्यसो भएको कारणले गर्दा एउटा सिद्धान्त वस्तुगत एकता भयो भने नेपाली कम्युनिस्टहरूले, नेपालका कम्युनिस्ट समर्थक जनताहरूले एकताकै महसुस गर्छन्, एकताकै हुनुपर्छ भनेर जोड गर्छन्। त्यस कारण एकता स्वार्थको लिनुको लागि होइन, पुष्पलाल भन्नुहुन्छ एकता स्वार्थ पदको लागि होइन, मुनाफाको लागि होइन, सुविधाको लागि होइन, राष्ट्र जनता परिवर्तन समृद्धि र सामाजिक न्यायको लागि हुनुपर्छ भनेर पुष्पलालले भन्नुहुन्छ। र मदन भण्डारीले पनि के भन्नुहुन्छ भने एकता, पार्टीहरूको एकता किनभने जनतासँग श्रेष्ठता हासिल गरेर जनताको विश्वास लिएर अगाडि जाने शक्तिहरू, त्यो पार्टीको बीचमा एकता हुनुपर्छ, जनताको बीचमा एकता हुनुपर्छ, आम राष्ट्रको बीचमा एकता हुनुपर्छ, राष्ट्र जनता र परिवर्तनको लागि भन्नुहुन्छ। त्यही आधारमा एकता हुन्छ भने यो एकतालाई, यो सहकारलाई राम्रो मान्नुपर्छ, होइन खालि व्यक्तिगत स्वार्थलाई एकता भयो भने त्यसले काम गर्दैन। त्यस कारण आजको आवश्यकतामा सिद्धान्त निश्चय एकता हो, कार्यक्रमिक एकता हो, विचारको एकता हो, संगठनको एकता हो, विश्वासको एकता हो र जनताको विश्वास प्राप्त गर्ने गरी एकता भयो भने यसलाई ठिकै मान्नुपर्छ।
0: पछि जस्तो अहिले नेकपा एमालेको पनि नेतृत्व परिवर्तन गर्नुपर्छ, तपाईँले अहिले पाँचवटा परिवर्तन कुरा गरिसक्नु भएको छ, त्यो सँगसँगै नेतृत्व परिवर्तनमा परिहाल्यो र नेकपाभित्र पनि अब नेतृत्व परिवर्तन गर्न पर्यो, अब तपाईँहरूले छोड्नुपर्छ भनेर उहाँहरूलाई पनि दबाव, तीव्र दबाव भइरहेको छ। अब यो उहाँहरूलाई विस्थापित गर्ने र नयाँलाई स्थापित गर्नका लागि यो एउटा सहकार्यलाई एकतामा पुर्याउँदाखेरि उहाँहरूलाई पनि सहजीकरण हुने र तपाईँहरूलाई पनि सहजीकरण भएर नयाँ नेतृत्व स्थापित गर्न सजिलो हुने सम्भावना कहीँ देख्नुहुन्छ के लाग्छ?
1: म कम्युनिस्टहरू दुनियाँमा विश्वास गर्छन्, त्यसमा असम्भव भन्ने दुनियाँमा केही छैन। विगतका कमी कमजोर सक्षमले आत्मआलोचित भएर आत्मसमीक्षा सहित तपाईँले उठाएको प्रश्न जस्तै, मैले स्वीकार गरेको विषय जस्तै एउटा सिद्धान्त वैचारिक एकता हुन्छ भने र रूपान्तरण एकता हुन्छ भने र नेतृत्व हस्तान्तरणको तहमा जाने गरी उहाँ माध्यमको रूपमा बन्नुहुन्छ भने यो एकताले सही दिशा लिन सक्छ, सही सफलता प्राप्त गर्न सक्छ। खालि नेताहरूको आफ्नो कुर्सी जगाउनको लागि मात्रै एकताको प्रश्न गर्यो भने यसले हामीले कमिटी त बन्ला, अहिले पनि कमिटी सबै छन्, हाम्रो केन्द्रीय कमिटी
0: आनन्द सर, जस्तो तपाईँले यस्तो होला भन्दाखेरि अब हुनुपर्छ भन्ने आवाज तपाईँको किन हुँदैन?
1: होइन, म मात्रै एउटा पात्र होइन, सिङ्गो पार्टी कार्यकर्ताको विश्वासको पनि प्रश्न हो। म त सिद्धान्त एकता, नेतृत्व परिवर्तन सहितको एकता र व्यक्तिगत स्वार्थ र महत्वाकांक्षा सहित एकताको पक्षमा भएको हुनाले मेरो त आफ्नो बल बुद्धि वचन त्यही ढङ्गले लेखाइ पढाइ आह्वान पनि त्यही ढङ्गले गर्छु र त्यतातिर जाओस् भन्ने मैले शुभकामना व्यक्त गर्न चाहन्छु। म आफूले त्यही पहल कदमी गरेर अगाडि बढ्छु। यसो भयो भनेदेखि अहिले कम्युनिस्ट आन्दोलनभित्र घुमेको जनमत फेरि प्राप्त हुन सक्छ, किनभने अहिलेको नेतृत्वले किन क्रान्ति गर्यो, परिवर्तन गर्यो, संविधान ल्यायो, गणतन्त्र ल्यायो, संहिता ल्यायो, समावेशी संविधान ल्यायो, यो यसलाई हामीले अनुमोदन गर्नुपर्छ, यसलाई नेतृत्वलाई धन्यवाद दिनुपर्छ, यसलाई खुसी मान्नुपर्छ र अहिले उहाँलाई अपदस्थ गर्ने होइन, उहाँहरूलाई सम्मानपूर्वक ससम्मान अभिभावकीय भूमिका सल्लाहकारको भूमिका सहित उहाँहरूको अभिभावकत्वभित्र कम्युनिस्ट आन्दोलन अगाडि बढाउनु पर्छ भन्ने मान्यता हो। नेतृत्व परिवर्तनको अर्थ उहाँहरूलाई विस्थापन गर्ने होइन, उहाँहरूले दिएको असल काम राम्रा काम र योगदानलाई अत्यन्त शिरमा राखेर उहाँहरूलाई सम्मानको साथ अहिलेको मुलुकको आवश्यकता माग युवाहरूको चाहना राष्ट्रिय अन्तर्राष्ट्रिय दबाव र यी सबै कुराले गर्दाखेरि युवा नेतृत्व आउनुपर्छ भन्ने कुरा हो। म तपाईँलाई भन्न युवा नेतृत्व आउनुपर्छ भन्दा म पनि अहिले जुन मेरो नेतृत्ववादी भूमिका छ मैले पनि यसलाई छोड्न चाहन्छु, म छोड्न तयार छु। त्यसैले सबै मान्छेहरूले कम्तीमा उमेरकै कुरा गरौँ, उमेरकै कुरा गर्दाखेरि 50-65 वर्षका तहका मान्छेहरू चाहिँ कमिटीभित्र 1/3, त्यसपछि 40-50 1/3 र बाँकी 18-30 बिचका 1/3 सदस्य राखेर पार्टीलाई पुनर्गठन गर्न जरुरी छ। म पनि नेतृत्व छोड्न तयार छु। त्यसमा हाम्रा सिनियर नेताहरू जो 70-भन्दा माथि हुनुहुन्छ उहाँहरूले यो पार्टीको झन्डा र खाँगोलाई समय राख्न सक्नुहुन्छ, तर कार्यकारी नेतृत्वको भूमिकाबाट उहाँहरू विदा हुँदा नै यो कम्युनिस्ट आन्दोलन पुनर्गठन हुन्छ, जनताको पुनः विश्वास प्राप्त गर्न सकिन्छ भने मेरो ठम्नेर विश्वास हो। अब युवा पुस्तालाई कार्यकर्ताहरूलाई विश्वास गर्नुपर्छ, उहाँहरूको अभिभावकको जुन नयाँ कार्यकर्ताको उत्तराधिकारी श्रेणी गरेर अगाडि जानुपर्ने आजको आवश्यकता हो। यो आवश्यकतामा हामी सबै लाग्नुपर्छ। म मेरो यो के अरे सुनिरहनु भएको यो टेलिभिजन अन्तर्वार्ता सुनिरहनु भएका सम्पूर्ण श्रोताहरू र दर्शकहरूलाई पनि म के आग्रह गर्छु भनेदेखि अब कम्युनिस्ट आन्दोलनमा पुनर्गठन र पुस्तान्तरण नभइकन सम्भव छैन, रूपान्तरण नभइकन सम्भव छैन। अहिलेसम्म गरे काम गरेका नेताहरूलाई धन्यवाद दिँदै उहाँहरूको अभिभावकतालाई स्वीकार गर्दै अबका नयाँ पुस्ता पनि राष्ट्रियता जोगाउन, कम्युनिस्टको विचार जोगाउन, जनताको बौद्ध जनवादको सोचलाई प्रवर्धन गर्न र मुलुकलाई समृद्धि ल्याउन, जनताको विश्वास दिलाउनको लागि युवाहरू सक्षिन्छन्, त्यसमाथि भरोसा गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो।
0: आनन्द सर, जस्तो अब अहिले अहिले सबै यो सबै परिस्थितिलाई, नेतृत्वको सबै भूमिकालाई, तपाईँहरूको अहिले सबै अभियानलाई मध्यनजर गरेर हेर्दै आगामी निर्वाचनमा, अब स्थानीय निकायको निर्वाचन अब नजिकै आउँदैछ, त्यसपछि अब हुने अर्को आम निर्वाचनसम्म नेकपा एमालेको स्थान कस्तो होला भन्ने अनुमान यहाँले गर्न सक्नुहुन्छ?
1: मेरो त के हो भने अहिलेकै हामीले पास रिपिटेसन गरिरह्यौँ भने फेरि पनि हामी जनतालाई अस्वीकार गर्न सक्ने सम्भावना प्रबल छ। त्यसले गर्दाखेरि अब हामी छिटै नै पार्टीलाई पुनर्गठन गरेर रूपान्तरण गरेर हामीले सोचेको मूल्य मान्यताको आधारमा अगाडि बढ्यौँ भने अहिले नयाँ सरकारसँग एउटा नयाँ खालको निराशता सुरुवात भइसकेको छ, राष्ट्रियता र लोकतन्त्र नै गम्भीर खतरामा परेको स्थिति छ। यो अवस्थामा जनताहरू फेरि कम्युनिस्ट पार्टीभित्र एमाले प्रति आशावान भएर भएका छन्। अहिलेको सामाजिक सञ्जालमा फेरि नेकपा एमाले जनताले खोजिरहेको अनुभूति हामीले गरेका छौँ। हामी मात्र होइन, अन्तर्राष्ट्रिय सम्बन्धको आधारमा, घरेलु सम्बन्धको आधारमा र संवैधानिक निकायको एउटा क्रेडिबिलिटी, विश्वास र सुरक्षाको आधारमा पनि अब यो नयाँ सरकारको लोकप्रियता बाज र बचकनापनले राष्ट्रलाई गम्भीर संकटमा पर्छ, राष्ट्रलाई गम्भीर कमजोर हुन्छ भन्ने बुझाइ भएको कारणले गर्दा हाम्रो पुनरागमन र जनताको पुनर्विश्वास प्राप्त गर्न सक्ने हामी विश्वास दिएका छौँ र आगामी स्थानीय तहको निर्वाचन र प्रदेशको निर्वाचन प्रयोग गर्दा हामी एउटा मजबुत अवस्थामा उपस्थित हुन्छौँ भन्ने मेरो विश्लेषण छ।
0: अब थोरै सरकारको पनि कुरा गर्ने चाहिँ गरौँ, किनभने यो सरकारले 100 दिन पार गरिसकेको छ, धेरै राजनीतिक नेताहरू 100 दिनसम्मको पर्खाइमा थिए, एउटा जनताको उच्च भरोसा र उच्च चाहनाका साथ आएको यो सरकारको आजसम्मको गतिविधिलाई, लगभग 4 महिनाको यो अभियानलाई तपाईँ नेकपा एमालेको केन्द्रीय सदस्य र पूर्व मन्त्रीको हैसियतले कसरी मूल्याङ्कन गर्नुहुन्छ आजको दिन?
1: जनताले जुन 83-82 निर्वाचनमा जुन जनमत राष्ट्रिय स्वतन्त्र पार्टी र बालनजीको नेतृत्वलाई दिए त्यो ऐतिहासिक थियो र यसले एउटै दलले बहुमत प्राप्त गर्न सक्दैन हाम्रो निर्वाचन प्रणालीको कारणले भन्ने कुरालाई पनि त्यसले उत्तर दिएको थियो र हामी अहिलेकै संविधानभित्र पनि निर्वाचन प्रणालीलाई ले पनि बहुमत दिन सक्छ भन्ने स्थापित गरेको थियो. संविधान संशोधन गर्नुपर्छ भन्ने निर्वाचन प्रणालीको बारेमा संविधान संशोधन गर्नुपर्छ भन्ने मान्छेलाई एउटा राम्रो जवाफ तयार गरेको थियो. एउटा नयाँ उत्साह थियो र साथै भन्ने एउटा जेएनजी पछि ब्यालेट बस मार्फत एउटा नयाँ क्रान्तिको भयो भन्ने मान्छेको विश्लेषण थियो, बुझाइ थियो. यो बुझाइमा पुराना दल भने कम्युनिस्ट पार्टी र नेपाली काङ्ग्रेस लगायतका पार्टीहरूलाई एउटा चुनौती पनि थियो र जनताले समग्रतमा अविश्वास अस्वीकार गरेको स्थिति पनि थियो. यो स्थितिबाट बनेको सरकार बनेकै दिन, सरकारको शपथ गरेकै दिन प्रधानमन्त्री बालन शाहले सबभन्दा पहिले नेपालको स्थायी सरकार ब्युरोक्रेसीलाई चुनौती दिने, धम्की दिने र त्रास क्रिएसन गर्ने काम गर्यो. त्यही त्रासभित्र अहिलेको ब्युरोक्रेसी बसिरहेको छ, ब्युरोक्रेसी आतंकी भइरहेको छ. दोस्रो कुरा, पुराना दलहरू सबै भ्रष्ट छन्, सुशासन विरोधी छन्, यिनीहरू चाहिँ असक्षम हुन् भने चाहिँ पुराना दललाई चाहिँ एकपछि अर्को कारवाही गर्ने, पुलिस प्रशासन प्रयोग गर्ने र त्यति नपुगेर सम्पत्ति छानबिन आयोग बनाएर सम्पत्ति शुद्धिकरणको नाममा आफूलाई मन लागेका मान्छेहरू, केवल भ्रष्टाचारमा संलग्न भएका मान्छेहरू, फिल्ममा लोकप्रिय भएका मान्छेहरूलाई पनि समातेर कारवाही गर्ने दिने काम पनि त्यत्तिकै अगाडि बढ्यो र व्यापारिक क्षेत्रमा, व्यवसायिक क्षेत्रमा लागेका मान्छेहरू मुलुकबाट भाग्दै थिए, उनीहरूलाई आर्थिक धरोटीले थुनामा पार्नु पर्ने थियो, आर्थिक ग्यारेन्टीले पनि जान सक्थ्यो. त्यसले गर्दा ती ताकतहरू पनि अहिले कुनै नयाँ इन्भेस्टमेन्टको स्थिति छैन, सबै पुँजी पलायन भएको छ, व्यापारीहरू असुरक्षित छन्, पत्रकार जगतहरू पनि विज्ञापन नीति होस् अथवा अरू काम होस् त्यही गरेको आतंकको स्थिति छ. त्यसै गरी सुकुम्बासी गरिब र विपन्न मान्छेहरूलाई विस्थापन गरिएको छ र काठमाडौँको इलाइट वर्गको सुविधा सम्पन्नको लागि बस्ती जोगाउने नाममा चाहिँ घरबार विहीन भएको छ, साना नानीहरूको स्कुल र विद्यालयमा पढ्न नपाउने स्थिति भएको छ, पढाइ बिग्रिएको छ र उनीहरू गरिखाना सहरमा आएका मान्छे, चार आना अथवा एक आना जग्गा भएका, घडेरी मात्रै भएका मान्छेलाई पनि सम्बन्धित जिल्लामा फर्काउने एउटा अभियान चालिएको छ. यसले गरिब र विपन्न पनि नयाँ खालको निराशा, अविश्वास पनि प्रयास भइरहेको छ. त्यसको साथसाथै विद्यार्थी जो राजनीतिक परिवर्तनमा बाहेक हुन् उनीहरूको संगठनलाई प्रतिबन्ध लगाउने, कर्मचारीको ट्रेड युनियन आन्दोलनलाई प्रतिबन्ध लगाउने र मजदुर आन्दोलनलाई पनि कमजोर बनाउने जस्तो कुरा, त्यसको साथसाथै राष्ट्रियताको सवालमा इतिहासमा कहिल्यै नभएको, स्वयं प्रधानमन्त्री एकपल्ट सदनमा बोलेको, सदनमा बोल्दाखेरि नेपालले पनि भारतको सीमा मिचेको छ भनेर राष्ट्रघाती र आत्मसमर्पणवादी चिन्तन जुन अगाडि सार्नुभयो, यसले के देखाउँछ भनेदेखि यो संविधान संशोधन गर्ने कुरा अहिले भर्खरै 10 वर्ष भयो गणतन्त्र आएको, के अरे राजाको पुनस्थापन, राजतन्त्रको पुनस्थापन, धर्मनिष्ठता हटाउने, संहिता हटाउने जस्ता कुराहरू पनि अहिले बजारमा आइरहेका छन्। त्यसकारण लोकतन्त्रको प्रश्नमा, संविधानको प्रश्नमा राजनीतिक प्रतिपक्ष र राजनेताहरूको आत्मस्वाभिमानमा ब्युरोक्रेसीको उसमा जुन खालको त्रास भएको छ, त्यसै करको कारणले गर्दाखेरि गरिब विपन्न पनि मध्यम वर्ग पनि प्रताडित हुनुपर्ने अहिलेको वर्तमान स्थिति छ. यो स्थितिले गर्दाखेरि मान्छे आत्मदाह गर्न तहसम्म पुगेको अवर्तमान स्थितिमा यो सरकारको यो जुन स्थिति र रवैया काम कारवाही देखिएको छ, यो काम कारवाहीको कारणले गर्दाखेरि जनताहरू सरकारबाट क्रमशः टाढा भएका छन्। केवल अल्गोरिदम, डिजिटल प्लेटफर्म जो हिजोदेखि व्यवस्थित ढङ्गले उहाँले चलाउँछ, त्यस मार्फत उहाँहरूका लाइक, डिसलाइक आदि इत्यादिहरू देखिएका छन्। तर आम जनताहरू जसरी उहाँले त्यो अल्गोरिदम सिर्जना गरे पनि सारमा जनताहरू क्रमशः अविश्वासतिर गइरहेका छन्। हिजोको भन्दा अहिले बालनजीको र राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ विश्वास जनमत घटेको स्थिति छ। त्यति मात्रै पार्टीहरू बीचमा पनि अध्यक्ष र प्रधानमन्त्रीको बीचमा अन्तर्विरोध, अर्थमन्त्री र प्रधानमन्त्रीको अन्तर्विरोध, यहाँसम्म कि आफ्नै मन्त्र स्पष्ट नफर्कन फुन्नको लागि निर्देशन दिने जस्ता कामले गर्दा आन्तरिक राजनीतिभित्र पनि असुरक्षा महसुस गरिएको होला। यो स्थिति लामो समय जाँदैन भन्ने मलाई लाग्छ। म त चाहन्छु यो सरकार 5 वर्ष टिको, एउटा हिजो हामी पुराना दलहरूले गरेका कमी कमजोर सच्याएर अगाडि बढोस् र जनतालाई समृद्धि र सामाजिक न्याय दियोस् भन्ने चाहना राख्ने मान्छे हुँदा पनि यो सरकारको अहिले क्रियाक्रमले मेरा शुभेच्छाले काम नलाग्ने भएर उहाँहरू आफ्नै क्रियाक्रमले पछि पर्दै हुनुहुन्छ कि भन्ने मलाई लाग्छ।
0: अब समग्रमा यो सरकारको मूल्याङ्कन त गरिहाल्ने बेला अझै पनि भएको छैन, भर्खरै सुरुवात हो, तर मर्निङ सोच द डेज भने चाहिँ एउटा आशा भरोसा भन्दा निराशाहरू बढ्न लागेको भन्ने कुरा जुन यहाँले इङ्गित गर्नुभएको छ, यो सबै कुरालाई चाहिँ हेर्दाखेरि अबको आगामी दिनहरू सरकारको कस्तो होला र कस्तो हुनुपर्छ भन्ने यहाँको अपेक्षा छ?
1: पहिलो कुरो त यो सरकार तातै बस्न टिकोस्, राष्ट्रिय स्वतन्त्र पार्टीमा विखण्डन नआओस्, नेपालको संविधान र प्राप्त मूल्य मान्यता कानून र राजनीति संस्कृतिको संस्कारको आधारमा सरकार अगाडि बढेर हिजो उहाँले भने जस्तै जनताले नै अनुभूत गरेछ, हिजोका कमी कमजोरी पुराना दलहरूले गरेका छन् भन्ने कुरा त्यसलाई सच्याउँदै गर्दाखेरि सबभन्दा पहिले राष्ट्रिय हितलाई प्रमुखता दियोस्। अब हिजो यो सरकारका अङ्गहरूले सूचेनाका सिक्काबाट हटाउने जस्ता दुसाहस पनि गरे, तर अहिले सरकार त्यसलाई नहटाउने भनेर जनताको आवाज आइसकेपछि विज्ञापन नीतिमा अदालतले सबैलाई समान विज्ञापन देऊ भन्नुपर्ने स्थिति आयो, यो स्थिति नआओस्। कम्प्य जनताले जसरी विश्वास दिएछ काममा पनि विश्वास प्राप्त गर्ने गरी यो सरकार अगाडि जाओस्, पाँच वर्षले टिकोस् भन्ने मेरो चाहना हो। तर मलाई के चिन्ता लागिरहेको छ भने मेरो चाहना मेरो शब्दार्थ हुँदाहुँदै पनि मलाई के चिन्ता लाग्दैछ, यो सरकारले मुलुकको राष्ट्रियताको रक्षा गर्न सक्दैन, यो व्यवहारिक देखाइसकेको छ। हिजो कुटनीति नियोगका मान्छेहरू भेट्न खोज्दाखेरि नेपालमा आउँदाखेरि भेट नदिने, अनि लुकी लुकी शक्ति केन्द्र र विदेशी राष्ट्रसँग सम्पर्क र सुलह गर्न जाने संस्कृति सुरुवात भएको छ, तपाईँले सुन्नुभएको छ। त्यसै गरी हाम्रो दुई देशको छिमेकी चीन र भारतको सम्बन्धलाई जुन खालको हामी छिमेकी हटाउन सक्दैनौँ, जुन खालको प्राथमिकता दिएर सन्तुलित सम्बन्ध हाम्रो त्यहाँ पनि बिग्रिएको छ। एक चीन नीति हाम्रो र असँग परराष्ट्र नीति लामो समय हामी पहिचान भएको, यहाँ चाहिँ दलाई लामाको जन्म जयन्ती मनाउने, टिओबीलाई सरकार सञ्चालनको बागडोर दिने जस्ता काम भएको छ, र उत्तरी छिमेकी चीन रुष्ट हुने स्थिति तयार भएको छ। त्यसै गरी पश्चिमा शक्तिहरू नेपालमा अस्थिरता चाहने, चीन र भारतलाई वितरण जुदाएर आफ्नो प्रवर्तन चाहन चाहने, र मुलुकलाई हिजो जुन जङ्गली जयन्ती आन्दोलन जुन ठाउँबाट सञ्चालन भएको आरोप थियो, अहिलेको सरकार चाहिँ पश्चिमबाट विशेष त अमेरिकाबाट परिचालन भएको थियो, त्यो मान्यता दिन स्थापित हुने र आइपिएस एसपिपी जस्ता कुराहरूलाई चाहिँ कानुन गर्ने तहमा यो सरकार जाँदैछ भन्ने जनताको विश्वास छ, दलहरूको विश्लेषण छ। त्यस कारण अहिले राष्ट्रियतालाई कमजोर र दुई असङ्गत प्राथमिकतामा नै एउटा प्रश्न चिन्ह उठेको जुन प्रश्नहरू आइरहेका छन्, यो प्रश्नको कारणले गर्दाखेरि सुशासनमा पनि जे खालको एउटा आतंक फियर छ, भ्रष्टाचार नियन्त्रण गर्ने भनेको अहिले पनि अख्तियारले धेरै कर्मचारीले भ्रष्टाचारमा सम्म भएकोलाई कारवाही गर्नु परेको छ, हिजो पनि गरिरहेको स्थिति थियो। यी स्थितिले गर्दाखेरि के देखिन्छ भनेदेखि राम्रो छैन, संवैधानिक निकायमा चाहिँ जुन खालको संवैधानिक ऐन अध्यादेश जुन ढङ्गले अगाडि बढाउने प्रयत्न गरियो, यी सबै चिजले गर्दा हरेक ठाउँमा एउटा अविश्वासको स्थिति बनेको छ। यो अविश्वासको स्थिति बनिरह्यो भनेदेखि यसले मुलुकमा नयाँ खालको राजनीतिक अस्थिरता खडा गर्छ। नेपाली जनता राजनीतिक स्थिरताको माग गरिरहेका छन्, राजनीतिक स्थिरता यति ठूलो बहुमत दिइरहेका छन्, यसमा जुन खालको नयाँ खालको अस्थिरता दिएको छ पूर्वाग्रह प्रतिशोधको कारणले गर्दा, पूर्वाग्रह प्रतिशोधको कारणलाई अगाडि बढाइरहेकोदेखि जनताको जुनसुकै तह चाहे मधेस होस् संहिता हुनुहुँदैन भने छलफलमा मधेस रिसिएको छ, यो स्थिति गर्दाखेरि यो सरकार पाँच वर्षसम्म जान सक्दैन कि भन्ने मलाई चिन्ता भएको छ। तर उहाँले बोनाफाइड रूपमा चाहिँ झनै दुई तिहाईको मध्य अगाडि आउनुभएको छ, दुई तिहाईको मध्य उहाँले सरकार लिएर जान सक्नुहोस् लानुहोस्, तर दुई तिहाई बहुमतको नाममा नेपालको सँगै लोकतान्त्रिक गणतन्त्रलाई खारिज गर्ने गरी संसदीय प्रणालीलाई खारिज गर्ने गरी जुन कार्यकारी सरकारको सोच र प्रत्यक्ष कार्यकारी सोचलाई अगाडि दिनुभयो भनेदेखि यो मुलुकमा नयाँ खालको द्वन्द्व सिर्जना हुन्छ। यसो नगर्नुहोस् भनेर म राजापुरा बालन जिल्ला भन्न चाहन्छु, फेरि पनि भन्न चाहन्छु, उहाँहरू टिकोस् जानुहोस्, हामीले उहाँहरूको बारेमा नकारात्मक कुरा भन्ने ठाउँ नदिनुहोस्, हामी तपाईँलाई त्यसो भन्न दिँदैनौँ। संवैधानिक मान्यता र पाँच वर्ष यति सरकार चलाउनुहोस् भन्ने हाम्रो चाहना हो, तर यो सम्भावना क्षीण हुँदै गएको मैले अनुमति गरेको छु।
0: हिजो नेपालमा जसरी भदौ 23 र 24 एउटा नेपालको राजनीतिको दिशा नै परिवर्तन गरेको छ, क्रान्तिको स्वरूपलाई नै परिवर्तन गरिदिएको छ। हिजै मात्रै नेकपाका अध्यक्ष प्रचण्डले पनि भनिसक्नु भएको छ कि हामीले पनि धेरै कुरा नयाँ सिक्यौँ, कसरी परिवर्तन रातारात गर्न सकिँदो रहेछ भन्ने हामीले पनि थाहा पायौँ, हामी पनि त्यो कुरा अब चाहिँ इम्प्लिमेन्ट गर्न सक्छौँ भन्ने जस्ता अभिव्यक्ति दिइसक्नु भएको छ। एकातिर सरकारको र जनताहरू, यिनै जनताले एकरातमा यत्रो परिवर्तन गरेर देखाए, र तपाईँको तिनै जनताले हिजै मात्र यिनै अहिले दुई चाहिँ सरकारका सांसदलाई कालो मुसो गरिसकेका छन्। भनेपछि यो जनताको आक्रोश एकातिर बढ्दै गएको छ। छिमेकी मुलुकमा भारतमा त्यत्रो शक्तिशाली मोदी सरकार आज आफ्नै मन्त्रीलाई राजीनामा गराउन बाध्य भएको छ, जनताले घुँडा टेकाएका छन्। भनेपछि यो सबै परिदृश्य अगाडि बढ्दै जाँदा अब जनताको भरोसा कसरी अगाडि जाला लाग्छ?
1: विनयजी, मलाई प्रचण्डजीले के भन्नुभयो त्यसको बारेमा उत्तर दिन चाहन्न, मलाई खाँचो पनि छैन र आवश्यकता पनि होइन। म के कुरा गर्छु भनेदेखि, अब रक्तवादपूर्ण क्रान्ति र संवैधानिक प्रक्रियाभन्दा बाहिर गएर कुनै परिवर्तनलाई नेकपा एमाले विश्वास गर्दैन, किनभने यो संविधान र यो लोकतन्त्र हाम्रो पार्टी र नेपाली जनताको रगत र पसिनाले बगाएको। म 24 गते उसको आतंकारिक गतिविधि र जनधनको क्षति, तपाईँलाई मैले मेरै घरसम्म आग लागेको स्थिति हो, यो स्थिति फेरि आउँछ भन्ने म चाहन्न। नेपालका संसद सम्पदाहरू, संसद, सर्वोच्च अदालत र सरकार, सिंहदरबार जलाउने जस्तो संस्कृति आओस् भन्ने म चाहन्न र त्यही कति जस्तो युवाहरू मारिन् भनेर म चाहन्न। त्यसकारण अबको परिवर्तन ब्यालेटबाटै हुनुपर्छ। यो सरकारलाई हामीले खरदारी गर्नुपर्छ र 5 वर्ष चलाएको भएर शुभकामना दिनुपर्छ, तर हाम्रो शुभकामना पुग्दैन। उहाँहरूको आन्तरिक कार्य विघटन भयो भनेदेखि त्यसको दोस्रो कोर्स मुलुकले लिन्छ, त्यो स्वाभाविक प्रक्रिया हो। त्यसकारण अब सबै कुरा जनशक्ति परिचालन गरेर, जनताको विश्वास तिरेर, संवैधानिक मान्यता र ब्यालेटबाटै हाम्रो राजनीति के अरे सरकार परिवर्तन जानुपर्छ। अहिले कुनै व्यवस्था परिवर्तनको अवस्था होइन, अहिले भएको व्यवस्थालाई सुदृढ गर्दै, सबल गर्दै, यसलाई कानुन गर्दै अगाडि जानुपर्छ। अर्को नयाँ खालको विध्वंस र आतंकको परिकल्पना म आनन्द पोखरेलसित गर्न सक्छु।
0: हस्, यहाँले भन्नुभएको जस्तै जनताको भरोसालाई अझ उच्च स्थानमा राखेर यो सरकारले परिवर्तनको वाहक बन्न सकोस् र जनताले जुन चाहना राखेको त्यो पुरा गर्न सकोस् भन्ने हामी पनि शुभेच्छा व्यक्त गर्न चाहन्छौँ। आज यहाँले आफ्नो समय दिनुभएको छ, विचार व्यक्त गरिदिनु भयो। हामी सर समय र विचारका लागि यहाँप्रति हार्दिक आभार व्यक्त गरेको।
1: धन्यवाद विनयजी, अवसरको लागि।
0: हस्, अब अर्को कुनै त्यस्तो चाहिँ इस्युहरू आयो भने पक्कै पनि यहाँलाई फेरि कुराकानी गरेर निम्ताउनेछु। आजको समयको लागि आभार व्यक्त गरे आनन्द सर। दर्शक श्रोता महानुभावहरू, यहाँले आज हामीलाई नेपालको वर्तमान परिस्थिति र नेकपा एमालेको भूमिकाको बारेमा नेकपा एमालेका नेता आनन्द प्रसाद पोखरेलसँग हामीले कुराकानी गऱ्यौँ, यहाँले सुनिसक्नु भएको छ। अब हामी आजको यो कार्यक्रममा छुट्टी बेला भएको छ। आज अर्को साता हामी अर्को अतिथि र विषयवस्तुमा पक्कै पनि हामी उपस्थित हुनेछौँ। तबसम्मको लागि आजका हाम्रा अतिथि नेकपा एमालेका नेता आनन्द प्रसाद पोखरेल र म विनय हामी अर्को साता अर्को अतिथि विषयवस्तु उपस्थित हुने नै छौँ। यहाँहरू सबैजनालाई कार्यक्रम तर्फबाट हार्दिक आभार व्यक्त गर्छौँ। धन्यवाद, नमस्कार।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.1 मेगाहर्ट्ज।
3: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ 89.8 MHz
1: दक्षिण पश्चिम फ्रान्समा बोर्डो नजिकै लागेको डढेलोले करिब 420 वर्ग किलोमिटर क्षेत्रफल जलेको छ र 2,00,000 भन्दा बढ़ी मानिस घर छोडेर सुरक्षित स्थानमा जान बाध्य बनेका छन्। स्पेनमा अग्नि नियन्त्रण टोलीहरूले रातभरिमा अवस्थामा सुधार आएको तर अझै पनि 10,000 मानिस विस्थापित भएको बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्हाइट हाउसमा भेट्दैछन्। युक्रेनले रूसभित्र लामो दूरीका हमलाहरू तीव्र बनाइरहेका बेला यो भेट हुन लागेको हो। 420 वर्ग किलोमिटर क्षेत्रफल जलेको छ र 2,00,000 भन्दा बढ़ी मानिस घर छोडेर सुरक्षित स्थानमा जान बाध्य बनेका छन्। स्पेनमा अग्नि नियन्त्रण टोलीहरूले

0: डी बर्नमलाई भेटेका थिए र उनीहरूले संयुक्त ड्रोन उत्पादन र क्षेप्यास्त्र रक्षाबारे छलफल गरेका थिए। पाकिस्तान प्रशासित कश्मीरका अधिकारीहरूले क्षेत्रीय चुनावको पहिलो चरण समाप्त भएपछि हिंसा भड़किएको बताएका छन्। अधिकारीहरूका अनुसार प्रतिबन्धित जोइन्ट अवामी एक्सन कमिटिका समर्थकहरूसँग भएको झड़पमा एकजना अर्धसैनिक अधिकारीको मृत्यु भएको छ भने तीनजना अन्य घाइते भएका छन्। यो गठबन्धन नागरिक समाजका विभिन्न समूहहरूको संगठन हो जसलाई आतंकवाद विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाइएको छ। गत एक महिनामा भएको हिंसामा प्रहरी अधिकारीहरू सहित 40 जना भन्दा बढ़ीको मृत्यु भएको छ र फ्रान्सका महान फुटबल खेलाड़ीहरू मध्ये एक जेनेडिन जिदान फ्रान्सको पुरूष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनले खेलाड़ीका रूपमा फ्रान्सलाई विश्वकप उपाधि जिताएका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साँझपखमा पुनः स्वागत छ। वीरगंज स्थित नारायणी अस्पतालमा एक चिकित्सकमाथि भएको कुटपिटका कारण आज देशभरिका अस्पतालहरूमा आकस्मिक बाहेकका अन्य सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परे। कुटपिटको घटनालाई लिएर सो अस्पतालका 67 जना चिकित्सकले आज राजीनामा दिएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले घटनाबारे छानबिन गरी दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ भने अधिकारीहरूले स्थानीय प्रशासनबाट छानबिन तथा अन्य कार्यवाही भइरहेको बताएका छन्। आज दिउँसो नारायणी अस्पताल पुगेर हाम्रो संवाददाता माधुरी महतोले तयार पारेको यो रिपोर्ट सुनौ।
2: म यहाँ बीरगंजको नारायणी अस्पतालमा आइपुगेको छु। यहाँ पर्सा, बारा, रौतहट, सर्लाही, मध्य प्रदेशका विभिन्न जिल्ला लगायत सीमावर्ती भारतीय शहरबाट पनि आउने गरेका छन् बिरामीहरू र अहिले उनीहरू अलपत्र अवस्थामा रहेका छन्। यसै क्रममा एक कुर्बा जो यहाँ आएर बसिरहनु भएको छ बाहिरबाट आएर उहाँसँग हामी कुरा गर्छौ।
3: म भारतको मिर्जापुरबाट आएको छु। धेरै टाढा पर्छ, बिहानै आएको हुँ तर अस्पताल बन्द छ। अब के गर्ने, मान्छे मर्छ यसरी उपचार नभएपछि। त्यसैले उपचार हुनुपर्छ, अस्पताल खुल्नुपर्छ।
2: गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा वीरगंज महानगरपालिका वडा नम्बर 25 45 वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयवासीले अस्पतालमा तोडफोड़ गर्नुका साथै डाक्टर प्रमोद राममाथि निर्घात कुटपिट गरेका थिए। त्यसै घटनामा संलग्नमाथि कार्यवाहीको माग गर्दै एकातर्फ मृतकका परिवार र आफन्तले सड़क अवरूद्ध गरेका छन् भने अर्कातर्फ चिकित्सकहरू आइतबारदेखि आन्दोलनमा छन्। सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा आन्दोलनरत चिकित्सकमाथि प्रहरीबाट दुर्व्यवहार गरेको आरोप लगाउँदै नारायणी अस्पतालका 67 जना चिकित्सकले सामूहिक राजीनामा समेत दिएका छन्। नारायणी अस्पतालका प्रवक्ता एवं वरिष्ठ डाक्टर उदयनारायण सिंह भन्छन्,
4: छलफलको क्रममा हिजो यहाँका प्रमुख जिल्ला अधिकारी र एसपी साहब चाहिँ तुरन्तै आदेशमा आउनुभयो र उहाँहरूले चिकित्सकहरूसँग कार्यकक्षमै गाली अपशब्द प्रयोग गर्दै तुरन्त यिनीहरूलाई ठुङ्नुपर्छ, ठुङ समाज भनेर चाहिँ वातावरण बिगार्नुभयो र प्रहरी बल प्रयोग गरेर दुर्व्यवहार गर्नुभयो। कि जुन चिकित्सक कुटपिट गरियो त्यो पनि प्रहरीकै उपस्थितिमा मर्ने गरी कुटपिट चाहिँ गरियो।
2: नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चितरञ्जन शाहले भने,
5: अब लापरवाही भए भएन त्यो छानबिन गरेर हेरेर थाहा हुन्छ, सिसिटिभी फुटेज गल्ती गरेको छ भने त्यसको सजाय पाउँछ। तर यसरी चाहिने दुर्व्यवहार गर्ने कुटपिट गरिदिए पछाडि कुन मानसिकताले डाक्टरहरू फेरि काम गर्छ।
2: पर्साका प्रमुख जिल्लाधिकारी भोला दाहालले घटनाबारे बताउँदै भने,
6: दुई तिनजना डाक्टर साहबहरूले अलि अलग्र तरिकाले उहाँहरूले चाहिँ प्रस्तुत हुनुभयो। नागरिकहरूले चाहिँ स्वास्थ्य उपचारबाट चाहिँ वञ्चित भएको छन्, अब यो कुराहरू जिम्मेवारी निकाय हामी सबैले यसलाई जिम्मेवारी चाहिँ बोध गर्नुपर्छ भन्ने हिसाबले उहाँहरूलाई फर्काउँ भनेर उहाँहरूलाई बोलाएको मात्रै त्यस्तो दुर्व्यवहार गरेको भन्ने विषय होइन। घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेर आवश्यक कानुनी कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालयले आवश्यक कार्यवाही गरिरहेको अवस्था छ। छानबिन समिति गठन भएको छ र छानबिन समितिले पनि आफ्नो कार्यक्रम प्रारम्भ गरिसकेको अवस्था छ।
2: चिकित्सकहरूको आन्दोलन र सामूहिक राजीनामा पछि नारायणी अस्पताल लगायत देशभरको सेवा अझ प्रभावित बनेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भने नारायणी अस्पताल लगायत देशभरि सबै अस्पतालको सेवा नियमित सञ्चालन गर्न चिकित्सक तथा स्वास्थ्य कर्मीसँग अनुरोध गरेको छ। माधुरी महतो, बीबीसी, बीरगंज।
1: अर्को विषय, साम्प्रदायिक विवाद उत्पन्न भएपछि आइतबार रातिदेखि तनावग्रस्त सुनसरीका विभिन्न स्थानमा मंगलबार पनि कर्फ्यूले निरन्तरता पाएको छ। बिहान केही स्थानमा कर्फ्यू हटाइएको भए पनि तनाव मत्थर नभएपछि सुनसरी सदरमुकाम मिनरुवा र महेन्द्र राजमार्ग क्षेत्रमा पनि कर्फ्यू थपिएको छ। सुनसरीको ताजा अवस्थाबारे केही बेर अघि हामीले विराटनगर स्थित हाम्रा संवाददाता विक्रम निरौलालाई सोधेका छौं।

0: देखि दिनभर जसो विभिन्न ठाउँमा प्रदर्शनहरू भएका छन्। घटनाको छानबिन, दोषीलाई कारवाही, उपचारका कुराहरू अनि क्षतिपूर्तिका कुराहरू लिएर विभिन्न ठाउँमा प्रदर्शन पनि भइरहेका छन्। अहिले साँझसम्म पनि कतिपय ठाउँमा प्रदर्शन भइरहेको स्थानीय प्रशासनका अधिकारीहरूले जानकारी दिएका छन्।
1: गृह मन्त्रालयले गठन गरेको छानबिन समिति सुनसरी पुगिसकेको छ, के गर्दैछ समितिले? त्यसका सदस्यहरूसँग तपाईँको कुरा हुँदाखेरि के भन्छन्?
0: मैले अघि साँझ छानबिन समितिका संयोजक सहसचिव भूपेन्द्र थापासँग कुराकानी गरेको थिएँ। त्यो समितिका टोलीका सदस्यहरू हिजो साँझ विराटनगर आएर यहाँ विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेका जुन घटनाका घाइतेहरू छन् उहाँहरूसँग भेटघाट गरेर र उहाँहरूको अवस्था बुझेको कुराहरू उहाँहरूले भन्नुभएको छ। र जुन उहाँहरूले दिएको जानकारी अनुसार विराटनगरका अस्पतालहरूमा भएका घाइते मध्ये तीनजनाको अवस्था चाहिँ चिन्ताजनक र केही अरू चाहिँ सामान्य अवस्थामा रहेको भनेर भनिएको छ। र उहाँहरूले आज जिल्ला सदरमुकाम सुनसरीमा गएर सुरक्षा निकायका प्रमुखहरूसँग बसेर त्यहाँको घटनाको वस्तु स्थिति बारे जानकारी लिएको र अलिक सहज परिस्थिति भयो भने भोलि कप्तानगंज घटना भएको क्षेत्रमा गएर त्यहाँको वस्तु स्थिति बुझ्ने हाम्रो कार्यक्रम छ, हाम्रो त्यो तयारी छ भनेर उहाँले भन्नुभएको छ।
1: यो दिवानगंजको घटनालाई लिएर अरू जिल्लामा पनि त्यसको प्रतिक्रिया स्वरूप प्रदर्शनहरू भएका छन्। खास गरी सामाजिक सद्भाव कायम गर्ने दिशामा कस्तो भूमिका देखिँदैछ विभिन्न पक्षको?
0: सामाजिक सद्भाव जुन अहिले खलबली नै आँट्यो भने सबैतिर चिन्ता बढेको छ। त्यसकारण यहाँ विभिन्न राजनीतिक दल, नागरिक समाज, विभिन्न गैर सरकारी संघ संस्था र जनप्रतिनिधिहरूले यस विषयमा चाहिँ सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह पनि गरिरहेका छन्। मैले दिउँसो जुन घटनास्थल भएको देवनगंज गाउँपालिकाका अध्यक्ष वेतन मेहतासँग कुरा गरेको थिएँ, उहाँले पनि यो विषयमा चाहिँ हामीले सबै पक्षसँग चाहिँ हामीले सद्भाव कायमका लागि छलफल गरिरहेका छौँ, सबैलाई आग्रह गरिरहेका छौँ, यसलाई अगाडि बढाउनु हुने कसरी हुन्छ, यसलाई शान्त बनाउने भन्ने विषयमा कुरा गरिरहेका छौँ। र आज सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल पनि जुन घटना भएको थियो मृतकका घर परिवारमा गएर घाइतेका घरमा गएर उहाँले सबैलाई चाहिँ यो चाहिँ अब सामाजिक सद्भाव कायम राख्नलाई चाहिँ अब आग्रह गर्ने, अब सबैलाई जसरी जे घटना भयो भइहाल्यो, अब यसलाई कसरी हुन्छ एकदम अवस्था सामान्य बनाउन भनेर चाहिँ उहाँले पनि आग्रह गर्नुभएको कुरो हामीलाई जानकारी दिनुभएको छ। र सबै पक्षबाट यो सामाजिक सद्भाव कायम राख्ने विषयमा सबैको सकारात्मक पहल देखिरहेको छ।
1: सुनसरीमा उत्पन्न साम्प्रदायिक तनाव बारे विराटनगर स्थित हाम्रा संवाददाता विक्रम निरौला। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सुनसरीको दिवानगंजमा भएको घटनाको पीड़ित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषी उप कड़ा कार्यवाही गर्न प्रतिबद्ध रहेको जनाएको छ। केही बेर अघि एउटा विज्ञप्ति मार्फत सरकारले हिंसा वा मुठभेड़ मार्फत कुनै पनि समस्या, असन्तुष्टि र विवादको समाधान हुन नसक्ने भन्दै धार्मिक सहिष्णुता र एकता कायम गर्न अपील गरेको छ। सरकारले साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गतिविधि नगर्न भन्दै भ्रामक सूचनाबाट प्रभावित नभई उच्च संयम देखाउन सम्बद्ध पक्षहरूलाई आह्वान समेत गरेको छ। साझापखमा एकार विषय संक्षेपमा, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रमुख सल्लाहकार कुमार बेनले भारत भ्रमण गरेको दावीबारे आफूलाई जानकारी नभएको बताएका छन्। विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार सोधिएको प्रश्नमा जयसवालले आफूसँग त्यसबारे कुनै सूचना नभएको प्रतिक्रिया दिएका हुन्। उनले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो चाहिँ दिइएको बताए। हो, हामीले भारत भ्रमणको निम्तो पठाएका छौं, प्रवक्ता जयसवालले थपे। स्थानीय प्रशासनले नारायणगढ़ मुगलिन सड़क खण्डमा चल्ने सबै प्राकृतिका सवारी साधनको आवागमनमा आज राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म रोक लगाएको छ। रातिको समयमा सवारी आवागमन जारी राख्दा हुन सक्ने क्षतिको जोखिमलाई ध्यानमा राखी त्यस्तो रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले एउटा विज्ञप्ति मार्फत जनाएको छ। उसका अनुसार उक्त सड़क खण्ड अन्तर्गत मुगलिन बजार नजिकै नारायणगढ़तर्फ सुखा पहिरो गई सड़क अवरूद्ध भएको र सुखा पहिरो खस्ने क्रम अझै जारी छ। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अब अन्त्यमा नेपाल बाहिरको एउटा विषय, जापानको दक्षिण पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि एउटा शपिङ सेन्टरभित्र कयौं मानिसहरू फँसेका अधिकारीहरूले बताएका छन्। कुमामोतो शहरमा शक्तिशाली भूकम्पपछि भएको विस्फोटको खबरसँगै त्यहाँ रहेको एउटा शपिङ सेन्टरमा धेरै मानिसहरू फँसेको आशंका गरिएको हो। 7.1 म्याग्निट्यूडको भूकम्प गएपछि कुमामोतो स्थित योन मलमा विस्फोट भएको स्थानीय संचार माध्यमहरूले जनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
2: क्युसु टापुको भित्री भागमा स्थानीय समय अनुसार दिउँसो 4:27 भूकम्प गएको थियो। त्यहाँ बसोबास गर्ने 1.5 लाख भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ। भूकम्पपछि सुनामीको अल्पकालीन चेतावनी दिइएको थियो, तर 1 घण्टाभित्रै उक्त चेतावनी फिर्ता लिइयो। कुमामोतो क्षेत्रको कासिमा नगरमा एउटा सपिङ कम्प्लेक्सको दोस्रो तला भत्किँदा कैयौं मानिसहरू भित्रै फँसेका अग्नि नियन्त्रण विभागले एउटा विज्ञप्तिमा जनाएको छ। जापान विश्वमै भूकम्पको बढ़ी जोखिम रहेको देशहरू मध्येको एक हो। त्यहाँ एक वर्षमा करिब 1500 जति भूकम्प जाने गर्छन्। अहिलेको भूकम्प जमीन मुनि 10 किलोमिटरको गहिराईबाट उत्पन्न भएको हुनाले सरकारी निकायले शक्तिशाली परकम्पहरू आउन सक्ने चेतावनी दिएको छ। राष्ट्रिय प्रसारण संस्था एनएचकेले प्रसारण गरेको भिडियोमा सड़क तथा पुलहरू चर्किएका र कैयौं भवनहरूमा आगो लागेको देखिएको छ। भूकम्पपछि रेल सेवाहरू स्थगित भएका छन् भने हजारौं घरहरूमा विद्युत आपूर्ति बन्द भएको छ। जापानको मन्त्री परिषदका मुख्य सचिव मिनोरु किहाराका अनुसार विभिन्न सुरक्षा निकायहरू र आपतकालीन सेवाका टोलीहरू परिचालित छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: चिकित्सकहरूको आन्दोलनका कारण देशभरको स्वास्थ्य सेवा प्रभावित, आईएनजीओमा अनियमितता, थुप्रिँदै गैर बैंकिङ सम्पत्ति लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको शिक्षा प्रेमीका लागि नमूना सूर्योदय मावि शीर्षकको शुभ समाचार।
1: सूर्योदय नगरपालिकाले शिक्षा क्षेत्रमा नवीन र अनुकरणीय कार्यक्रम सञ्चालन गरिरहेको छ। इलामको सूर्योदय नगरको शैक्षिक गतिविधि अवलोकन गर्न देशका विभिन्न स्थानीय तहबाट जनप्रतिनिधि आउने गरेका छन्। नगरले सामुदायिक र संस्थागत विद्यालय बीचको दूरी घटाउँदै देश समाजका लागि योग्य नागरिक उत्पादन गर्न अभिभावक हाजिरीदेखि बाल बचत कार्यक्रम कार्यान्वयन गरेको छ। यसले संस्थागत विद्यालयमा विद्यार्थी र शिक्षकको उपस्थिति बढ़ाएको छ भने अभिभावकले समेत अनुगमन गर्न थालेका छन्। नगरले करफोक शिक्षा मन्दिरलाई 6,31,00,000 रूपियाँ लगानी सहित पालिका स्तरको नमूना विद्यालय र कृषि नवप्रवर्तन केन्द्रका रूपमा विकास गरेको छ। यस अन्तर्गत यहाँ बाली विज्ञान प्राविधिक धारको पढ़ाईदेखि सुस्थ श्रवण स्रोत कक्षा समेत सञ्चालन भइरहेको छ। स्कूलमा आधुनिक खेती प्रणालीको टनेल र शीत भण्डार स्थापना गरिएको छ। घरको कोठामै बसेर मोबाइल एप मार्फत सेमी अटोमेटेड टनेल भित्रका बाली नालीमा सिंचाई गर्न तापक्रम मिलाउन सकिने व्यवस्था समेत गरिएको छ। फोकमा विद्यार्थी सिकाईका लागि स्कूलमै गण्यौले मल उत्पादन, बाली विज्ञान प्रयोगशाला, कम्प्यूटर प्रयोगशाला, सबै कक्षा कोठामा इन्टर एक्टिभ प्यानल बोर्ड र सीसी क्यामेरा व्यवस्थापन गरिएको छ। प्रधानाध्यापक गणेश निरौला शैक्षिक, भौतिक, प्राविधिक विभिन्न हिसाबले विद्यालयलाई आकर्षणको केन्द्र बनाउन प्रयास भइरहेको बताउनुहुन्छ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली।

0: यो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। सुनसरीको देवानगंजमा आइतबार राति दुई समूहबीचको झडपका क्रममा प्रहरीले चलाएको गोलीबाट एकजनाको मृत्यु र प्रहरी सहित 22 जना घाइते भएपछि विकसित हिंसात्मक घटनाबारे सुनसरी अझै अशान्त रहेको छ। मंगलबार साँझ फेरि दुवै पक्ष घरेलु हतियार सहित आक्रमण प्रत्याक्रमणमा उत्रिए पनि सुरक्षाकर्मीले 2 घण्टापछि स्थिति नियन्त्रणमा लिएका छन्। घटनापछि जिल्ला प्रशासनले कर्फ्यू जारी गर्दै लागू हुने क्षेत्र विस्तार गरेको छ। सुनसरी घटनालाई लिएर सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, जिल्ला प्रशासन, राजनैतिक दल, नागरिक आन्दोलन, प्रेस काउन्सिल लगायतले सर्वपक्षीय रूपमा संयमता अपनाउन र सद्भाव कायम गर्न अपील गरेका छन्। सत्तारूढ़ राष्ट्रपाले यस विषयमा छलफल गर्न आजका लागि सिंहदरबारमा सर्वदलीय बैठक आह्वान गरेको छ। पार्टी सभापति रवि लामिछानेले बोलाउनु भएको बैठकमा संसदमा रहेका राजनैतिक दल लगायत उपेन्द्र यादव र महन्त ठाकुरको जसपा नेपाल, सिके राउतको जनमत पार्टीलाई पनि आमन्त्रण गरिएको छ। सबै दललाई पत्राचार गरिएको छ। सभापतिज्यूले आफै फोन गरेर पनि नेताहरूलाई आमन्त्रण गर्नुभएको राष्ट्रपा महामन्त्री विपिन कुमार आचार्यले भन्नुभयो अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनैतिक रूपमा पनि सामूहिक सन्देश र अपील आवश्यकता बोध भएकाले सर्वदलीय छलफलका लागि बोलाइएको हो। यसै गरी सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले विज्ञप्ति जारी गर्दै संयमता अपनाउन आग्रह गरेको छ। सुनसरी अझै अशान्त, संयमता अपनाउन सर्वपक्षीय अपील, कान्तिपुरले खबर छापेको छ।
2: सरकारले हड़ताल गर्न निषेध गरेका 25 वटा अत्यावश्यक सेवामा अस्पताल पनि पर्छ, तर हड़ताल गर्न निषेध गरिएको अस्पतालकी सेवा लगभग ठप्प पारेर चिकित्सकहरू आन्दोलनमा उत्रिए। बिरामीको उपचारमा जुट्नुपर्ने चिकित्सकहरू आन्दोलित हुँदा देशभरको स्वास्थ्य सेवा प्रभावित भएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र दुर्व्यवहारको विरोधमा उनीहरूले मंगलबार इमर्जेन्सी बाहेक सबै अस्पतालमा ओपीडी सेवा ठप्प पारेका हुन्। नेपाल चिकित्सक संघको आह्वानमा देशभरका सरकारी, निजी र गैर सरकारी अस्पतालमा आकस्मिक बाहेकका ओपीडी सेवा बन्द गरिएपछि बिरामी मर्कामा परेका हुन्। मन्त्रालयकै निर्देशन पालना भएन। यसअघि मंगलबार बिहानै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य जस्तो संवेदनशील सेवालाई बन्द नगर्न निर्देशन दिएको थियो, तर मन्त्रालयले उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरे पनि अस्पताल र चिकित्सकहरूले त्यसको अवज्ञा गरेका छन्। मन्त्रालयले दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाएको थियो। नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको संरक्षण गर्नुका साथै स्वास्थ्यकर्मीले सुरक्षित, सम्मानजनक र भयमुक्त वातावरणमा सेवा प्रदान गर्न पाउनु उनीहरूको अधिकार भएको मन्त्रालयको भनाई थियो। सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी, स्वास्थ्यकर्मीमाथि बढ़दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोड़फोड़का घटनालाई नियन्त्रण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी गरेको छ। यता वीरगंजको नारायणी अस्पतालमा 68 जना चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। गत शनिबारदेखि आकस्मिक उपचार सेवा समेत ठप्प पारेर आन्दोलनमा उत्रिएका चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका हुन्। अस्पताल निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर चित्तरञ्जन शाहका अनुसार अस्पतालमा कार्यरत सरकारी र विकास समिति तर्फका गरी 90 जना चिकित्सक मध्ये 68 जना चिकित्सकले सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरेर बुझाएका हुन्। नेपाली कंग्रेसका सभापति गगन थापाले भन्नुभएको छ, कार्यस्थलमै स्वास्थ्यकर्मी भौतिक आक्रमणमा पर्नु सभ्य समाजमा स्वीकार्य हुँदैन। ओपीडी बन्द हुँदा बिरामीको बिजोग, अत्यावश्यक सेवा नै ठप्प पारेर चिकित्सकको आन्दोलन शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ पदाधिकारी मनोनयनमै शक शीर्षकमा राष्ट्रपाको खबर महाधिवेशन सकिएको एक महिनापछि सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो केन्द्रीय समिति बैठक आज बस्दैछ। चमती स्थित पार्टी कार्यालयमा बस्ने बैठकले महाधिवेशनको समीक्षासँगै पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन गर्ने कार्यसूची छ तर सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच मनोनितको भागभन्दा नमिल्दा बैठक ढिलो भएको हो। वरिष्ठ नेता शाहले आफ्नो भागमा परेका उपसभापति र महामन्त्रीको नाम मंगलबारसम्म टुंग्याएका छैनन्। केन्द्रीय समितिमा मनोनित हुने पदाधिकारी र केन्द्रीय सदस्यको नाममा सभापति लामिछाने र वरिष्ठ नेता शाहबीच केही असहमति रहेको देखिन्छ। राष्ट्रपा र बालेन शाह समूहबीच पार्टी एकता हुँदा नै पार्टी लामिछानेले चलाउने र सरकार शाहले चलाउने सहमति थियो। त्यसमा एकअर्काले हस्तक्षेप नगर्ने भद्र सहमति भए पनि पछिल्लो समय दुवैले हस्तक्षेप बढ़ाएपछि संशय पैदा भएको छ। तर पार्टीको प्रथम महाधिवेशनमै सभापति लामिछाने र बालेन बीच खुलेर भागभन्दा भयो। त्यसअघि नै सरकारमा समेत रविले आफ्नो पक्षका सांसदहरूलाई मन्त्री बनाएर पठाएका थिए। पार्टीको महाधिवेशनमा बालेन समूहका सुधन गुरूङ, भूपदेव शाह, सुनिल लम्साल सहितका नेताहरू मनोनित कोटामा बस्ने सहमति गरेर सभापति लामिछाने समूहकै नेताहरू बीच मात्र प्रतिस्पर्धा भएको थियो। महाधिवेशनमा पदाधिकारी सर्वसम्मतिमा चुन्नुपर्ने बालेन पक्षले इच्छा भए पनि रवि समूहका नेताहरूले लोकतान्त्रिक प्रक्रियालाई रोजेको बताएका थिए। सभापति लामिछाने र वरिष्ठ नेता शाह टीम बीच महाधिवेशन यता बढ़ेको अविश्वास र आन्तरिक शक्ति संघर्षका कारण केन्द्रीय समिति र पदाधिकारी चयन प्रक्रिया अझै अनिर्णित बनेको छ।
2: आईएनजीओमा अनियमितता, समाज कल्याण परिषदको भूमिकामा प्रश्न शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नेपालको विकास साझेदार तथा हरेक वर्ष अर्बौं रूपियाँ भित्र्याउँदै आएका अन्तर्राष्ट्रिय गैर सरकारी संस्था आईएनजीओहरूले आफ्ना कार्यक्रम कार्यान्वयन गर्ने क्रममा यहाँका गैर सरकारी संस्था एनजीओ छनौट गर्दा बिचौलिया हावी भएको पाइएको छ। आईएनजीओहरूले नेपालमा सोझै आफ्ना कार्यक्रम कार्यान्वयन गर्न पाउँदैनन्। कार्यक्रम साझेदारी गर्न स्थानीय गैर सरकारी संस्था छनौट गर्नुपर्ने कार्यविधि छ। कार्यविधिको यही व्यवस्था अन्तर्गत आईएनजीओले एनजीओ छनौट गरी लक्षित क्षेत्रमा उनीहरू मार्फत लगानी खर्च गर्दछन्। तर एनजीओ छनौटमै अनियमितता तथा बिचौलिया हावी हुने गरेको पाइएको छ। समाज कल्याण परिषदका केही कर्मचारी र अन्य व्यक्तिले बिचौलियाको भूमिका निर्वाह गरेको पाइएको हो। परिषदका पूर्व उपाध्यक्ष नन्दलाल माझीले एनजीओ छनौटमा बिचौलिया हावी हुने गरेको आफूले पनि महसुस गरेको बताए। आईएनजीओहरूले एनजीओ छनौट गर्दा कतिपय अवस्थामा बिचौलिया हावी हुने गरेको मैले पनि पाएँ। यसमा अनुगमन र नियमन जरूरी छ, माझीले भने। बिचौलिया हावी हुँदा जुन प्रयोजनका लागि पैसा आएको हो त्यसको सही सदुपयोग नहुन सक्छ, उनले भने। स्थानीय स्तरमा कार्यक्रम कार्यान्वयनमा सहजीकरण गर्न एनजीओ छनौट गर्दा आईएनजीओहरूले शुरूमा गोर्खापत्रमा आशयको सूचना निकाल्छन्। आशयको सूचनामै कुन कुन एनजीओहरूलाई साझेदारी बनाउने हो तिनीलाई सजिलो हुने गरी मापदण्ड बनाइएको हुन्छ, परिषदका एक कर्मचारीले भने। एउटा आईएनजीओले कम्तीमा एउटा एनजीओलाई साझेदारीका रूपमा राख्नुपर्ने हुन्छ। धेरै जिल्लामा कार्यक्रम लागू गरेमा जिल्ला अनुसार बढ़ीमा 10-15 एनजीओलाई साझेदारी राख्न सकिने व्यवस्था पनि कार्यविधिमा छ। आईएनजीओमा अनियमितता, समाज कल्याण परिषदको भूमिकामा प्रश्न शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
1: नेपाली कंग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको 79 वर्षको उमेरमा निधन भएको छ। ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारको क्रममा मंगलबार दिउँसो उहाँको निधन भएको हो। श्रेष्ठको शव आज बुधबार बिहान 9 बजेदेखि 11 बजेसम्म कंग्रेस केन्द्रीय कार्यालय सानेपामा श्रद्धांजलिका लागि राखिने जनाइएको छ। त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। यस्तै कंग्रेसले आज बिहान 8:30 केन्द्रीय कार्य समितिको आकस्मिक बैठक पनि बोलाएको दुलालले जानकारी दिनुभएको छ। श्रेष्ठको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेल सहित विभिन्न नेताहरूले दुःख प्रकट गरेका छन्। कंग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन हिमालय टाइम्सले खबर छापेको छ।
2: बगिरहेको सब बगेन कुरीति शीर्षकमा गोर्खापत्र खबर लेख्छ। सुदूरपश्चिमका पहाड़ी गाउँ वैदेशिक रोजगार र बसाई सराईले रित्तिन थालेपछि मलामी समेत नपाइने अवस्था बनेको छ। शब जलाउन मलामीको कमी भएपछि खाल्डो खनेर गाडिएको शब खोलाले बगाएको छ। खोलाले बगाएको शब चार दिनपछि पुनः गाडिएको छ। बैतडीको पाटन नगरपालिका पाँच सिमपानीको दलित बस्तीको 66 वर्षीय लालमती कोलीको साउन 5 गते मृत्यु हुँदा शव बोक्ने र दाउरा खोज्ने मानिस नहुँदा खोला किनारमा गाडिएको थियो। उक्त शव चार दिनपछि साउन 9 गते खोलाले बगाएपछि पुनः खाल्डो खनेर अर्कै ठाउँमा पुरिएको छ। पाँच वर्ष अघि श्रीमान गुमाएकी लालमतीको साउन 5 गते बिहान 10:30 बजे मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले लालमतीको शव साउन 9 गते फेला परेको बताउनुभयो। शव लालमतीकै पुष्टि भएपछि परिवारको जिम्मा लगाएको उहाँले बताउनुभयो।

0: Mama, tu account open, activate any karobar, sajilai sanga. Busy life easy, banaudai harek din. Global Smart Plus life ko pesma banking.
1: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर.
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
1: जे पाए त्यही खालास अनि रोगले समात्ला.
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ. न रोगको डर, न त पैसा नै धेरै लाग्ने.
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ.
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ. NCA ग्रुटेकको उत्पादन.
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि.
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
6: अब भित्री पृष्ठका खबर. भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको औपचारिक निम्त पठाएको छ. भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबारको नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्त पठाइसकेको जानकारी दिएका हुन्. उनले भ्रमणको मितिबारे भने खुलाएनन्. प्रधानमन्त्री शाहले 13 चैतमा पदभार ग्रहण गरे लगतै भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई सन्देश मार्फत नै भारत भ्रमणको समेत निम्त दिएका थिए.
7: नेकपा एमालेसँगको 2 वर्ष अघिको सत्ता सहकार्य तोड्दै नेपाली कंग्रेस लुम्बिनी प्रदेशबाट बाहिरिएको छ. कंग्रेसले आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएको छ भने सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ. कंग्रेस सचेतक धनलक्ष्मी श्रेष्ठ सहित केही मन्त्री उपस्थित भएर मंगलबार मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष सामूहिक रूपमा राजीनामा बुझाएका छन्. कंग्रेसका मन्त्रीहरूको राजीनामा मुख्यमन्त्री आचार्यले स्वीकृत गरिसकेका छन्. यता कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त भएका छन्. प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा 168(2) बमोजिम मंगलबार साँझ शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्. शाहीले नेकपाका 14 र एमालेका 9 गरी 23 प्रदेशसभा सदस्यको समर्थनसहित सरकार गठनको दावी पेश गरेका थिए.
6: सरकारले 10 सचिव सहित करिब 1800 बढ़ी दरबन्दी कटौती गर्ने भएको छ. सरकारले कर्मचारी तन्त्रलाई सुस्त बनाउने भन्दै सबै मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गराएको थियो. सोही सर्वेक्षणका आधारमा सरकारले दरबन्दी कटौती गर्न थालेको हो. 23 वैशाखको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 18 मन्त्रालय कायम गर्ने घोषणा गरेको थियो. मन्त्रालय संख्या घटेपछि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले 12 जेठमा सबै मन्त्रालयलाई कामको जिम्मेवारी अनुसार आवश्यक कर्मचारीको पहिचान गर्न समेत निर्देशन दिएको थियो.
7: उद्योगी व्यवसायको समस्या समाधान गर्न अर्थ मन्त्रालयमा रेस्पोन्स डेस्क स्थापना गरिने भएको छ. व्यवसायका जायज विषयलाई सम्बन्धित मन्त्रालय विभाग र निकायसँग तत्काल समन्वय गरी समाधान गर्न यस्तो संयन्त्र निर्माण गर्न लागिएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बताउनुभयो. मन्त्रालयमा मंगलबार उद्योगी व्यवसायहरूसँग छलफल गर्दै उहाँले उक्त संयन्त्रले व्यवसायीका समस्या समाधानलाई उच्च प्राथमिकता दिने जानकारी दिनुभयो. अब फाइल थन्किने होइन, द्रुत गतिमा निर्णय र समाधान हुने कार्य संस्कृतिको विकास गरिनेछ उहाँले भन्नुभयो.
6: नेपालको वन व्यवस्थापन क्रमशः डिजिटल प्रविधिमा जान थालेको छ. जीपीएस, जीआईएस, मोबाइल एप, रेन्ज फाउण्डर र विशेष सफ्टवेयरको प्रयोग मार्फत प्रत्येक रूखको डिजिटल अभिलेख राख्ने प्रणाली विस्तार भएसँगै वन व्यवस्थापन थप वैज्ञानिक पारदर्शी